0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्राली टीकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 9844273359 र 9848423359। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपादेवी मन्दिर नजिकै।
2: श्री गणेश उत्सव समिति नारायणपुर कैलालीको भक्तजनहरूका लागि सूचना।
3: श्री गणेश उत्सव समिति नारायणपुर कैलालीको आयोजनामा यही भदौ 30 गतेदेखि असोज 5 गतेसम्म सञ्चालन हुने श्री गणेश उत्सव कार्यक्रम 2083 भव्य तथा सभ्य रूपमा सम्पन्न गर्न सम्पूर्ण भक्तजनहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
2: श्री गणेश उत्सवका कार्यक्रमहरू।
3: गणेश स्थापना र उद्घाटन कार्यक्रम 2083 भदौ 30 गते दिउँसो 3 बजे।
2: भोटेकोसीमा आएको बाढीबाट ज्यान गुमाएका र सम्पर्क विहीनको लागि हरेक दिन शान्ति पाठ हुने।
3: विद्यालय स्तरीय नृत्य कार्यक्रम।
2: हरेक दिन भजन कीर्तन र नृत्य कार्यक्रम।
3: हरेक दिन बिहान योग कार्यक्रम।
2: विसर्जन कार्यक्रम असोज 5 गते बेलुका 5 बजे।
3: आयोजक श्री गणेश उत्सव कार्यक्रम मूल समिति टिकापुर नगरपालिका वडा नम्बर 6 नारायणपुर चौराहा कैलाली।
4: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ, ती बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
5: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
6: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
5: के गर्छ र सन मेडिकेयरले?
6: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
5: यति गरेपछि धेरै राहत हुने रहेछ त।
6: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
5: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: हे राम राम राम राम कृष्ण पक्ष औसीको मध्य रातमा हात खुट्टामा फलामका साङ्लाले बाँधेर राखिए कि देवकीको गर्भबाट आठौं सन्तानको जन्म भयो। आकाश गर्जो पानी पर्यो मुसलधारे पानीले यमुना नदी नै उर्लेर सारा तट नै जलमग्न भयो। ए बाबु हो
1: हजुर
0: त्यसपछि यो बालकलाई गोकुल पुर्याउ भन्ने आकाशवाणी भयो। आकाशवाणी त भयो बाहिर निष्पट अँध्यारो छ मान्छे बगाउला झै झरी बर्सेको छ त्यो भन्दा पनि ठुलो वासुदेवलाई साङ्लाले बाँधिएको छ। बिचरा वासुदेवलाई अब चिन्ता पर्यो। सुन्यौ कस्तो चिन्ता
1: भन्नुहोस् न।

हे राम राम राम राम वासुदेवले आँखा भरि आँसु पारे म यस्तो स्थितिमा छु यो बालकलाई कसले गोकुल पुर्याइदेला तुरुन्तै अनौठो चमत्कार भयो हात खुट्टामा बाँधिएका साङ्ला खोलिए वासुदेवले कृष्णजीलाई समाति हिँड्न खोजे जेलका फलामे ढोका खुले अघिसम्म खडा द्वारे पाले निद्राले घुर्न थाले मुसलधारे झरी रोकियो वासुदेवले कृष्णलाई टोकरीमा राखेर जलमग्न यमुना पस्ता यमुना नै घटेर सानी भइन् सुन्यौ।

0: हे राम राम राम राम बहिनी देवकीको गर्भबाट जन्मिने आठौं सन्तान कंसको काल जन्मेका साथै एउटा अब शिशुहरू मारेको कंसले अब आठौं सन्तान जन्मेको थाहा पाई बहिनी देवकीको अघि आयो नवजात शिशु हातमा लियो आठौं सन्तान त बालक जन्मनु पर्ने अचम्म बालिका कसरी भयो कंस अट्टहास हाँस्यो मेरो काल बनेर आए कि त भनी भुइँमा पछार्न खोज्दा के भयो
1: भन्नुहोस् न।

0: हे राम राम राम राम। जब भुइँमा पछारे कि बालिका आकाश तर्फ गई, बिजुली चम्क्यो, अनौठो आकाशवाणी भयो। एक अंश तलाई मार्ने बालक त गोकुलमा जन्मिसकेको छ, तेरो अन्याय अत्याचार र घमण्डको अन्त्य आइसकेको छ। हाँस कति हाँस्छ सास, अब पालो देवहरूकै हो, सज्जन र न्यायीहरूकै हो। नारायण
1: हरि हरि।

हे राम राम राम राम अब यशोदाको कोखबाट जन्मेकी बालिकालाई वासुदेवले उसै गरी समातेर मथुरा फर्के अनि तिनलाई देवकीको काखमा ल्याएर राखिदिए। बालिका रुन थालिन्, द्वारपाले बिउजे, ढोके बिउजे, सारा सिपाही र भारदार बिउजे। कोही देवकीको सन्तान समात्न पुगे, कोही कंसलाई आठौं गर्भ जन्मेको खबर गर्न पुगे। कंस होरी बतासे आयो, देवकी रुन थालिन् के भन्दै।

हे राम राम राम राम भगवान बालकृष्ण खेल्नुहुन्छ यशोदा मैयाको काखमा मथुरा छोडी गोकुलकै वन पाखमा कहिले ग्वाला बनेर साथी सङ्गीहरूसित कहिले कहिले बाँसुरी बजाउँदै मिठो गीत गोकुलवासीहरूको चिन्ता हरे झैं भएको छ दिन फर्के झैं लागेको छ किन मनमा आगो कोराको छ किन हो यस्तै लागेको छ सायद सायद भगवान श्री कृष्णको आगमनले हो कि

राम राम राम राम यशोधालाई हैरान पार्ने दही चोरेर खाने गोपिनीलाई रन भुल्लै पार्ने मायाको दियो बाल्ने गोकुल गोकुलवासीहरूलाई गोवर्धन पर्वत उचारी भवसागर तार्ने बलवान मामा कंसलाई मार्ने तर राधिकाको माया जालमा हाँसे

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्कार पोलिक्लिनिक प्रणाली टीकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 98484 27359 र 98482 43 59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपा देवी मन्दिर नजिकै।
2: श्री गणेश उत्सव समिति नारायणपुर कैलालीको भक्तजनहरूका लागि सूचना।
3: श्री गणेश उत्सव समिति नारायणपुर कैलालीको आयोजनामा यही भदौ 30 गतेदेखि असोज 5 गतेसम्म सञ्चालन हुने श्री गणेश उत्सव कार्यक्रम 2083 भव्य तथा सभ्य रूपमा सम्पन्न गर्न सम्पूर्ण भक्तजनहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
2: श्री गणेश उत्सवका कार्यक्रमहरू।
3: गणेश स्थापना र उद्घाटन कार्यक्रम 2083 भदौ 30 गते दिउँसो 3 बजे।
2: भोटेकोसीमा आएको बाढीबाट ज्यान गुमाएका र सम्पर्क विहीनको लागि हरेक दिन शान्ति पाठ हुने।
3: विद्यालय स्तरीय नृत्य कार्यक्रम।
2: हरेक दिन भजन कीर्तन र नृत्य कार्यक्रम।
3: हरेक दिन बिहान योग कार्यक्रम।
2: विसर्जन कार्यक्रम असोज 5 गते बेलुका 5 बजे।
3: आयोजक श्री गणेश उत्सव कार्यक्रम मूल समिति टिकापुर नगरपालिका वडा नम्बर 6 नारायणपुर चौराहा कैलाली।
4: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 28 गते आइतबार, सेप्टेम्बर 13 तारीक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको द्वितीया तिथि, हरितालिका तीज अन्तर्गत आज दर खाने दिन।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: कृष्ण भीरमा पर्सीसम्ममा दुईतर्फी यातायात सञ्चालनको तयारी, 34 करोड़को ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदारलाई 2 अरब जरिवाना, नुवाकोट र रसुवालाई सड़कसँग जोड्न भारतको 3 बेलीब्रिज सहयोग।
1: 23 खर्ब रेमिट्यान्स भित्र्याउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने वा नफर्किने समयकमै निर्भर। कांग्रेसमा खटका पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर।
0: गल्छी रसुवागढ़ी सड़कको ट्र्याक धमाधम खोलिँदै हेटौँडाबाट काठमाडौँ पुग्न 10 घण्टा, 25 करोड़ लगानीमा गण्डकी प्रदेश सभाको भवन बन्दै।
1: विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता बढ़ाउन भारतीय प्रधानमन्त्री मोदीको आह्वान। कंगोमा इबोला संक्रमितको संख्या 7,000 नाग्यो। ड्रोन आक्रमणपछि साउदीका महत्वपूर्ण तेल पाइपलाइन अस्थायी रूपमा बन्द।
0: र नेपाल एसएससी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनौट। एनभीएलको पहिलो संस्करणको उपाधि अन्नपूर्णलाई नेपालसँग बंगलादेश द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न तयार।
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, रसुवाको भोटे कोशी बाढ़ीपछि रसुवा र नुवाकोटलाई सड़कसँग जोड्नको लागि गरिएका पहलको प्रसंग।
1: भोटेकोशी बाढ़ीबाट क्षतिग्रस्त सड़क तथा पुलका कारण अवरूद्ध सड़क सम्पर्क तत्काल सञ्चालन गर्न भारत सरकारले नेपाललाई 3 70 मिटर लम्बाईका मोडुलर पुल उपलब्ध गराएको छ। बाढ़ी प्रभावित क्षेत्रमा जडान गर्न ल्याइएका पुलका सामग्री 48 गाड़ीमा हिजो हेटौड़ा आइपुगेपछि भारतीय दूतावासले सड़क डिभिजन कार्यालय हेटौड़ालाई हस्तान्तरण गरेको हो। भारतीय दूतावासका प्रथम सचिव नारायण सिंहले 3 पुलका सामग्री सड़क डिभिजन कार्यालय हेटौड़ाका प्रमुख किरण कुमार कार्कीलाई हस्तान्तरण गर्नुभएको छ। भारतबाट उपलब्ध गराइएका 3 पुलका सामग्री 48 गाड़ीमा हेटौड़ा ल्याइएको छ। सड़क डिभिजन हेटौड़ाले ती सामग्रीलाई प्रभावित क्षेत्रको आवश्यकता र प्राविधिक अवस्थाको मूल्यांकन गरी सम्बन्धित स्थानमा पठाउनेछ। 3 पुल 70 मिटर लम्बाईका र एकतर्फी आवागमनका लागि प्रयोग हुने मोडुलर पुल पनि छन्। आवश्यक स्थानमा जडान गरेर पक्की पुल निर्माण नहुँदासम्म यस्ता पुलबाट अस्थायी रूपमा सड़क सम्पर्क कायम गर्न सहज हुने डिभिजन प्रमुख किरण कुमार कार्कीले बताउनु भएको छ। यसैबीच गल्छी सरकारले गल्छी रसुवागढ़ी सड़कको अस्थायी ट्र्याक खोल्ने कार्यलाई तीव्रताका साथ अगाडि बढ़ाएको छ। भोटेकोशी बारीले कटान गरेका ठाउँमा ट्र्याक खोल्ने काम भइरहेको र दशैं अगाडि नै रसुवागढ़ी नाका जोड्ने लक्ष्य राखिएको सड़क विभागले जनाएको हो। धादिङको गल्छीदेखि धुन्चे हुँदै रसुवागढ़ी नाका जोड्ने सड़कको दूरी 108 किलोमिटर छ। गल्छीबाट मैलुङ हुँदै रसुवागढ़ी नाका जाँदा भने 82 किलोमिटर मात्रै पर्छ। मैलुङ स्याप्रवेशी खण्डमा हिउँदमा मात्रै सवारी गुड्ने गर्थे। यस खण्डको 19 किलोमिटर स्तरोन्नतिका लागि ठेक्का भए पनि मैनाचुली कन्स्ट्रक्सनले काम नगरेपछि तोड़िएको थियो र नयाँ ठेक्का गर्न सूचना निकाल्ने अन्तिम तयारी हुँदा पनि बाढ़ीले पूरै सड़क नै बगाएको सड़क विभागले जनाएको छ। भदौ 10 बाढ़ी अघिसम्म अधिकांश सवारी साधन धुन्चे हुँदै रसुवागढ़ी जाने आउने गर्थे। बाढ़ीले नुवाकोट र रसुवाका विभिन्न खण्डमा गरेर 40 किलोमिटर सड़क बगाएपछि आवाजात अवरूद्ध भएको छ। यसैबीच त्रिशुली नदीको बाढ़ीका कारण सड़क भाँसिएपछि अवरूद्ध धादिङ चौरदीको कृष्णभीर सड़क खण्ड आउँदो मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र रूपमा अगाडि बढ़ाइएको छ। नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे:
3: दार्जिलिङ जिल्लाको पृथ्वी राजमार्गमा पर्ने कृष्ण भीरको पहिरोले गर्दाखेरि अब दुवैतर्फको सवारी साधनहरू पूर्ण रूपमा अवरुद्ध भएको अवस्था सबैलाई जानकारी भएकै विषय छ। तर पनि यसलाई काठमाडौँ उपत्यकासँग जोड्ने एउटा मुख्य लाइफ लाइनको बाटो भएको हुँदाखेरि यसलाई छिटै सुचारू गर्नुपर्छ भन्ने हिसाबले राज्यको सबै संयन्त्र परिचालन गरेर तीव्र रूपमा काम भइराखेको कुरा मैले यहाँलाई जानकारी गराउन चाहन्छु। र अब यो अहिलेकै अवस्थामा काम भइराख्यो भने र अलिक थप मौसमले साथ दियो अब थप खालको त्यस्तो अब डिस्टर्ब भएन भने हामीले चाहिँ मंगलबारसम्ममा दुवैतर्फ सवारी साधन सुचारू गर्ने गरी काम गरिराखेको कुरा जानकारी गराउन चाहन्छु।
0: यसको विकल्पमा हेटौँडाबाट काठमाडौँ पुग्नको लागि सवारी साधनको रूट तोकिएको छ तर 10 घण्टासम्म लाग्ने गरेको यात्रुहरूले गुनासो गर्दै आएका छन्। 50 देखि 60 सवारी चल्ने त्रिभुवन राजपथमा अहिले दैनिक 6,000 भन्दा बढ़ी मालवाहक र यात्रुवाहक बस सञ्चालनमा आउने गरेका छन्। यसैबीच पूर्व ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङले भोटेकोशी बाढ़ीकै कारण त्यस क्षेत्रमा पूर्वाधारमा लगानी रोकिन नहुने बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले राजधानीमा आयोजना गरेको भोटेकोशी बाढ़ीका कारण र प्रभाव सम्बन्धी अन्तर्क्रियामा घिसिङले अब निर्माण हुने पूर्वाधारको डिजाइन तथा पूर्व सतर्कतालाई विशेष रूपमा ख्याल गर्नुपर्ने बताउनुभयो। भविष्यमा आउन सक्ने जोखिम न्यूनीकरणका आधुनिक प्रविधि अपनाउँदै वित्तीय पुनरुत्थानको मार्गचित्र बनाएर अगाडि बढ़नुपर्ने उहाँको सुझाव रहेको छ। कार्यक्रममा इपानका अध्यक्ष मोहन कुमार डाँगीले विपदपछि समाजमा अब जलविद्युत आयोजना बनाउने कि नबनाउने भन्ने दुविधा उत्पन्न भएकाले यसलाई वैज्ञानिक र प्राविधिक अध्ययनका आधारमा चिर्नुपर्ने बताउनुभयो।
1: प्रमुख प्रतिपक्षीय दल कांग्रेसले एक साथकै अन्तरालमा केन्द्रीय कार्य सम्पादन समितिको अर्को बैठक बोलाएको छ। 21 र 22 भदौमा बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकपछि आज पुनः बैठकको आह्वान गरिएको छ। त्यस्तै महामन्त्री प्रदीप पौडेलले महाधिवेशनसँग सम्बन्धित कतिपय विषयमा निर्णय गर्नुपर्ने भएकाले पनि बैठक बोलाइएको जानकारी दिनुभएको छ। महाधिवेशन सर्दैन, वडा अधिवेशन निर्धारित समयमै 3 असोजमा शुरू हुन्छ। बैठक महाधिवेशन सार्न नभई निर्धारित समयमै गराउन बोलाइएको समेत बताइएको छ। कांग्रेसमा संकट बढ़दै जाँदाखेरि एक सातामै सभापति थापाले केन्द्रीय कार्य सम्पादन समितिको दोस्रो बैठक बोलाएको नेताहरूले बताएका छन्।
0: यसैबीच नेपाली कांग्रेसको आसन्न 15 महाधिवेशनमा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षका नेताहरू सहभागी हुने भएका छन्। माग सम्बोधन गर्न सभापति गगन थापाको टीम प्रतिबद्ध भएपछि महाधिवेशनमा सहभागी हुन खड्का पक्ष तयार भएको हो। खड्का पक्षको माग सम्बोधन गर्न सभापति थापाले आज नै केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाउनु भएको हो। खड्काले पूर्व सभापति शेरबहादुर देउबा, नेता शेखर कोइराला पक्ष समेतको सहमतिमा पार्टीको सम्पूर्ण एकताका लागि भन्दै 8 बुँदे माग गत वैशाख 2 साता सभापति थापालाई पठाउनु भएको थियो। त्यसमा 14 महाधिवेशनबाट पदाधिकारी तथा केन्द्रीय सदस्य भएका तर विशेष महाधिवेशनपछि बाहिर परेकाहरूको समायोजन मुख्य विषय थियो। यस्ता पदाधिकारी तथा सदस्यको संख्या देउबा, खड्का र कोइराला पक्षका समेत गरेर 111 जनाको रहेको थियो। यसैबीच कांग्रेसका पूर्व सभापति शेरबहादुर देउबा पक्षले भने समानान्तर महाधिवेशनको लागि जिल्ला केन्द्रीय प्रतिनिधि खटाउन थालेको छ। देउबा पक्ष 15 असोजबाट महाधिवेशनमा हुमिँदैछ। देउबा पक्षको सचिवालय समन्वय समितिले हिजो एउटा विज्ञप्ति जारी गर्दै महाधिवेशन तयारीका लागि जिल्ला, संघीय निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, पालिका र ओडा अधिवेशन तयारी समितिहरू 3 असोजभित्र गठन गरिसक्ने जनाएको छ। 15 असोजमा ओडा र त्यसपछि पालिका तथा प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्रका अधिवेशन गर्ने तयारी पनि गरिएको छ। 21 देखि 23 मंगिरमा काठमाण्डुमा 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरिएको छ। महाधिवेशनको तयारीका लागि 5 थरमा सूर्यकुमार दाहाल, झापामा महिन्द्रा कुमारी लिम्बु, संखुवा सभामा दीपक खड्का, तेह्रथुममा सीता गुरूङ, भोजपुरमा उत्तम चापागाई, धनकुटामा कमोट भागु, मोरङमा भीम पराजुली र सुनसरीमा लक्ष्मी खतिवडालाई केन्द्रीय प्रतिनिधि खटाइएको छ।
1: यसैबीच चुनावी समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा आएका 2 समानान्तर प्रतिवेदन मिलाएर एउटै प्रतिवेदन बनाउने तयारीका लागि एमाले हिजोबाट आवश्यक छलफल थालेको छ। उपाध्यक्ष तथा कार्यदल संयोजक रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलको अलग अलग प्रतिवेदनलाई एकीकृत रूप दिन 15 सदस्यीय कार्यदलमा रहेका नेताहरू काभ्रेको पनौती पुग्नु भएको छ। पनौती स्थित एक होटलमा आवश्यक छलफलमा रहेर सोमबारभित्र प्रतिवेदनलाई अन्तिम रूप दिने पनि कार्यदलका एक नेताले बताएका छन्। प्रसार विभाग प्रमुख नीरज आचार्यले प्रतिवेदन तयारीका लागि हिजोबाट आवश्यक छलफल शुरू भएको समेत बताउनुभयो।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा रसुवाको भोटेकोशी बाढ़ी प्रभावितलाई पोसिलो राहतको आवश्यकता।
4: अब चाउचाउ फ्रुटीतिरबाट जंक फूडबाट हामी एक स्टेप माथि जान सक्यौं भने चाहिँ यसले बालबालिकाको स्वास्थ्यमा पनि यसले सकारात्मक प्रभाव पर्छ भन्ने हाम्रो विचार हो। यसमा
1: 23 खर्ब रेमिटेन्स भित्राउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने वा नफर्किने समयकमै निर्भर। 25 करोड़ लगानीमा गण्डकी प्रदेश सभाको भवन बन्दै लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: विपद जुनसुकै बेला आउन सक्छ।
6: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होस् या गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौ। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौ र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
7: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
8: आफूले सञ्चालन गरेका व्यापार व्यवसाय आफ्नो वडा कार्यालयमा दर्ता नवीकरण गराई कर तिरौं र सभ्य नागरिकको परिचय दिउँ।
9: कर नतिरी व्यापार व्यवसाय गर्नु कानून विपरीत हो। व्यवसाय दर्ता नवीकरण नगर्ने र कर नतिर्ने नागरिकलाई वडा कार्यालयबाट दिइने सेवा सुविधा प्रदान गरिने छैन।
8: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
5: हिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
10: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
5: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौं।
10: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
7: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
5: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
1: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
11: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स,
13: ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: सल्यानको त्रिवेणी गाउँपालिका 5 सिम्पमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या 3 पुगेको छ। अन्य 3 जना घाइते भएका छन्। हिजो सिम्कबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको जीप अनियन्त्रित भई सड़कबाट करिब 90 मिटर तल खसेको थियो। दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी, त्रिवेणी गाउँपालिका 5 सल्लेका करिब 18 वर्षीय विपना बुढाथोकी र 50 वर्षीय दिल्ली बहादुर ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ। रेशम र विपनाको सल्यानमै मृत्यु भएको हो भने दिल्ली बहादुरको उपचारका क्रममा दाङमा मृत्यु भएको सल्यानका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
0: अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर। नयाँ पत्रिका दैनिकमा 2072 भूकम्प यता प्राकृतिक विपदमा मात्रै झण्डै 15,000 गुमाए ज्यान शीर्षकमा सुभाष भट्टले लेख्नु भएको छ। यही अवधिमा निम्तिएको कोरोना महामारीमा 12,031 मृत्यु भयो, तर यो प्राकृतिक विपदको तथ्याङ्कमा समावेश गरिएको छैन। 12 वैशाख 2072 गोरखा भूकम्प यता 10 भदौको भुटिकोशी बाढ़ीको असरसम्म आइपुग्दा 11.5 वर्षमा प्राकृतिक विपदमा झण्डै 15,000 व्यक्तिको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणको तथ्याङ्क अनुसार यस अवधिमा 56,357 विपदका घटना भएकोमा 14,825 मृत्यु भएको उल्लेख गरिएको छ। विश्वको आधा जनसंख्या र 40% अर्थतन्त्र समेट्ने ब्रिक्सको 140 मुदे घोषणा पत्रको बारेमा परशुराम काफ्रेले लेख्नु भएको खबर छ। बदलिँदो विश्व व्यवस्थामा नयाँ शक्ति सन्तुलनको खोजी, डलर निर्भरता घटाउनेदेखि व्यापार विस्तारका विषयमा समेत छलफल भएको उल्लेख गरिएको छ। सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्न अब गृह जिल्ला जानुपर्ने शीर्षकमा नवराज मैनालीले लेख्नु भएको छ। सम्बन्ध विच्छेदको मुद्दा अब गृह जिल्लाका जिल्ला अदालतमा मात्रै दर्ता हुने भएको छ। यसअघि अस्थायी बसोबास गर्दै आएका जिल्लामा पनि दर्ता हुँदै आएको थियो। अर्को जिल्लामा दर्ता हुँदा म्याद तामेलीमै समस्या हुने र कतिपय प्रतिवादीले थाहा समेत नपाउने अवस्था रहेको भन्दै अदालतहरूले अर्को जिल्लामा दर्ता गर्न छाडेका छन्। सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुने काठमाडौँ जिल्ला अदालतले गत वैशाखदेखि नै उपत्यका बाहिर स्थायी ठेगाना भएकाको हकमा सम्बन्धित जिल्लामै जान भन्ने गरेको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको खबर छ। यस महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम घोषणा 1 असोजमा 2 जनाले 10-10 लाख र 31 जनाले 1,33,000 दरले उपहार जित्ने बारेको खबर छापिएको छ। 34 करोड़को ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदारलाई 2 अर्ब जरिवाना शीर्षकमा अर्को खबर छापिएको छ। यो चिरञ्जीवी घिमिरेले झापाबाट लेख्नु भएको हो। हुलाकी राजमार्ग अन्तर्गत झापाको कन्काई पुलको ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदार कम्पनीले 2 अर्ब रूपियाँ जरिवाना तिर्नुपर्ने भएको छ। 34 करोड़ 9 लाख रूपियाँ यसलाई फेरि सुन्नु होला। 34 करोड़ 9 लाख रूपियाँमा निर्माण गर्ने गरी कन्काई पुलको ठेक्का लिएको पप्पु महादेव खिम्ती जेभीले काम नगरी आयोजना अलपत्र पारेपछि ठेक्का रकमको 6 गुणा बराबर जरिवाना तिर्नुपर्ने भएको हो। हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय इटहरीले सूचना जारी गर्दै कार्यवाही स्वरूपको रकम 35 दिनभित्र बुझाउन आह्वान पनि गरेको छ। मलेसिया रोजगारीको सिन्डिकेट 25 म्यानपावर कम्पनीमाथि छानबिन शीर्षकमा अर्को खबर छ। सरकारले मलेसियाको रोजगारीमा खड़ा गरिएको सिन्डिकेट भत्काउने गरी छानबिन तथा कार्यवाही प्रक्रिया अगाडि बढ़ाएको छ। नेपालमा 25 म्यानपावर कम्पनीलाई मात्रै मलेसियाको रोजगारीमा श्रमिक पठाउने अधिकार दिने गरी खड़ा गरिएको सिन्डिकेट तोड़ने गरी आबद्ध कम्पनीमाथि छानबिन तथा कार्यवाही प्रक्रिया अगाडि बढ़ाइएको हो। अनुमति पत्र खारेजपछि यूटीएलमा सरकारको स्वामित्व शीर्षकमा गोर्खापत्र दैनिकको भित्रीपन्नामा खबर छापिएको छ। 35 करोड़ भन्दा बढ़ीको स्याउ बिक्री शीर्षकमा जुम्लाबाट लेखिएको खबर छ। जुम्लाका किसान र व्यापारी अर्ग्यानिक स्याउ संकलन र बेच्नमा व्यस्त छन्। स्याउ रसिलो भएर पाक्न थालेपछि जिल्ला कृषि विकास कार्यालयको अनुमतिमा स्थानीय सरकारले दिएको सिफारिशमा किसानका स्याउ धमाधम जिल्ला बाहिरका शहरहरूमा बजारमा निर्यात भइरहेको छ। दूध बेचेरै 24 करोड़को आमदानी शीर्षकमा तनहुँबाट लेखिएको खबर पनि छ। तनहुँ दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानले दूध बिक्रीबाट एक वर्षमा 24 करोड़ रूपियाँ भन्दा बढ़ी आमदानी गरेका छन्।
1: त्यस्तै कान्तिपुरको पहिलो पृष्ठमा 23 खर्ब रेमिट्यान्स भित्राउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने या नफर्किने समयमै निर्भर शीर्षकमा होम कार्कीले खबर लेख्नु भएको छ। श्रम स्वीकृति नभएका वा म्याद सकिएका नेपाली नागरिक श्रमिक सहित कसैको विदेशमा मृत्यु भए सब स्वदेश ल्याउने जिम्मेवारी कसको भन्ने विषय अझै अस्पष्ट छ। कान्तिपुरले अध्ययन गरेका दर्जनौं घटनाले देखाउँछन् सब स्वदेश फर्किने वा नफर्किने प्राय समयमै निर्भर छ। त्यस्तै भित्र पृष्ठमा फेरि बन्दको डीलमा पुग्यो मलेसियाको रोजगारी शीर्षकको खबर छ भने ग्यास अभावले मारमा उपभोक्ता टोकन लिनेहरूको एक महिनापछि पालो शीर्षकको खबर पनि प्रकाशित छ। कोटेश्वर स्थित साल ट्रेडिङ कर्पोरेशन लिमिटेडको गेट बाहिर ग्यासको खाली सिलिण्डर छाड्ने र टोकन लैजानेहरूको बाक्लो संख्या रहेको छ। त्यस्तै अन्नपूर्णको पहिलो पृष्ठमा संहिता बिझाउने मधेसको खुद्रे बजेट शीर्षकमा खबर प्रकाशित छ भने ठेक्का फेरि हार्ड कपीमा शीर्षकमा शिव प्रसाद ढुंगानाले पनि खबर लेख्नु भएको छ। त्यस्तै भित्र पृष्ठमा ग्यास संकटकै खबर छ। ग्यास संकट फेरि मन्त्री फेरिए फेरिएन उपभोक्ताको हैरानी शीर्षकमा भवानाथ प्याकुरेलले खबर लेख्नु भएको छ।
0: न्यायाधिकरण विधेयकको मस्यौदा पूर्वाधार विवाद 90 दिनभित्रै निरूपणको प्रस्ताव शीर्षकमा नारायण काफ्रेले गोर्खापत्र दैनिकमा लेख्नु भएको छ। पूर्वाधार निर्माण सम्बन्धित मुद्दा सुनवाईका लागि छुट्टै न्यायाधिकरण गठन र दायर भएको 90 दिनभित्र विवाद निरूपणको व्यवस्था गरेर सरकारले नयाँ कानूनको प्रस्ताव गरेको उल्लेख गरिएको छ। हिमाल साझा पर्यावरणीय सम्पदा शीर्षकमा अर्को खबर छ। परराष्ट्र मन्त्री शिशिर खनालले उत्तरको हिमालयलाई नेपाल र चीनको साझा सम्पदाका रूपमा हेर्नुपर्नेमा जोड़ दिनुभएको छ। काठमाण्डुमा हिजो शुरू भएको तेस्रो काष्ठ मण्डप सम्वाद अन्तर्गत नेपाल चीन सम्बन्ध सहकार्यका विस्तारित आयाम विषयक सत्रको मुख्य वक्ताको रूपमा सम्बोधन गर्दै उहाँले दुई देशबीचको साझा पर्यावरणीय सम्पदा संरक्षणका रूपमा व्याख्या गर्नुभएको हो। अमेरिकाले थप सहयोग गर्ने शीर्षकमा अर्को खबर छ। भोटेकोशी हिमबाढीपछिको अकल्पनीय विपदको घटनालाई अमेरिका सरकारले गम्भीर विपत्तिका रूपमा रहेको जनाएको छ। अमेरिकाको विदेश मन्त्रालयले उक्त घटनाबारे धारणा सार्वजनिक गर्दै आफ्ना नागरिक समेत हिमबाढीको विपत्तिमा परेर विपत्ता रहेकोमा चासो पनि व्यक्त गरिएको छ। 25 करोड़ लगानीमा बन्दै गण्डकीको प्रदेशसभा भवन शीर्षकमा दीननाथ बरालले कारोबार दैनिकमा लेख्नु भएको छ। पोखराबाट लेखिएको खबर हो। गण्डकी प्रदेश सरकारको 25 करोड़ 37 लाख भन्दा बढ़ी लगानीमा निर्माणाधीन प्रदेशसभा भवनको निर्माण कार्य तीव्र गतिमा अगाडि बढ़ेको छ। मिटर जडान र फेरबदल समाधान सम्बन्धी निर्देशिका सार्वजनिक विद्युत प्रसारण र वितरणमा खुल्ला पहुँच खुल्दै शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता र प्रभाव बढ़ाउन ब्रिक्सले ठूलो पहल गर्नुपर्ने बताउनु भएको छ। भारतको अध्यक्षतामा आयोजित 18 ब्रिक्स शिखर सम्मेलनलाई सम्बोधन गर्दै वहाँले वर्तमान विश्व शासन संरचना शक्ति र निर्णय निर्माणको अधिकार केही मुलुकमा मात्रै केन्द्रित रहेको समेत टिप्पणी गर्नुभएको छ। ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारतको नयाँ दिल्लीमा अहिले विश्वका शीर्ष नेताहरू भेला भएका छन्। कंगोमा इबोला संक्रमितको संख्या 7,000 नाघेको छ भने यसबाट मृत्यु हुनेको संख्या करिब 3,400 पुगेको छ। सरकारी स्वास्थ्य संस्थाले सार्वजनिक गरेको विवरण अनुसार सेप्टेम्बर 10 7,022 जनामा संक्रमण पुष्टि भएको थियो र साउदी अरबको महत्वपूर्ण तेल पाइपलाइनमा ड्रोन आक्रमण भएपछि पाइपलाइनको संचालन अस्थायी रूपमा बन्द गरिएको छ। आक्रमणका कारण पाइपलाइनसँगै रहेका केही पम्पिङ स्टेशनमा समेत आगलागी भएको र केही मानिस घाइते भएको साउदी अधिकारीहरूले बताएका छन्। यसले विश्वमा तेलको मूल्य बढ़न सक्ने अनुमान समेत गरिएको छ।
0: साझा खबरमा अब खेल खबर। संयुक्त अरब इमिरेट्स यूएईलाई 44 रनले हराउँदै नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बनेको छ। यो सँगै नेपालले दोस्रो पटक एसिया कप क्रिकेट खेल्ने पक्का भएको छ। हिजो मलेसियाको बायोमास क्रिकेट मैदानमा ओपनिङ ब्याटर आसिफ शेखको शतक तथा गोल सन्झाको अर्धशतकसँगै यूएईलाई हराउँदै नेपालले टेस्ट राष्ट्रसँगै एसिया कप खेल्ने अवसर प्राप्त गरेको हो। नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाउँदै 314 रन लक्ष्य दिएको थियो। प्रत्युत्तरमा युएई 49 ओभरमा सबै विकेट गुमाउँदा मात्र 269 रन बनाउन सक्यो। शानदार प्रदर्शन गरेका नेपालका कप्तान सन्दीप लामिछाने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाड़ी हुनुभयो भने प्रतियोगितामा 6 खेल खेलेका सन्दीपले सर्वाधिक 17 विकेट लिनुभयो। युएईका पाँचौं क्रमका ब्याटर राहुल चोपड़ाले पनि शतक प्रहार गर्नुभएको थियो। कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङ गर्ने गरेको निर्णय प्रभावकारी देखियो। फाइनलको नतिजासँगै युएईको पनि अपराजित यात्रामा पूर्ण विराम लागेको छ। फ्रेन्चाइज टोली अन्नपूर्ण स्पाइकर किङ्स नेपाल भलिबल लीग एनभीएल पहिलो संस्करणको च्याम्पियन बनेको छ। शनिबार हिजो त्रिपुरेश्वर स्थित त्रिपुरेश्वरमा भएको तनावपूर्ण फाइनलमा अन्नपूर्णले कर्णाली शिवराजलाई 3-0 को सोझो सेटमा पराजित गरेको हो। खेलमा सहज जित निकाल्ने क्रममा अन्नपूर्ण 25-15, 25-20 र 25-18 विजयी भएको हो। यद्यपि खेलमा विवाद हुँदा 25 मिनट भन्दा बढ़ी खेल रोक्नु परेको थियो। नेपालमा पहिलो पटक भएको पुरूष फ्रेन्चाइज नेपाल भलिबल लीग एनभीएलको उपाधि अन्नपूर्ण स्पाइकर्सले जितेको हो। र बंगलादेश क्रिकेट बोर्ड बीसीबीले नेपालसँग सन् 2027 भित्र द्विपक्षीय क्रिकेट श्रृंखला आयोजना गर्ने तयारी गरिरहेको जनाएको छ। नेपाल क्रिकेट संघ क्यानले श्रृंखलाका लागि दिएको प्रस्तावलाई सकारात्मक रूपमा लिएको भन्दै बीसीबीले दुवै बोर्ड बीच औपचारिक छलफल भइरहेको पुष्टि पनि गरेको छ।
15: भोटिकोसी बाढ़ी प्रभावित बालबालिकाको सुरक्षा र सरकारवालाको भूमिका कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सुन्नुहोस् न, यसपालि तीजका लागि नयाँ गहना किन्ने सोच बनाएकी छु।
17: हुन्छ नि, तर कहाँबाट किन्ने त?
16: अब किन टाढा जानु, सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
17: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
16: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
17: त्यसो भए आजै जाउँला नि।
16: ल, अरूलाई पनि भनौँ है।
17: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
16: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
17: सिर्जना सुन चाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।
18: रामे दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा हो नि। बिरे मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
19: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
18: के गर्छ र सन मेडिकेयरले?
19: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
18: यति गरेपछि धेरै राहत हुने रहेछ त?
19: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
18: कुरा बुझ्यो होइन त तिमीहरूले? चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
20: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
15: साझा खबरमा अब भोटेकोसी बाढ़ी प्रभावित बाल बालिका र उनीहरूको सुरक्षाको कुरा। भोटेकोसी बाढ़ीका कारण 100 भन्दा धेरै बाल बालिका अभिभावक विहीन भएका छन्। अरू बाल बालिकाको पनि थप सुरक्षामा ध्यान दिनुपर्ने भए पनि यस अनुसार
1: त्यस अनुसारको प्राथमिकतामा नपरेको गुनासो र सरकारवालाको भूमिकाका बारेमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपका अध्यक्ष तिलोत्तम पौडेलसँग हामीले कुराकानी गरेका छौं।
4: ग्यास पास कपासको कुरा गर्दा खानेकुराहरू गर्दाखेरि जंक फूडहरू लगाएर जान भएन जाने मान्छेले पनि दिने मान्छेले पनि जंक फूडको विकल्पमा अरू खाने पोषणयुक्त खानेकुराहरू गर्नु पर्यो। गर्मी महिना छ, मच्छेटको कुरा मच्छेटको झुलसहित जान पर्यो जाँदाखेरि चाहिँ नि बत्तीहरूको राम्रो व्यवस्था अझै राम्रोसँग भइरहेको छैन, त्यो टर्च लाइटहरूको कुराहरू त्यस्तो कुराहरूमा ध्यान दिनु पर्यो। बालबालिकाको चाहिँ जन्मदाताका परिचय पत्रहरू छैनन्, अहिले कागज पत्रहरू सबै नष्ट छन्, उनीहरूको पहिचान यो कसका छोराछोरी हुन् के हुन् भन्ने यसको पुष्टि हुने आधार
2: भनेको त्यहाँ सरकारवालाको बीचमा बालबालिकाको अधिकारको कुरा अथवा उनीहरूको सुरक्षाको विषय प्राथमिकतामा रहेको कतिको पाउनु भयो या पाउनु भएन।
4: पीड़ित र प्रभावित भएको हुनाले चाहिँ सबै चाहिँ जति हुनुपर्ने प्रयास गरेछ स्थानीय सरकारले, नागरिक संघ संस्थाहरू पनि लाग्नु भएको छ, पर्याप्त छैन। बालबालिकाभित्र पनि अब अपाङ्गता भएका गर्भवती सुत्केरी यौनी तथा लैङ्गिक अल्पसंख्यक छन् त्यस्ता छन् भने तिनीहरूलाई प्राथमिकतामा राख्नु पर्यो। त्यसको निम्ति चाहिँ थप स्पष्ट खाका सहित केही केही पालिकाहरूले स्थानीय तहमा चाहिँ एउटा समझदारी बनाएर सर्वदलीय संयन्त्र बनाएर काम गर्नुभएको छ।
2: कतिपय स्थानीय तहले बाल कल्याण अधिकारीहरूलाई हरेक त्यो होल्डिङ सेन्टरहरूमा परिचालन गरेर बालबालिकाको विवरणदेखि लिएर उनीहरूको अवस्थाको बारेमा बुझ्ने काम पनि भएको पाइयो होइन। स्थानीय तहले अहिलेकै उपलब्ध स्रोत साधन र जनशक्तिबाट बाल अधिकारको लागि उनीहरूको सुरक्षाको लागि चाहिँ के गर्न सक्छन्?
4: पहिला त अहिले जुन ह्युमन रिसोर्स छ स्थानीय तहमा उहाँले आफ्ना कर्मचारीहरू गुमाउनु भएको छ, कर्मचारीहरूको पनि कतिपय चाहिँ परिवारका सदस्य गुमाउनु भएको छ, पर्याप्त छैन। त्यस कारणले गर्दाखेरि संघीय सरकार अथवा प्रदेश सरकारले चाहिँ स्थानीय तहमा मान्छे पठाउनु पर्यो, पहिला कर्मचारी पठाउनु पर्यो, थप कर्मचारी पठाउनु पर्यो, केही समयको लागि भए पनि काजमा भए पनि खटाउनु पर्यो। त्यसपछि चाहिँ अरू नागरिक संघ संस्था विकासका सहायता संस्थाहरू सबैसँग मिलेर चाहिँ तथ्य तथ्याङ्कलाई व्यवस्थित ढंगबाट लिनु पर्यो। कति एक्ज्याक्ट चाहिँ हो त परेका, कति बालबालिका परेका हुन्, कति महिला परेका हुन्, कति गर्भवती, कति सुत्केरी, के थियो अवस्था भन्ने आँकडा गर्नु पर्यो। त्यसको आधारमा चाहिँ त्यसपछि चाहिँ नि अरू प्रोग्रामहरूलाई सँगसँगै लिएर तत्कालीन आवश्यकताहरू पूरा गर्दै दीर्घकालीन रूपमा उनीहरूको लागि त्यसलाई ठाउँ स्थानान्तरण गर्ने हो कि अनि बालबालिकालाई कहाँ राख्ने हो, बालबालिकालाई स्थानीय तहमै आफ्ना चाहिँ नजिकका नातेदारहरू पनि त्यहाँ हुने भएको हुनाले एउटा विशेष छात्रावासको व्यवस्था गरेर बालबालिकाको शिक्षा स्वास्थ्य संरक्षणको कुराहरू ग्यारेन्टी गर्ने हो कि भन्ने कुराहरूमा त्यो त्यसरी प्राथमिकीकरण गरेर योजनाबद्ध ढंगबाट अगाडि बढ्न जरुरी छ।
2: जस्तो राहतको नाममा यो विभिन्न जंक फूडहरू अथवा बनिबनाउ सामग्रीहरू बढी गइराख्दाखेरि अहिले पनि त्यो 15 दिनभन्दा बढी बित्दाखेरि त्यो उस्तै प्रकारले त्यसरी नै वितरण भइराखेका छ अथवा केही कमी आयो सरकारवाला निकायको ध्यान पुगेको
4: छ? अब धेरैजनाको चाउचाउ बिस्कुट र फ्रुटीहरूको चाहिँ बाहुल्य त थियो, अब अहिले बिस्तारै चाहिँ नि चाहिँ प्रवेश भएको छ, खाद्यान्नहरूमा प्रवेश भएको हुनाले चाहिँ केही चाहिँ सुधार भएको देखिन्छ। तथापि चाहिँ म फेरि पनि सबैजनालाई आग्रह गर्न चाहन्छु कि हजुरहरूले सहयोग गर्दै हुनुहुन्छ भने चाहिँ पोषणयुक्त खानेकुराहरू चाहिँ लिटोको पिठो अब त्यस्तो खालको अलिकति पोषणयुक्त सरकारले पोषणयुक्त भनेर छुट्याएका कुराहरू आइटमहरू अब तपाईँहरू बाँड्दै हुनुहुन्छ भने सकिन्छ भने चाहिँ नबिग्रिने खालको फलफूलहरू लगिदिनु पर्यो बच्चाहरूलाई, त्यो खालको कुराहरू लगिदिनु पर्यो। अब हामीले राहत बानी नाममा चाहिँ नि छिटो र बजारमा पाइनेको नाममा त्यो पनि गर्नु भएन, हिजो एउटा तत्कालीन आवश्यकता थियो होला पहिलो दोस्रो दिनमा, अब त्यो अब चाउचाउ फ्रुटीतिरबाट जंक फूडबाट हामी एक स्टेप माथि जान सक्यौँ भने चाहिँ यसले बालबालिकाको स्वास्थ्यमा पनि यसले सकारात्मक प्रभाव पर्छ भन्ने हाम्रो विचार हो। यसमा चाहिँ
1: बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपका अध्यक्ष तिलोत्तम पौडेलसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कृष्णभीरमा पश्चिमसम्ममा दुईतर्फी यातायात सञ्चालनको तयारी, 34 करोड़को ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदारलाई 2 अर्ब जरिवाना, नुवाकोट र रसुवालाई सड़कसँग जोड्न भारतको 3 वटा बेली ब्रिज सहयोग, 23 खर्ब रेमिट्यान्स भित्याउने देश तर श्रमिकको मृत्युपछि सफर्किने या नफर्किने संयोगमै निर्भर, कांग्रेसमा खटका पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशन 13,
21: गल्छी र सुवागढ़ी सड़कको ट्रयाक धमाधम खोलिँदै हिटोड़ाबाट काठमाडौँ पुग्न 10 घण्टा, 25 करोड़ लगानीमा गण्डकी प्रदेश सभाको भवन बन्दै,
1: विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता बढ़ाउन भारतीय प्रधानमन्त्री मोदीको आह्वान, कंगोमा इबोला संक्रमितको संख्या 7,000 नाग्यो,
21: र नेपाल एसएससी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनौट, एनबीएलको पहिलो संस्करणको उपाधि अन्नपूर्णलाई।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले रवि मिश्रले नयाँ पत्रिका दैनिकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, केही दिन अगाडि गजेन्द्र नारायण सिंह अस्पतालको परिसरभन्दा बाहिरै एकजना महिलाले शिशुलाई जन्म दिएको र अस्पतालले पैसा नभएकै कारण प्रवेश गर्न नदिएको भनेर विभिन्न खबर सार्वजनिक भए। अस्पतालले चार पाँचजना कर्मचारीलाई हटाएको भनेर दावी पनि गरेको छ। एउटा बन्द कोठा जस्तो देखिन्छ, यहाँ बन्द कोठामा दुईवटा कोशीमा दुईजना व्यक्ति बसेका छन् र पुरूषको हातमा सड़क पेटीमा सुत्केरी शीर्षकको पत्रिका छ र त्यो पत्रिका पढ्दै गर्दा ती पुरूष केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, सड़कमा खेदेरै किन नहोस्, सरकारले प्रसूति सेवा निशुल्कै गरेको छ।
1: हस्त प्राविधिक साथी रवि तितललाई धन्यवाद। अहिलेलाई लील प्रकाश र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक रेडियो टिकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाईँ अहिले सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। हरितालिका तीज शुरू, आज दर खाएर मनाइँदै तीज मनाउने विगतका धेरै तरिका बदलिएको विष्णुदेवी रावलको बनाई। थारू समुदायको अटवारी पर्व आज, थारू समुदायले व्रत बसे धुमधामका साथ मनाउँदै तीजको समयमा चोरीका घटना हुन सक्ने भन्दै नागरिकलाई सचेत रहन प्रहरीको आग्रह। टिकापुरमा एक महिनादेखि लगातार हात्तीको आतंक, वडा नम्बर 2 र वडा नम्बर 5 का विभिन्न स्थानमा नोक्सान। र टिकापुरमा सञ्चालित टिकापुर डान्स आइकोनको सेमी फाइनल सम्पन्न, 15 जना प्रतियोगी फाइनलमा प्रवेश। खोज खबर अब विस्तारमा। हिन्दू परम्परा अनुसार आज तीजको अघिल्लो दिन अर्थात दर खाने दिन मिठा मिठा परिकार खाएर मनाउने गरिन्छ। हरितालिका तीजको दिन अधिकांश महिलाहरूले व्रत बस्ने भएकाले आज रातिसम्म दर खाएर भोलि व्रत बस्नका लागि ऊर्जा संकलन होस् भन्ने अभिप्रायले आज दर खाने गरिएको हो। परम्परा अनुसार आज दरका रूपमा दही, खीर, मिष्ठान्न लगायतका विशेष परिकारहरू खाने चलन रहिआएको छ। भोलि हरितालिका तीजमा महिलाहरूले निराहार रही भगवान शिवको पूजा आराधना गर्दै उपवास बस्ने चलन छ। तीजमा विवाहित महिलाहरूले आफ्नो दाम्पत्य जीवन सुखमय होस्, पतिको दीर्घायु होस् भन्ने कामनाका साथ व्रत बस्ने गर्छन् भने अविवाहित महिलाहरूले उत्तम वरको प्राप्ति होस् भन्ने कामनाका साथ व्रत बस्ने गर्छन्। परापूर्वकालमा पार्वतीले शिवलाई पतिको रूपमा पाउन कठोर तपस्या गर्नुभएको र भगवान शिवलाई पतिको रूपमा पाएको कथन छ। त्यसैले तीजलाई पार्वतीले भगवान शिवलाई प्राप्त गरेको दिनको स्मरणमा मनाइने गरिएको मान्यता रहिआएको छ। विगत र अहिलेमा दर खाने र तीज मनाउने तरिकामा के फरक छ भने स्थानीय विष्णुदेवी रावललाई सोधेकी छु।

0: फर्किँदै गर्दा यति बेला तीज मिलन कार्यक्रमहरू भइरहेका छन्। तीज मिलन कार्यक्रममा महिला दिदी बहिनीहरूले दर खाने नाचगान गर्ने सामान्य रूपले मनाउन थालेका छन्। टीकापुरमा पनि केही संघ संस्थाले सामान्य रूपले तीज मनाउन थालेका छन्। एसियन लाइफ इन्सुरेन्स शाखा कार्यालय टीकापुरले पनि तीज मिलन कार्यक्रम गरेको छ। भगवती कुमारी साउदको अध्यक्षतामा भएको तीज मिलन कार्यक्रममा एसियन लाइफ इन्सुरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख गणेश बहादुर साउद प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा तीजको दर खाने कार्यक्रमदेखि नाचगान समेत गरिएको दिपेश प्रसाद देवकोटाले जानकारी दिनुभयो। यस वर्षको हरितालिका तीज 29 गते मनाइँदैछ। तीज विगतको तुलनामा भड्किलो भएको महिलाहरूको भनाई छ। क्षेत्रमा पछिल्लो समय चोरीका घटनाहरू भइरहेका छन्। कोही मान्छे नभएको मौका छुपी घरहरूका ताला फोडेर घरमा चोरी गर्ने गरेको पाइएको छ। यसका साथै मन्दिरहरूमा पनि चोरी हुन थालेका छन्। टीकापुरको ब्लक नम्बर 23 स्थित सिद्धेश्वर महादेव मन्दिरको ढोका फुटाएर दान पेटिकाको रकम चोरी भएको छ। केही दिन अगाडि टीकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 6-9 व्यवसाय क्षेत्र लगायतका स्थानमा पनि चोरी भएको छ। यसरी दैनिक तथा एक दुई दिन बिराएर चोरी हुन थालेपछि यहाँका नागरिकहरूले प्रहरीलाई गस्ती बढ़ाउन आग्रह पनि गरेका छन्। इलाका प्रहरीकारले टीकापुरले पनि टीकापुर क्षेत्रमा पछिल्लो समयमा सानातिना चोरीका घटनाहरू भइरहेका र त्यसको अनुसन्धान गरिरहेको बताएको छ। फेरि अहिले नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज पर्व आएकाले यो समयमा पनि चोरीका घटना तथा सवारी दुर्घटनाहरू हुन सक्ने भएकाले नागरिकहरूलाई सचेत रहन पनि प्रहरीले आग्रह गरेको छ। इलाका प्रहरीकारले टीकापुरका प्रहरी निरीक्षक उमाकान्त जोशी
1: सामान्य नियमित पुलिसिङको कुराहरू दैनिक रूपमा जुन गरिरहेको छ त्योभन्दा बढी थप जनशक्तिहरू परिचालन गर्छ हामीले तीज विशेषको लागि भनेर दुई चारवटा अरू ठाउँहरू थप ड्युटी हटाएर चाहिँ अब जुन जुन ठाउँहरू यस्ता तीज मान्ने महिला दिदीबहिनीहरू भेला जम्मा हुने बढी भेला जम्मा हुने ठाउँतिर चाहिँ गस्तीहरू बढाउने पेट्रोलिङ बढाउने जनशक्तिहरू चाहिँ पहिलाभन्दा बढी खटाएर त्यसको कुनै क्रियाकलापहरू कतै अशान्ति फैलाउने खालको क्रियाकलाप भइरहेछन् भन्ने खबरहरू सङ्कलन गरेर शान्ति सुरक्षा गर्छ। सुरु भएदेखि नै अब नेपालीहरूका विशेष चाडहरू दसैँ चाड तिहार छठ समूहहरू सुरु हुन्छन्। अब त्यो बेला अन्य बेलाको भन्दा

0: खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
1: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
2: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
3: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसकेँ। कसो कालो छिटो नलाग्यो
4: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ हौ तँलाई?
3: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
4: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
5: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।
7: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयके अनुरोध।
8: जानकी गाउँपालिका 3 नम्बर वाडावासी दादु भैया दिदी बहिनी हुक्रे, सड़क के किनारमे पशु चौपाए नै बान देवी, सड़क किनारमे मल वस्तु नै कुरा देवी, साथे सड़क किनारमा पशु चौपाए बान के ढुङ्गा बालुवा गिट्टी मल कुरा के दुर्घटना हुईले से एकर जिम्मेवारी स्वयं व्यक्ति हुक्रा लेह पर्न बा।
7: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालय लाइकपुर। हिन्दू महिलाहरूको महान चाड हरितालिका 30/2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
9: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनु।
7: आरएनला सुन चाँदी पसल, बलभद्र चौक, टिकापुर, एलएन मेडिकल अगाडि, संचालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, महिलाहरूको तीज पर्व शुरू भएको छ। तीजको अघिल्लो दिन आज दर खाने चलन छ। विगत र अहिलेमा दर खाने र तीज मनाउने तरिका के फरक छ भनी स्थानीय विष्णु देवी रावललाई सोधेका छौं।
1: हाम्रो परम्परा अनुसार त हामी पहिला तीजको दरखान भन्दा दुई चार दिन अगाडि नै सम्पूर्ण सामानहरू जम्मा गर्थ्यौं र सबै दिदी बहिनीहरू मिलेर दर खाने भनेपछि हरेक किसिमको बनाउने, जस्तै घिउ, घिउमा पकाएर कमकमी पारेर त्यो हामी पहिला त्यो चाम्रे खाजा भन्थ्यौँ कि त्यसलाई हाम्रो भाषामा। अब अहिले त विभिन्न किसिमका भन्छौँ, त्यो घिउमा पकाएको भात खाने, फल मासु खाने, तरकारी इत्यादि राम्रो खाने कुरा। सबभन्दा दर खाने दिनमा सबभन्दा गरिबका घरमा पनि राम्रो खानुपर्छ भनेर तीजमा चाहिँ दर खानलाई सम्पूर्ण दिदी बहिनीहरू आफ्नो गच्छे अनुसार घरमा ल्याएर, पहिला त धेरै अब आफ्नै घरमा बाख्रो खसी हुन्थे, खसी काटेर सबै परिवार मिलेर राम्रोसित खाने, खुसियालीको दिन हो। जस्तै दसैँमा जस्तै गर्छन् भने तीजमा पनि त्यत्तिकै महत्वपूर्ण छ दिदी बहिनीका लागि। अनि हामी व्रत बस्दाखेरि भोलि जल पानी सानी केही नखाएर दिनभरि नखाएर बस्ने, साँझ पूजा सुजा गरिसकेपछि अलिकति पानी सानी खाने, अनाज चाहिँ नखाने गर्थ्यौँ, निराहारे भनेर बस्थे पहिला व्रत। अहिले त अब देखौटी छ बढी, परम्परा अनुसार छैन, देखौटी बढी छ। होटलमा पार्टी खाने, दुनियाँ गर्ने त्यो होइन, आफ्नो परिवारमा पार्टी खाने हो तीजमा, आफ्नो परिवार रमाउने हो, नाच्न जाने हो भने। पहिला हामीले त भन्ने हो भने त टिकापुरमा त धेरै रमाइलो गर्थ्यौँ नानी हामी। पहिला त्यो अस्पताल खुलेको थिएन, सम्पूर्ण दिदी बहिनी त्यही गएर नाच्यान गर्थ्यौँ। टिकापुरमा जति थियौँ त्यतिखेर गर्थ्यौँ। भोलिपल्ट नुहाइ धुवाई गरिसकेपछि पछिपल्ट पञ्चमीको दिनमा बिहानै हामी 4 बजे 5 बजे उठेर नदीको किनारमा जमरामा उतातिर नदी छ कोही कर्णालीमा जान्थ्यौँ नुहाउन। सँगै अब विभिन्न किसिमको माटाहरू लिएर, हात्तीको पाइला, कुमकुमको माट, पाइलाको माटा के अरे कुमकुमको त्यो हुन्छ नि माटामा निकाल्ने, कुमकुमको माटो, हात्तीको पाइलाको माटो, पिपल मुलीको के अरे उसको अमलाको, विभिन्न किसिमका 6-7 थरी माटो लिएर नुहाई धुवाई गरेर आएर पञ्चमीको पनि हामी सबै दिदी बहिनी पूजा सुजा गर्ने पनि एउटै ठाउँमा हो। लो अहिले स्वर्गमा सोहिन्छ लोनी बाजेले पूजा गरिदिनुहुन्थ्यो, हामी सबै मिलेर गर्थ्यौँ, न पूर्व न पश्चिम, हामी टिकापुरवासी भनेर दिदी बहिनीहरू सबै एउटै ठाउँमा पूजा गरेर एउटै घरमा कर्कलो पकाएर घाम नडुब्दै हामी पञ्चमीको व्रतलाई क्षमा खान्थ्यौँ र रमाइलो हुन्थ्यो, नाचगान हुन्थ्यो। अहिले त खोइ नानी, मलाई त त्यति रमाइलो होला जस्तो लाग्दैन, कस्तो छ। सम्पूर्ण दिदी बहिनीलाई पनि तीजको शुभकामना, पञ्चमीको पनि शुभकामना।
0: टिकापुर नगरपालिका वडा नम्बर 2 र वडा नम्बर 5 का विभिन्न स्थानमा हात्तीले करिब 1 महिनादेखि नोक्सानी गरिरहेको छ। 3 वटाको संख्यामा रहेका हात्तीले 2 वटा घर भत्काएको छ भने दैनिक रूपमा धान र केरा खेतीमा नोक्सानी पुर्याइरहेका छन्। थप खबर आकाश चौधरीबाट।
2: 3 वटाको संख्यामा रहेका हात्तीले 2 वटा घर भत्काएको छ भने दैनिक रूपमा धान र केरा खेतीमा नोक्सान पुर्याइरहेका छन्। टिकापुर नगरपालिका 2 शान्तिनगर टोलकी सुधा देवी सिंहले हात्तीले 2 पटक आएर घर भत्काएको र हात्तीले घर भत्काएपछि गोठमा बाँधेका 3 वटा गाई पनि भागेको बताउनुभयो।
3: पुरा रहेको फालेर अहिले अनि सुरक्षा कर्मीलाई बोलाएर त्यहाँ यही लागि 3 साल भयो फालेको, पहिला त राशन पानी, अहिले टाढा राख्छ राशन पानी। गाई पनि विवत्ता छन् तिनै, अस्तिको हात्तीले गर्दा आउँदै नै त्यहाँ नजिक पनि आएको छैन गोठ एउटा दुना थियो दुइटा थियो गाई देखे नै सब्जी त्यो अहिले गएर आउनुभयो त 8-9 वर्ष अगाडि 3 क्विन्टल अलर मकै कोदो सब धान सब्जी पुर्या त्यहाँबाट टाढै राख्छु म। फेरि त्यो सासु नजिकै, देउर नजिकै, देउरानी जेठी जेठानी नजिकै, तिनलाई पनि अब हात मार्ने भयो। अब त्यो हात्तीले सुरक्षा कर्मीले अलि आरक्ष पुगाइदियो हुन्थ्यो हामीलाई अलि बस्नलाई पनि दैनिक आउनु थालेन।
2: टिकापुर नगरपालिका वडा नम्बर 2 ज्ञानु साईले हाल भारतमा रहेकी आफ्नी जेठानीको घर पनि हात्तीले भत्काइदिएको र हैरान बनाएको बताउनुभयो।
4: त्यस्तै समस्या फाल्यो अब मकै यताउति, अब हात्ती सोधै 2 दिन आइसक्यो घर चाहिँ अस्ति 23 गते भयो, खेती त भयो घरमा, अब त्यत्रो घर फ्याँक्यो, अब सब भाँडा कुरी यताउति हुने जस्तो सबै त्यतै छ, त्यही हो हामीसँगै छौँ छुट्टिया छैनौँ अहिले मैले आफै अब निकालेर अनि त्यहाँ अलग लगाएको थिएँ अनि हामी चाहिँ उतै सुत्त थियौँ अब मुना सावन भनेर यतै सुत्दो असर केही गरेन उही दिन अब ठ्याक्कै अब बाबु पनि बिराम थियो त्यही भएर अनि उता गइसकेको थियो कि त्यहीँ घरमा गइसकेको थियो अब हामी अब पछिसम्म 11 बजेसम्म बिउँदै थियौँ त्योभन्दा पछि अब 12:30 बजेतिर आयो
2: शुक्रबार राति मात्रै टिकापुर गौशालामा गाईका लागि चारा राखेको गोडामको भिट्टो च्याटेर मकै धानको भुस खाएको छ भने सीतापुर स्थित फुलराम चौधरीको धान खेतमा नोक्सानी पुर्याएको गौशालाका हेरालु सरिता चौधरीले बताउनुभयो स्थानीय टंकबहादुर विष्टले शुक्रबार बेलुका 8 बजे र राति 12 बजे दुईपटक हात्याएको र गाउँले भगाउँदा पनि धान बालीमा क्षति गरिसकेको बताउनुभयो
5: वर्षमा एकचोटि चाहिँ त्यो ठाउँमा चाहिँ आउँछ आउन त त्यो योभन्दा पहिला पनि एकचोटि आएर घरपट्टि माटोले गरेको घर त्यो फालेर अनि गहुँहरू घरको खाएको पहिला पनि एकचोटि जो खायो पहिला पनि खाएको एकचोटि अनि एकचोटि पहिला खाएको भएर अनि अहिले यो वर्षमा एकचोटि यो किनारतिर कति आयो भने त्यो ठाउँमा पुग्छ अब हाम्रो यतातिर चाहिँ खेतमा चाहिँ पहिला आएको थिएन अहिलेसम्म अब यो चोटिबाट चाहिँ खेतमा पनि आयो जस्तै हाम्रो यता तलतिर अरू पनि छ तलतिर यो तल्लो पूर्वतिर केटा पनि धेरै खाएर क्षति गरेर एकदम अब हाम्रो यता पनि अब अस्ति चाहिँ अब मनको मान्छे चाहिँ आएको छैन नि यो हाम्रो इलाकाबाट चाहिँ हेरेर चाहिँ जानुभएको थियो
2: वर्गीय राष्ट्रिय निकुञ्जबाट यहाँ आएका 3 वटा हात्तीहरू शनिबार कर्णाली किनारमा रहेका खोटेना भुराखानी सामुदायिक वनमा बसिरहेका छन् वनका चौकीदार लक्ष्मण चौधरीले अघिल्ला वर्षहरूका 5-7 दिन बस्ने हात्ती यसपटक 1 महिना पुग्न लाग्दा पनि ठाउँ नछोडेका बताउनु भयो
6: अहिले त महिना धेरै राम्रो समय बस्थ्यो
2: रातिको समयमा गाउँमा आएर हात्तीले घर भट्काउने किसानहरूका धान बाली केरा बाली नष्ट गर्ने गरेपछि यहाँका नागरिक पीडामा छन् स्थानीय नागरिकले रातिको समयमा आगो बालेर भाँडाकुँडा ठटाएर बस्ने गरेका कर्मी डाँडाका स्थानीय सेहराज बुढा मगरले जानकारी दिनुभयो
7: 7 बजे कि बस्तीतिरै आउँछ त्यसलाई कसरी अब रोकथाम गर्ने हो अब वडा र नगरपालिका त पत्रकार गरेका छौँ हामीले निवेदन दिएका छौँ त्यसको लागि त समस्या छ धान केरा घर भर पनि भत्का छ यतातिर अब यो अन्न बालीहरू सब नोक्सान गरेको छ घर तोडेको मेरो घरभन्दा 2-4 घर अगाडि हो तिनीहरू त सुत्नै सकेका छैन अहिलेसम्म पनि तिनीहरू मानसिक तनावमा छन् एक हप्तासम्म मेरै घर सुके राति भयो भने कतैतिर अब यसो कुकुर भुग्यो भने त यहाँ त फेरि यहाँ जमा हुने आगो बाल्ने 12-1 बजेसम्म यहाँ लखट्ने त्यस्तो भइरहेको
2: टिकापुर नगरपालिका 2 का वडाध्यक्ष दीपक बहादुर चौधरीले वडा कार्यालयले स्थलगत मुचुल्का बनाई नगरपालिका मार्फत वन कार्यालयलाई सिफारिस गरी पठाउने गरेको बताउनुभयो
8: टिकापुर नगरपालिका वार्ड नम्बर 2 मा अहिले हात्तीको आतंक एकदमै बढ्दो क्रममा गइरहेको छ हात्ती सीतापुरदेखि विजयनगरसम्मको धान बाली लगाइएको धान बालीमा क्षति पुर्याउने त्यसै गरी घरहरू छाप्रोहरू भट्काएको र गौशालामा पनि क्षति पुगाएको अहिलेसम्मको हामीले रेकर्डहरू राखेका छौँ र जस अन्तर्गत हात्तीको आतंकले जति पनि क्षतिहरू गरिएको छ त्यसको लागि चाहिँ हामीले प्रहरीसँग समन्वय गरेर हाम्रो टिकापुर नगरपालिका विपद व्यवस्थापन शाखासँग समन्वय गरिकन र वन कार्यालयसँग पनि समन्वय गरेर प्रहरीको मुजुलका अनुसार क्षतिको विवरण सहित मुचुल्का उठाएर हामीले वडा कार्यालयबाट टिकापुर नगरपालिकामा सिफारिस गर्ने नियमित जस्तो हामीले सिफारिस गर्ने गरिरहेका छौँ कहिले 2 जना कहिले 3 जनाको प्रत्येक दिन जस्तो हामीले सिफारिस गरि नै रहेका छौँ र टिकापुर नगरपालिकाले पनि तपाईँको वन कार्यालयसँग समन्वय गरेर एक किसिमको क्षतिपूर्तिको माग सम्बन्धमा हामीले आफ्नो स्थानीय सरकारबाट हुने सबै शक्ति लगाइरहेका छौँ
2: बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले 1 हप्ता अघि नै स्थलगत निरीक्षण गरेर गएको छ यहाँ हात्तीले केही वर्ष अघि 2 जनाको ज्यान लिइसकेको छ भने चितुवा गैर नीलगाई लगायतका जनावर बस्तीमा पसेर नोक्सानी गरिरहेका छन्
0: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सुदूरपश्चिम प्रदेशलाई औद्योगिक क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताउनु भएको छ कैलाली उद्योग वाणिज्य संघको 52 वार्षिक साधारण सभाको उद्घाटन समारोहमा मुख्यमन्त्री भट्टले यस्तो बताउनु भएको हो प्रदेशमा रहेका सम्भावना र स्रोत साधनको उपयोग गर्दै उद्योग तथा व्यवसायको विस्तार मार्फत रोजगारी सृजना आर्थिक गतिविधि बढ़ाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो मुख्यमन्त्री भट्टले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ़न चाहेको बताउनुभयो आफू भर्खरै सरकारको नेतृत्वमा आएको र बजेट निर्माणको चरणमा रहेकाले निजी क्षेत्रसँग सहकार्य गरी उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गर्ने उहाँको भनाई थियो बाँकी खबरका साथ उपस्थित हुनेछौ सुन्दै गर्नुहोला टिकापुर एफएम
9: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचाली पसलमा छक्के तिलहरी माइली तिलहरी रानी हार हार मंगलसूत्र चापकी पेण्डल बाला औठी चन्द्रमा काटा नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। हार्दिक सुन चाँदी पसल सरकारी अस्पतालको हितवी रोड सञ्चालक शंकर साहु सम्पर्क नम्बर 9848 42 91 74।
10: आँखाका रोगीहरूलाई अत्यन्त जरुरी सूचना। नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पताल र भजनी नगरपालिकाको संयुक्त आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा यही असोज 3 र 4 गते आँखा शिविर सञ्चालन गरी मोतीबिन्दुका बिरामीहरूको शिविरमा नै निशुल्क अपरेशन गरिने र निशुल्क औषधि पनि उपलब्ध गराइने भएकोले आँखाका रोगीहरूले समयमा नै सम्पर्क राख्न हुन अनुरोध छ। विस्तृत जानकारीका लागि गेटा आँखा अस्पताल सम्पर्क नम्बर 091575204। स्वास्थ्य संयोजक कैलाश डंगौरा थारू सम्पर्क नम्बर 98484857875।

0: मुका पिए रही था, कभी पेंसिल रही था, कभी झोले फटाका आजी था, का कना हो का कना हो। बाबा के ओस्ता बाटिन गटिलो ठाउ से झोला आनले से तो लड़का सामान नहीं हरे।
1: ओहो, ये बुढ़ान लिख में का हुई थी, जरम भर भर बराई थी रहत।
0: का हुई, कभी लड़का कभी हेरा कई था, कभी पेंसिल हेरा कई था, कभी झोले फटा कई था, बढ़िया ठाउ से झोला लाना नहीं चिक ठो।
1: अरे कहाँ से ना नाम था?
0: कहाँ से लन बो, वो तो कहाँ टीकापुर में रलक रट गई यहाँ झोला उद्योग में से। वहाँ झिंगरान दीदी कटरा से गुड़ झोला आन लाटी, ना कबू लड़का कहाँ पिए रही थी, ना कबू पेंसिल रही थी, ना झोला फाटल हुई थी, कहिए आनल झोला दस का टस बाटिन, ये बुढ़क ढंग कबू पसल छान कर झोला नहीं आना से आकट हुई।
1: लिया लिया मैं अब नहीं जाइबू रट गई यहाँ झोला उद्योग में। रट गई यहाँ झोला उद्योग, झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत, जैसे स्कूल बैग, कैरिंग बैग, फाइल बैग, लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए। पुरान बिगड़ा झोला है मरम्मत करा जाए, एक चोट सेवा करना मौका जरूर देवी।
2: प्रोपराइटर राम प्रसाद रतगैया, संपर्क मोबाइल नंबर 98484-22373।
3: ए भन्दै सबै कुरा पाउने रहेछ, लु भन् त बाउ के पाउँछ त्यहाँ?
4: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
5: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
6: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
3: भन्दै सबै कुरा पाउने रहेछ।
7: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
8: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
7: प्रोप्राइटर पुष्पराज देवकोटा, सम्पर्क फोन नम्बर 98484-46673 र 98-14-68-02-04।
10: विश्राम पछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। पूर्वाधार आयोजनासँग सम्बन्धित मुद्दा 90 दिनभित्र टुङ्ग्याउनु पर्ने गरी सरकारले कानून बनाउँदैछ। यसका निम्ति पूर्वाधार न्यायाधिकरण एन बनाइँदैछ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार पूर्वाधार निर्माणका लागि गरिने ठेक्का, जग्गा प्राप्ति, मुआवजा निर्धारण जस्ता विषयमा अदालतमा मुद्दा पर्ने र माथिल्लो तहसम्म पुगी अन्तिम किनारा लाग्न लामो समय लाग्ने गरेको छ। यसमा सुधार गर्ने गरी मन्त्रालयले पूर्वाधार निर्माणसँग सम्बन्धित मुद्दा हेर्ने, न्यायाधिकरण गठन गर्ने गरी ऐन बनाउन लागेको जनाएको छ। मन्त्रालयले पूर्वाधार न्यायाधिकरण गठन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तयार पारेर सर्वसाधारणको रायका लागि प्रकाशन गरेको छ। नो भोट नो टिकट भन्ने नारासहित टिकापुरमा सञ्चालित टिकापुर डान्स आइकोनको सेमी फाइनल सम्पन्न भएको छ। आइकोनमा 156 जना प्रतियोगी मध्ये 54 प्रतियोगी सेमी फाइनलमा प्रवेश गरेका थिए। द क्राउन डान्स एन जुम्बा सेन्टरको आयोजनामा भएको सेमी फाइनलमा 15 जना प्रतियोगीहरू फाइनल चरणका लागि छनौट भएका छन्। टिकापुर डान्स आइकोनको फाइनल असो 4 गते टिकापुरमा हुने सेन्टरका संचालक तथा आयोजक अर्जुन विश्वकर्माले जानकारी दिनुभयो। खोज खबरमा अब पालो जनावाजको। तीज नजिकैपछि चहलपहल बढ़ेको छ। यस वर्षको तीज भोलि मनाउने तयारी छ। तीज अघि महिलाहरू दर खाने कार्यक्रम गर्ने गरिरहेका छन्। आजको जनावाजमा हामीले यस वर्षको तीज कसरी मनाउँदै हुनुहुन्छ भनी केही महिलालाई सोधेका छौं।
11: नम्रता थापा राहुल, घर मेरो टिकापुर वार्ड नम्बर 1 ज्योतिनगर। अहिले सालको तीज मनाउन त मनाइरहेको हेर्नु साथीहरू, पहिलाको जस्तो त्यति रमाइलो हौसला पूर्वकको छैन, किनभने हाम्रो देश नेपालमा अहिले रसुवा बाढीले गर्दा सबै पीड़ित छौ। सबैका आत्मा रोइरहेका छन्, कतिका सिन्दुर कुचिएका छन्, कतिका बच्चाहरू टुहुरा बनेका छन्।
12: ललिता साह घर यहाँ टिकापुर कैलाली वार्ड नम्बर 1। 2083 सालको तीज अब अन्य सालको जस्तै चहल पहल केही पनि छैन। अब हाम्रो देशमा गएको यो भोटेकोशी बाढीले रसुवा जिल्लामा भएको दुःखद घटनामा हामी सबै हाम्रो देशलाई नै पीर परेको छ। यस्तो दुःखद घटनामा मृतकको आत्माको चिर शान्तिको कामना र घाइतेमा शीघ्र स्वास्थ्य लाभको कामना छ। अब अहिलेको तीज चाहिँ हामी सामान्य तरिकाले मनाइरहेछौ। कहीं कतै पनि कुनै संघ संस्थाले पनि यस्तो चहल पहल गरेको देखिँदैन। जति सक्यो हामी खोज उद्धार र राहत कार्यमा संलग्न र सामान्य तरिकाले तीज मनाउने हाम्रो यो अब परम्परा नै रहेको हुँदाखेरि यो तीज हामी सामान्य तरिकाले घरभित्रै नै मनाउने
13: पाउने छौ।
14: बिन्दु भट्टराई, म एसएन लाइफ इन्सुरेन्सको कर्मचारी हो। 2083 सालको तीज विशेष कार्यक्रम एउटा यो मिलन कार्यक्रम जस्तो मात्र हो, अनि यसमा चाहिँ अब खासै हामीलाई चाहिँ यो हालै आएको रसुवा बाढीको कारणले गर्दा चाहिँ हामीलाई त्यति खुसियाली छाएको छैन। मृतक प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै हाम्रो घाइते हुनुहुन्छ उहाँ प्रति चाहिँ शीघ्र स्वास्थ्यको कामना गर्दछौ। साथै यसमा चाहिँ एउटा दुःख सुख साट्ने,
15: मेरो नाम छाया साई हो। तीज कार्यक्रम गर्ने खासै रमाइलो चाहिँ छैन, दिदी बहिनीहरूको यसो भेटघाट गरौँ भनेर मात्र हो। अहिले यो हाम्रो भोटे कोसी बाढी पहिरोको कारणले गर्दा हामी सब दुखी छौँ, त्यही भएर हामीले धेरै रमाउन सकेनौ। हामी पनि दुखी छौँ, देश संकटमा छ अहिले।
16: शान्ति खत्री, टिकापुर ब्लक नम्बर 1। खासै पहिला यस्तो हर्ष उल्लासमय रमाइलो भन्ने भएको छैन, साथीसँगै दिदी बहिनीहरू हाम्रो यसो भेटघाट कार्यक्रम मात्रै हो। यो नाच गान भन्ने कुरा पहिला यस्तो त अब गर्नै पाइनला छैन, सकिनै लाग्छ, मनैले मान्दैन। किनभने यत्रो यो नेपालमा यो आफ्नै देशमा यस्तो प्रकोप भइरहेछ होइन, अब यत्रो बाढीले गर्दा नेपाली जनताहरू आफ्नै दाजुभाइ दिदी बहिनीहरू कतिपय त्यहाँ लासहरू देख्दाखेरि खाना म त मन लाग्दैन, के को रमाइलो अब हाँस्ने खेल्ने रमाउने दिन त अझै पनि छन् होइन। त्यसैले अब कति दिनसम्म त रुँदै बसियो भनौँ, अब बल्ल बल्ल अहिले अब दुई तिन दिन मात्रै बस्यो तिजको, दुई तिन दिनको बिचमा अलिकति दिदी बहिनीसँग भेटघाट मात्रै गर्ने।
17: प्रतिमा आचार्य, टिकापुर एसएन लाइफमा काम गर्छु। पहिलेको जस्तो त्यस्तो हर्षोल्लास जस्तो भएन, अब यसपालिको तिज चाहिँ हामीले त्यस्तो धेरै चडक भडक चाहिँ हुँदैन होला पहिलेको जस्तो। त्यो भोटेको नदीमा आएको बाढीले गर्दा धेरै नै दुखी छौँ हामी, त्यही भएर अब दिदी बहिनीहरू मिलन प्रोग्राम राख्ने भए चाहिँ त्यो सहयोग चाहिँ बाढी पीडितहरूलाई नै सहयोग गर्ने भन्ने छ, अब अलिअलि भेटघाट गर्ने मात्रै।
10: यसै जनावासँगै खोज खबरको अन्त्यमा जाँदा आँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। अरितालिका तीज शुरू, आज दर खाएर मनाइँदै तीज मनाउने विगतको तरिका धेरै बदलिएको विष्णु देवी रावलको भनाई। टिकापुरकामा एक महिनादेखि लगातार हात्तीको आतंक, वडा नम्बर 2 र वडा नम्बर 5 विभिन्न स्थानमा नोक्सान। थारू समुदायको अटवारी पर्व आज, थारू समुदायले व्रत बसी धूमधामका साथ मनाउँदै तीजको समयमा चोरी हुन सक्ने भएकाले नागरिकलाई सचेत रहन प्रहरीको आग्रह। टिकापुरमा सञ्चालित टिकापुर डान्स आइकोनको सेमी फाइनल सम्पन्न। अहिलेलाई खोज खबर यति नै, हाम्रो अर्को समाचार 9 बजे थारू भाषामा खोज खबर सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु, नमस्कार।

0: छिछी कस्तो गनाएको, इनका सन्तानले टोयलेट गनाएरै मार्ने भए फेरि छिमेकीको गाली पाइने भयो। के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
1: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरुन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
2: कता छ त त्यो?
1: जता भए पनि फोन गर्नुहोस् न, तुरुन्त आइहाल्छ नि।
2: फोन नम्बर कति हो भाइ?
1: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620-20300 हो। अर्को पनि छ 98-65-69-20-26।
2: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनु होला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620-20300 र 98-56-92-026।
3: आँखाका रोगीहरूलाई अत्यन्त जरुरी सूचना। नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र भजनी नगरपालिकाको संयुक्त आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा यही असोज 3 र 4 गते आँखा शिविर सञ्चालन गरी मोतीबिन्दुका बिरामीहरूको शिविरमा नै निशुल्क अपरेशन गरिने र निशुल्क औषधि पनि उपलब्ध गराइने भएकोले आँखाका रोगीहरूले समयमा नै सम्पर्क राख्न हुन अनुरोध छ। विस्तृत जानकारीका लागि गेटा आँखा अस्पताल, सम्पर्क नम्बर 091-575-204, स्वास्थ्य संयोजक कैलाश डंगोरा थारू, सम्पर्क नम्बर 98-484-57-875।

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्रणाली टिकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 98484 27359 र 98482 43 59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपा देवी मन्दिर नजिकै।
2: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमिन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने कम्बोट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। हेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
3: टिकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली, संचालक देव बहादुर सुनार, सम्पर्क नम्बर 9868 40 16 60।
2: श्री गणेश उत्सव समिति नारायणपुर कैलालीको भक्तजनहरूका लागि सूचना।
3: श्री गणेश उत्सव समिति नारायणपुर कैलालीको आयोजनामा यही भदौ 30 गतिदेखि असोज 5 गतिसम्म सञ्चालन हुने श्री गणेश उत्सव कार्यक्रम 2083 भव्य तथा सभ्य रूपमा सम्पन्न गर्न सम्पूर्ण भक्तजनहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
2: श्री गणेश उत्सवका कार्यक्रमहरू:
3: गणेश स्थापना र उद्घाटन कार्यक्रम 2083 भदौ 30 गते दिउँसो 3 बजे।
2: भोटेकोसीमा आएको बाढीबाट ज्यान गुमाएका र सम्पर्क विहीनको लागि हरेक दिन शान्ति पाठ हुने।
3: विद्यालय स्तरीय नृत्य कार्यक्रम,
2: हरेक दिन भजन कीर्तन र नृत्य कार्यक्रम,
3: हरेक दिन बिहान योग कार्यक्रम,
2: विसर्जन कार्यक्रम असोज 5 गते बेलुका 5 बजे।
3: आयोजक श्री गणेश उत्सव कार्यक्रम मूल समिति, टिकापुर नगरपालिका, वडा नम्बर 6, नारायणपुर चौराहा, कैलाली।
4: टिकापुर नगरपालिका वडा नम्बर 1 द्वारा वडावासीहरूमा हार्दिक अनुरोध।
5: वडा नम्बर 1 मा कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाड नछोडी र सड़क पेटी छेउछाउमा नबाँधौं। सार्वजनिक स्थानमा माटो, ढुङ्गा, गिट्टी, बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौं। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
4: एक घर एक बिरुवा रोपौं। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टिकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बाल बालिकाहरू लागु औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनौं। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 091-560-877 वा वडा अध्यक्षको फोन नम्बर 98-484-40-598 सम्पर्क गरौं।
5: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालय टिकापुर कैलाली।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: सामुदायिक रेडियो टीकापुर एफएमको कार्यक्रम हाम्रो वनमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट म गीता चौधरीको नमस्कार। कार्यक्रम हाम्रो वन हरेक आइतबार बिहान 7:30 बजे सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org, मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुन्न सकिन्छ। कार्यक्रम हाम्रो वनमा सामुदायिक वनका गतिविधि, वन विकास, वन संरक्षणका प्रयास र असल अभ्यासहरू समेट्ने गरेका छौ। आजको कार्यक्रममा जानकी गाउँपालिका वडा नम्बर 8 भगरैयाका श्यामप्रसाद चौधरीसँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौ। २०५२ सालदेखि सामुदायिक वन संरक्षणमा लाग्नुभएका जानकी गाउँपालिका 8 भगरैयाका श्यामप्रसाद चौधरीसँग गरिएको कुराकानी आजको कार्यक्रममा प्रस्तुत गर्दैछौ। उहाँ सामुदायिक वन संरक्षणमा कसरी लाग्नुभयो र उहाँको अनुभव के छ, सुनौ उहाँसँग गरिएको यो कुराकानी।
1: कार्यक्रममा स्वागत छ यहाँलाई।
2: धन्यवाद।
1: तपाईँ चाहिँ लामो समयदेखि, शुरूआती अवस्थादेखि नै सामुदायिक वन संरक्षणमा लाग्नुभयो, कसरी लाग्नुभयो, थोरै जानकारी गराइदिनुहोस् न।
2: अब सामुदायिक वन अब के भने, अब त्यति बेला सबैले सामुदायिक वन बनाउनु पर्छ, आफ्नै सामुदायिक वन भएपछि काठ दाउरा पाइन्छ, त्यो हिसाबले लाग्यो। लागेर हामी कति शुरूआतमा 52 सालबाट सुरु भयो, त्यस पछाडि दर्ता प्रक्रियासँग 63 भयो कि कति भयो। त्यस पछाडि संस्थापक हाम्रा गगन सिंह थापाजी थिए, त्यति बेला बगिया र कैलाली हेर्दाखेरिमा करिब उपभोक्ता संख्या 1200-1400 जति थियो त्यहाँ। र त्यस पछाडि लाग्यो, अब पछि अब वन पनि अब कस्तो रहेछ भने अब सबैको आँखा वनमा पर्ने गर्दा गर्दा उहाँको कार्यकाल सकेपछि म अध्यक्ष भए, चुनावी उसबाट
1: प्रक्रियाबाट
2: चुनाव बर्दियाले मलाई साथ दियो, मैले जिते। हाम्रा यहाँ रघुराज जोकटाजी हार्नुभयो, अब त्यस पछाडि अब त्रिवनको दशैं लाग्यो।
1: भनेपछि तपाईँ चाहिँ यो जुन सामुदायिक वनको अध्यक्ष हुनुभयो, त्यो चाहिँ बर्दिया कैलाली दुईटै जिल्लाको सामुदायिक वन हो?
2: दुईटै जिल्लाको
1: छतिवन सामुदायिक वन
2: वन कैलालीको हो, तर उहाँहरूको एउटा उपभोक्ताको हिसाबमा सामुदायिक हुनुहुन्थ्यो। अब वन त कैलालीकै हो, त्यो भइसके पछाडि उहाँ पछाडि चुनावी प्रक्रियामा आयो, चुनावमा मैले जिते, त्यस पछाडि उहाँ हार्नुभयो। त्यस पछाडि वन पनि रोक्का थियो, थोकुवा भयो, काम भयो, खैरसेर पनि थियो, त्यो पनि पछि लास्ट जब फेरि उहाँहरूले पछाडि अब लागे, अब वनमा त्यही थियो अलिकति केही उ गर्दाखेरिमा जाने। यहाँ पुरा भगरियाका बर्दियाका उपभोक्ताहरूले अब राति पनि गस्ती गर्ने, दिन पनि गस्ती गर्ने, त्यो गर्दा गर्दा मलाई झन्डै मारिसकेका हुन्। लास्टमा भएन भने अब पुरा त्यति बेला माओवादीको सुरुवात थियो
1: संकटकालमा,
2: अनि पुरा जंगलै पस्न लगाए, जानुपर्छ, काटेर ल्याउनुपर्छ भन्ने। अब त्यही त
1: विपक्षी चोरी निकासीको घटना चाहिँ बढी हुन लाग्यो,
2: बढी अब गराए, अब भन्नु पर्यो, अब गरे कि गराए। यो हाम्रा भगरियाका पुरै गस्ती जाने, त्यस पछाडि उतातिर बर्दियाका पनि आउने, राति पनि गस्ती गर्ने, धेरै गस्ती गर्यो, त्यो पनि मलाई झन्डै मारिसकेका थिए भक्सीका मान्छेले।
1: भनेपछि गाउँको मान्छेले चाहिँ गस्ती जाँदा पनि एकदम त्यो नियन्त्रण गर्न सक्ने अवस्था थिएन,
2: राति जाने, रातिमा अब त्यही त भयो। मलाई हाने यो के अरे कोसा ढक्सालाई हान्यो, कोसा ढक्सालाई त अब कहाँ गयो, राति पनि बिचल्ली भयो, खोजा खोज कहाँ मान्छे छन् के छन् आफन सबैको टाउको, मेरो पनि टाउको फुटेको, उनको पनि फुटेको।
1: भनेपछि संरक्षणको क्रममा चाहिँ त्यस्तो घटना पनि
2: घट्यो। त्यस पछाडि मलाई वन विभागका कर्मचारी साथीहरूले भन्यो, तपाईँलाई गर्न दिने होइनन्, तपाईँ नलाग्नुहोस् भनेर, त्यस पछाडि मैले राजीनामा गरिदिएँ।
1: अनि कति समयसम्म अध्यक्ष भएर काम गर्न पाउनुभयो त?
2: मैले करिब एक वर्ष जति गए,
1: एक वर्ष। अनि त्यो कार्यकाल चाहिँ कति वर्षको थियो त?
2: त्यो कार्यकाल हाम्रो कति 2 वर्ष कि 3 वर्ष कार्यकाल थियो,
1: तर पुरा कार्यकाल गर्न पाउनु
2: भएन। काम गर्न त्यस पछाडि अब भयो, तहस नहस भयो, त्यस पछाडि अब यसलाई अब बर्दियाले पनि अब ल हामीलाई पनि अब यस्तो हुने गर्ने भनेर, त्यसमा अब बर्दियावालालाई पनि हामी अब छुट्टी बनाउनु पर्छ, कैलालीसँग लागेपछि विवादी विवाद हुन्छ भनेर, तिनीहरू त्यस पछाडि यो आठ टुक्रामा विभाजन भयो।
1: भनेपछि पछि चाहिँ त्यो सामुदायिक वन नै विभाजन भयो।
2: त्यो भइसके पछाडि केही अब दिन कीर्ति सिंह थापा भए, त्यस पछाडि विभाजन भयो।
1: कतिवटा सामुदायिक वनमा विभाजन भयो?
2: आठ टुक्रा भयो क्या, बर्दियामा तीन टुक्रा भयो क्या हो, अनि त्यस पछाडि कैलालीमा पाँच टुक्रा भयो, पाँचमा सुशक्तिमा आयो, अनि कालिकामा, त्यस पछाडि चेतमा, अनि उतातिर एउटा छटुन सिङ्गो भनेर मैले जो आठ नम्बर र नौ नम्बरको छ छटुन त्यो हो, अनि माथि चिसा पानी डुमनको वन चिसा पानी
1: त्यो पनि
2: छटुनमा थियो, पुलदेखि यतातिर जम्मै छटुन चिसा पानीको
1: यति ठुलो जम्मा थियो। अनि जस्तो तपाईँहरू चाहिँ सामुदायिक वन अब बनाउनुपर्छ, संरक्षण गर्नुपर्छ भनेर लाग्नुभयो, चोरी सिकारीको त चुनौती थियो नै, त्यो बाहेक चाहिँ अरू के समस्या थियो वन संरक्षणमा?
2: वन संरक्षणमा त्यति बेला त अब सबैको अब धारणा थियो बनाउनु पर्छ अब चाहना हो, तर त्योभित्र अब यहाँ चल खेल अब यही काठ टस्का त्यही उसले हो बढी हुने, अब जनता एकतिर जनता नपाउने, जनता गस्ती गर्ने, अब राति पनि जाने, अब उति बेला पनि अब कसलाई के भनिदिने, अब त्यस्तै थियो। मलाई पनि अब त्यति बेला त ठिकै सबैले साथ दिए, म अध्यक्ष भइसके पछाडि फुकुवा पनि भयो, फुकुवा भइसके पछाडि काम पनि हुन थाल्यो, अब ये अगाडि बढ्छ, ये खान्छ कि लाउँछ भन्ने मनमा अरूका मान्छेको ऊ भयो, त्यस पछाडि मेरै पछाडि लागे, वनमा जाने शिकायत गर्ने ऊ गर्ने, त्यस पछाडि अब गर्दा गर्दा पछि अब काठ खैर थियो काठ करिब 30-35 सय फिट, त्यसैमा तिनीहरू आएको रहेछ, अब त्यो पनि यताउतिले लामसुलाम मग
1: त्यो कुन कुन काठ पाउँथ्यो त उतिखेर?
2: सिसम, त्यस पछाडि खयर, जामना, हल्लु, अरूको काठहरू पनि पाउँथ्यो, अब त्यो अधिकांश सिसम र खयर पाउँथ्यो।
1: त्यसरी चाहिँ संरक्षणमा लाग्नुभयो होइन, तर अरूलाई पनि त वन संरक्षणमा लाग्नुपर्छ भनेर भन्नु पर्यो होला नि त, कतिको चाहिँ साथ सपोर्ट थियो, जम्मा गर्न समस्या थियो?
2: मलाई उपभोक्ताको समर्थन थियो र अब जो त्यो भित्र चाल खेल गर्ने अब केही समिति भित्रका पनि अब घरका मान्छेलाई अरू ठाउँमा भएन भने त बाहिरका मान्छे थाहा पाउँदैन, त्यति बेलाका सुरुवात भयो उति बेला अब केही थिएन, पुरा लगानी लाउनु पर्ने, ऊ गर्नु पर्ने, अब यताउति अब त्यति बेला अब ठेकदारसँग जानुपर्ने, पैसा ल्याउनु पर्ने, ल्याएर चाहिँ चौकीदारलाई तलब दिनुपर्ने, कहिले त मेरा घरै घेर्न आयो चौकीदार, तलब पाएन भनेर, अब जाऊ माग उसँग, उसले आफ्नो खेत बेचेर दिन्छ भन्ने किसिमका कुराहरू ल्याए, त्यो पनि चौकीदारहरूलाई अब ज्याउँ यताउति गरेर अलि ऊ गर्यो, त्यस पछाडि लागे अब मान्छेहरू, त्यस पछाडि बनाइमा अब केही लागेन भने ल माओवादीको टाइम थियो त्यति बेला, अब खुल्ला छ मुखमा पट्टी बाँधेर आउने, म मेरो जिल्लाभरिका वन कार्यालयका कर्मचारी आएको थियो, तिनको अगाडि पनि जाने दि यो के अरे यो लम्की शाखाका वन अधिकारीको सामनेमा पनि पट्टी बाँधेर काँचे पानी चुहेका सिसम ल्याउँथे, अब उसले वनले गर्न सक्यो भने हामी भुटाले कहाँ गर्न सकिन्छ,
1: त्यस पछाडि त्यो मुखमा पट्टी चाहिँ चोर नआएको मान्छेले
2: बाँधेर अरू यसरी बाँधेर ल्याउने, डल्लामा हाँका हाँकी दिनै ल्याउने
1: दिनधारे,
2: अब मैले त गाउँमा हाम्रो यतातिर सबैलाई भनिदिएको थिएँ नजानु, भोलि छापा पर्यो भने त समस्या होला, त्यस पछाडि तिनीहरू के गरे अब त्यसो छापा गरेर लम्की लिए, लम्कीबाट कहाँ गढाए त्यो काठको लागि दिए के गरे, अब त्यो मलाई पनि थाहा भएन, अब राजीनामा गरिसके पछाडि त छापा नै पुरै भएन।
1: अनि जस्तो अब तपाईँ चाहिँ त्यो चोरी निकासीको घटनाले साह्रै समस्या भएर चाहिँ आफ्नो पदबाट राजीनामा दिनुभयो होइन, त्यसपछि चाहिँ के भयो त?
2: त्यस पछाडि फेरि अब कीर्ति सिंह थापाजीको उसमा उनलाई अध्यक्ष बनाइयो, त्यस पछाडि सुचारू भयो हुँदा हुँदा, त्यस पछाडि अब त्यहाँ जङ्गललाई अब यसरी हुँदैन, ठुलो वनले हुँदैन, अब कुनै सानो टुक्रामा गरेर ऊ गर्नुपर्छ, अनि बर्दियाले पनि अब कति आइसक्ने त्यहाँबाट हामीले अब त्यसैलाई हामीले पनि छुट्टै चाहियो भन्ने किसिमका ल्याए, त्यस पछाडि वन सङ्घ उहाँहरूले पनि सल्लाह लिनुभयो, उहाँ वनले पनि भन्यो संरक्षण गर्न पाउनुहुन्छ, संरक्षण त जहाँ पनि गर्न सकियो भनेर त्यो हिसाबले उहाँहरू लाग्नुभयो र वन विभाजन भयो, विभाजन भइसकेपछि अहिले चलिरहेछ, जे छ चलिरहेछ।
1: अनि जस्तो तपाईँ चाहिँ उहिलेदेखि होइन त्यसरी त्यस्तो समस्या भोगेर पनि अध्यक्ष भएर काम गर्नुभयो, के सिकाइरह्यो, के अनुभव रह्यो त यहाँको?
2: अब यहाँ अब अब अनुभव के हुने अब मान्छेले राम्रो गर्न चाहन्छ तर त्यो भित्र पनि कुनै तत्व यस्तो रहेछ कि त्यो गर्न नचाहिने अब मैले भएपछि त्यहाँ खान नपाइने मेरो अब म त अब केही नखाने मान्छे न रक्सी खाने न मासु खाने अब त्यहाँ त मासु र रक्सीको चाहिँ अब समुदाय वन भनेपछि त त्यही हो त्यहाँ चल्ने राति गस्ती जाने गस्तीमा राति त धेरै खर्च हुन्छ त खानु पर्यो त्यसरी अब जाने त्यही पनि मैले खाने फोटो त ठोक्वा भइसके पछाडि मैले धनगढी गएर

0: अनि जस्तो अब हजुर चाहिँ त्यस्तो चुनौती सामना गर्दा पनि केही अवसरहरू भेट्नुभयो?
1: मैले अब आवश्यक अब साथी अब जस्तो अब साधारण उपभोक्ताहरूबाट त मैले साथ पाएको हुँ। अब त्यसमा आफ्नै अब कार्य समितिका साथीहरू फुट्न लाग्यो अब ऊ गर्न लाग्यो भने त्यति बेला त्यति मैले अब साथ नपाएर छोडेको हुँ। अब हुँदैन हुन दिँदैनन् भन्ने किसिमका अब मैले सन्देश पाइसके पछाडि मैले राजीनामा गरिदिएँ हुँ। त्यस पछाडि राजीनामा गरिसके पछाडि कसैको जिम्मा लाउनु पर्छ भनेर ठेक्क त्यति बेला मेरो लागि त चाहिँ यो कीर्ति सिंह थापा त एउटा भगवानै जस्तो हुनुभयो। ल भाइ म सम्हाल्छु, सबैले साथ दिनुपर्छ, दिन पनि दियो। त्यति बेला उहाँ नै ह्यान्ड अप गरेर राजीनामा गरे, उहाँ अध्यक्ष हुनुभयो। त्यसरी चलायो, अब त्यो दिन चलाइसके पछाडि यहाँ पछि अब के चल्ने हो र त्यस पछाडि टुक्रा टुक्रामा भयो, टुक्रा टुक्रा विभाजन गरेर त्यस पछाडि ऊ छोडिसके पछाडि देवकोटाजी फेरि अब त्यसको तदर्थ समिति बनाए, तदर्थ समितिका सिंहदल भएर काम गरे, त्यो विभाजन विभागमा त्यति बेला प्रक्रियामा गए तिनीहरू जो जसको जहाँ पाए पर्ने दलसँग सम्बन्धित गरेर त्यसरी
0: उपभोक्ता पनि विभाजित
1: बर्दिएका बर्दिएमा भए कैलालीका कैलाली भए, त्योभित्र पनि अब मुर्तिहा कुन्ती यिनीहरूसँग सुशक्तिसँग जोडेका वनमा उनीहरू गए, अनि यतातिर कालिकासँग जोडेका कालिकावाला त्यही गए, त्यस पछाडि माथि चेप्टासँग पनि त्यही गए, अनि यो भगरिया र नौ नम्बरमा पनि अमरावती र भगरिया माथि छटिङमा गयो। त्यस पछाडि तिनीहरू भोक्सी साइडका उनीहरू भन्नु लाग्यो हामीलाई छुट्टै चाहियो भनेर उनी माथि गए। त्यसको अहिलेसम्म डिमन नै अध्यक्ष हुनुहुन्छ।
0: सिकाइ के रह्यो त त्यसरी काम गर्दा?
1: अब सिकाइ त्यो राम्रा गर्न खोजेको तर राम्रा हुन अब दिने के हो अब त्यस्तै रहेछ मान्छेको। अब अलि यो बढी खान्छ कि बढी यसलाई सबले मान्छन् कि भन्ने किसिमका मैले त बुझाएमा त्यो भयो। अब अध्यक्ष भइसके पछाडि सबैले चाहिँ उ गर्नुपर्ने र त्यस पछाडि बढी अब आर्थिक कारोबार यताउति अब सेलसेल गर्ने पैसा यसले बढी कहीँ कुम्ल्याउँछ कि भन्ने किसिमका अब यिनीहरूमा अब त्यो डर र त्रास भयो। त्यस पछाडि मैले पनि कामै गर्न नपाएर चाहिँ त्यसरी छोडिदिएँ। अब त्यो
0: भनेपछि काम गर्ने दौरानमा चाहिँ के अरे अरूको पनि साथ सपोर्ट चाहिन्छ भन्ने चाहिँ महसुस गर्नुभयो?
1: साथ सपोर्ट त चाहिन्छ, काम गर्ने बेलामा साथ सपोर्ट नभएर त एक्लै काम गर्नु त गाह्रो हुन्छ, सकिन्न। त्यत्रो अब समुदाय वन अब बर्दिय कैलाली भएर कति 45 हेक्टरको के कति थियो त।
0: अनि फेरि त्यसरी अब जति भए पनि अध्यक्ष भएर त काम गर्नुभयो नि त, उपभोक्तालाई काठ डाउराहरू चाहिँ कसरी वितरण गर्नुहुन्थ्यो उति बेला?
1: त्यो बेलामा पनि अब के हुन्थ्यो भने अब कसैलाई आवश्यक परेकालाई दिइन्थ्यो, अब आवश्यक छैन भने अब किन। त्यति बेला पनि मान्छेले काठ डाउरा अब सिस्टम राम्रा छन् भनेर त्यति बेला पनि अब कोही घर काठका लागि लिन्थ्यो, नत्र अधिकांश उपभोक्तामा जाने नै थियो। त्यो ठेक्का पट्टामा गयो, ठेकेदारलाई जान्थ्यो,
0: ठेक्का पट्टामै भनेपछि उपभोक्तालाई खासै खाँचो थिएन कि कसरी गर्नुहुन्थ्यो?
1: त्यो खाँचो त काठको कालाई छैन, अब तर त्यस हिसाबले अब आवश्यक अनुसारमा लिन पनि लिँदैन स्थिति थियो। काठ दाउरा अब उति बेला यो जो के बाहिर बिक्री गर्ने प्रचलन थिएन, आफ्नो काजको लागि काम काजको लागि उहाँले मान्छेले छोडिलिन्थे। र पछि जब यो उसमा दुई नम्बरी काम लाग्यो, अब मिलहरू भयो, मिलमा अब दिने यताउति गर्ने, अब सिकाउने त त्यही हो, ठेकदारले नै सिकाउँछन्। अब उपभोक्ताको नामबाट चाहिँ लिने, त्यस पछाडि बिक्री गरिदिने, अब त्यसका पछि ऊ भयो। अब छटिन
0: धेरै समस्याको बावजुद पनि धेरै सामुदायिक वन संरक्षणमा लाग्ने, अनि अब के भन्न चाहनुहुन्छ त?
1: अब ठिकै छ, राम्रोसँग गरून् उपभोक्ता जो छन् त्योभित्रका उनलाई पनि अब समयमा चाहेका काठ दाउरा उपलब्ध गराइदिउन्। अब अरू के भन्ने हो अब मान्छेलाई
0: थोरै मैले संरक्षणकै कुरालाई जोड्न चाहन्छु। अब सुरु सुरुमा सामुदायिक वनमा लाग्दा त त्यति अब उपभोक्ताहरू चाहिँ वन जोगाउन लाग्नुपर्छ भन्ने चेतना पनि थिएन होला, उहाँहरूलाई के भनेर सम्झ?
1: अब त्यति बेला भएको थियो गाउँ गाउँबाट चाहिँ एकजना अब त्योभित्र कार्य समितिमा लिए सदस्यहरू मार्फत गाउँमा यसरी गर्नुपर्छ, यो वन भएपछि हाम्रो कुनै विकास कार्यक्रम होला, त्योबाट आएका उसबाट के हामी दाउरा पनि पाउँला, अब त्यसमा भएका अब खर यी पाउँला भन्ने अब

0: सोचले सबैले ठिकै छ लाग्नुपर्छ भनेर आयो। तर अब त्यहाँ पछि गएर के देखियो भने अब उही हो, अब ठेकेदारी प्रथा हुने, अब चौधरीमा त त्यति सम्म गर्दैन थिए, अब पहाडी दाजुभाइमा ठेका लिने ऊ गर्ने, त्यस पछाडि आफ्ना आफ्नालाई चाहिँ काम दिने, अब जडा खन्ने नाममा ठुलै नदीमा त कुनै ठाउँमा डब्या हुन्छ काठ लामै पनि लैजाने ऊ गर्ने, अब त्यस्तैमा हो। अब
1: भनेपछि पहिला लाग्नुभयो, पछि चाहिँ भित्रै उपभोक्ताहरू मार्फत जो गल्ती काम हुन लाग्यो,
0: अब गराउन लगाए अरूले गराउन लगाए। अब हुन्छ त मान्छे एक दिन चोर्न गयो भने अब उसलाई केही भएन भने अर्को दिन पनि चोर्न जान्छ, त्यो किसिमले पनि अब आउँछ भन्ने पैसा आउँछ, अब जम्मै सबै पैसाको पछाडि त अब कसैसँग छ यहाँ भन्नुहुन्छ भने सिसम त्यति बेलाको छतिउनको सिसम बिरलै घरमा होला, नत्र कहाँ छ, सबै पास भयो बाहिर बाहिर गयो, यहाँका काठ कहाँ पुगेन।
1: भनेपछि उपभोक्ता भन्दा पनि ठेक्का पट्टामा बढी जोड दियो,
0: बढी अब त्यही हो, यो उसमा काममा पनि अब खैर कटानी भयो, अरू यो गिट्टी बालुवाको उसमा बजर खुडानी भयो, यसमा पनि ठेक्का पट्टामा दिने, अब ठेक्का काम चलाफ्ने मान्छेमा दिने, अब बढी भएको फाइदा कमाउने, त्यस्ता पनि भयो।
1: जस्तो ठेक्का पट्टा गर्दा पनि त कार्य समितिको बैठकहरू बस्यो होला नि त,
0: बसेर लिने ठेका पट्टा त कार्य समिति नै दिन्थ्यो, लिएर ठेकेदारलाई जिम्मा लाउने,
1: कस्तो अब फलानुलाई दिउ भनेर हुन्थ्यो कि
0: त्यसमा त टेन्डर हुन्थ्यो, टेन्डरबाट बढी हुन्थ्यो त्यो हुन्थ्यो, बढी के हुने घटी घटाउ, जो बढी घटेर काम गर्न चाहने दिने, अब त्यहाँ त उसबाट एउटा नाम मात्रै हुन्थ्यो त्यति बेला त, अब यति ठुलो वन 10-15 जना चौकीदारले के भ्याउने, उतातिर उपभोक्तामा अब त्यस्तो विवाद त विवादै हो, अब भोलि जंगल गएपछि यो काट्नु हुँदैन, यो काट्नुपर्छ, यो जाला यसरी गर्नु हुँदैन भन्ने किसिमका अब हुन्छ त्यसमा तिनीहरू, पछि अब ठेकेदार भइसके पछाडि उतातिर पनि अब
1: त्यति ठुलो भनेपछि कति हेक्टर क्षेत्रफलमा फैलिएको थियो त्यो सामुदायिक वन,
0: 45 हो कि 44 हेक्टर
1: क्षेत्रफलमा, चौकीदार पनि 14-15 जना, के उहाँहरू पालै पालो गर्नुहुन्थ्यो कि कस्तो थियो, उतै खाने उतै बस्ने,
0: नै छतनभित्र उही बस्ने उही खाने उही गस्ती गर्ने, त्योभित्र पनि एकजना नाइके, त्यसको अन्डरमा उनीहरू ड्युटी गर्न जाने, कोही चिसा पानी जाने, कोही बल्ती बर्दियातिर जाने, कोही हिटोतिर हुने, त्यही चौकीदारहरूको काम।
1: थोरै मैले अघि यहाँले समस्या राख्नुभएको थियो चौकीदारलाई तलब खुवाउनु नै समस्या भयो भनेर, उतिखेर के त्यही काठहरू बिक्री वितरण गरेर तलबहरू खुवाइन्थ्यो,
0: त्यही हो अब वनको अवधारणाले काठ गरेर काठ बिक्री गरेर खुवाउने ऊ हो, तर अब कतिपय अब कुराहरू त अब वनले रोकेका कुराहरू त गाह्रो हुन्थ्यो कानुनमा, अनि अब कहिले अब चिठी आउने, अब तपाईँको वन यस्तो भाषा फलाना यो गर्यो भनेर चाहिँ आउँथ्यो चौकीदारलाई फोनलाई, अब कहाँ जानुपर्ने उही ठेकदार कहाँ जानुपर्ने, पैसा त दिने उही ठेकदार त हो, ठेकदारलाई काट चाहिएको छ समुदायलाई पैसा, अब ठेकदारसँग गयो पैसा अब लियो, चौकीदारलाई अलिअलि जसलाई खुवायो, अब मेरो पनि आफ्नो व्यक्तिगत 40-50 हजार त मेरो पनि नोक्सान भयो
1: सामुदायिक वनमा लागेर,
0: अब गर्ने के अब आएपछि ल मलाई घरै पठाउँथ्यो त्यहाँ चौकीदार जान माग, त्योसँग त्यसोसँग त जग्गा छ जमिन छ पैसा दिएला भनेर माग मान्थे त्यति बेला, मेरो पनि अब गयो त्यो गएको गयो त,
1: भनेपछि काट दिनुभन्दा पहिल्यै अग्रिम पैसा लिनुहुन्थ्यो ठेकेदारसँग,
0: ठेकेदारसँग
1: भनेपछि त अरूलाई दिने कुरै भएन नि काट, जतिमा माग्यो उतिमा दिनु पर्यो होला,
0: त्यस्तो त थिएन अब जो वनका रेट नियम कानुनले हो भेटाउने त्यही, अब हुन त अब ठेका भइसके पछाडि जंगलभित्र काठ छ, जंगल काठहरू छन् त्यहाँ लगाए, अब कोही अब त्यस्ता भयो भने लगाए, म त एउटा थारू भएको नाताले मलाई त केही अब त्यति हुने नथ्यो त्यहाँ गर्ने, त्यहाँ नाइके भयो त्यस पछाडि त्यो उप समितिहरू थिए तिनीहरू बस्थे त्यहाँ, अब हाम्रो परम तमत्ताजी पनि उप समितिका संयोजक नै थिए, अब सबै कामकाज गराउने यताउति गर्ने त्यसका कहाँ के भइरहेछ भनेर सबै यिनीहरूले पनि गर्थे, अब खासै वनमा लागेर मान्छे भन्छन् तर बेकार वनमा, अरूलाई खुवाउनु बाहेक अरू केही हुँदैन, खाइपिए बराबर हुन्छ. अहिले देख्नु भएको छ कसैले प्रगति गरेको मलाई त लाग्दैन. अलिअलि जहाँ जहाँ जुन ठाउँमा अलिक चौधरी समाजको बढी भलेता छ त्यो ठाउँमा अलिअलि भाषा भव्य त्यो त इन्जेक्सन चुनासो लाग्यो त्यो वितरण गरे. तर हाम्रो केरालीतिर त अब मैले त्यस्तो त लाग्दैन. कुनै विकास कार्यक्रम भनेको एउटा यहाँनिर अहिले छतिनले प्रतिष्ठालयको लागि कति रुपियाँ रिया छुट्टी बनाएको छ छतिनले दिएको भग्रियामा. अरू त मलाई लाग्दैन. अब त्यति बेलाको सपना त ठुलो थियो यो
1: गाउँमा,
0: अब यहाँ विकास हुने, अब गाउँ गाउँमा पिस हुन्छ, सबैले लाग्यो भने यी जंगल जंगल यी छतिन आमदानीले हाम्रो एक जिल्लाको विकास हुने आमदानी त यही छ, यही विकास हुन्छ. त्यस पछाडि तपाईँ राम्रो हुन्छ भनेर भाषण म गर्ने, अब कार्यक्रममा त केही भएन.
1: भनेपछि भाषणमा मात्र रह्यो त्यो, यस्तो गर्नुपर्छ त्यस्तो गर्नुपर्छ यो योजना हो भन्ने रह्यो, पछि त्यो चाहिँ हुन सकेन.
0: कहाँ छ अहिले? अहिले सामुदायिक वन एउटा भवन लगाएको थियो, त्यो भवन पनि अब अहिले चेतनाको माथामा छ कि कसको माथामा छ कता छ?
1: माथि छतिवनवाला सामुदायिक वन
0: पुरानो भवन यी कटासीमा बनाएको छ, ठुलै भवन हो,
1: अहिले पनि छ,
0: छ दुईकाले छ.
1: अनि तपाईँ चाहिँ त्यसरी सामुदायिक वनबाट निस्केपछि फेरि पनि फर्किनु भयो कि भएन?
0: म त्यस पछाडि सामुदायिक वनमा गएन, भोक्ता सरह भए. अब वन त सबैले चाहिन्छ होइन, उभोक्ता एउटा उभोक्ता सर जाने जति अब एक पटक दाउरा कहिले कहिले अब जस्तो काठ प्रयोजनको उपभोग भने लिने न, त त्यो पनि मैले ल्याएको छैन. दाउरा दाउरा चाहिन्छ. अमरावती सामुदायिक वनमा छु, त्यहाँ पनि एक पटक भनेपछि दिइहाल्छन्, छतिनमा गएपछि उहाँ पनि दिन्छन् दिन त. अब हामी सामुदायिकको हिसाबले अरू त्यस पछाडि वनतिर गएकै छैन. वनतिर अब काम गर्दै गर्दै काममा ऊ भयो भने अब त्यति मन मर्छ मर्यो.
1: अनि थोरै मैले चाहिँ तपाईँको घटनाको कुरालाई थोरै जोड्न चाहन्छु. तपाईँ चाहिँ अब तपाईँमाथि हमला जो भयो होइन, त्यो चाहिँ कस्तो अब सामान्य नै थियो कि घरबाटै खर्च उठाएर औषधि उपचार गर्नुपर्ने थियो कि?
0: अब त्यति बेला के भयो भने राति हामी गस्ती गयौँ, गस्ती गइसके पछाडि हाम्रा भोक्सीका बद्रीनारायण थारू चौधरी पुरानो गाविस अध्यक्ष पनि हुन् होइन, उहाँहरूको डेभलप अब हामी खबर पाइसके पछाडि डेभलप गएको छ भन्ने कुरा आयो भने गयौँ गस्ती. गस्ती जाँदाखेरि हामी तिन समूहमा विभाजन भयो. भइसके पछाडि अब कोही यतातिर गए, कोही उतातिर गए, त्यसपछि हामी ठिक त्यहाँ पुगिसकेपछि तिनीहरू थाहा पाए कि अब यहाँ गस्ती आइरहेको छ भने डेभलप फर्कायो. अरू डेभलप त अगाडि गइहाल्यो. अनि हाम्रो बद्रीजीका डल्लप छोटामा अर्क्यो, उहाँ सक्नु भएन. अब गोरु पनि त्यस्तै थियो. त्यस पछाडि सैलासल निकालेर चाहिँ गर्थ्यौँ. त्यस पछाडि ठुलै पगडी लगाएका. अनि मैले भने तपाईँ अध्यक्ष जस्तो मान्छेले चाहिँ यो काम गर्नुहुन्छ कहाँ, हामी त बालुवा लिन आएको, गिटी लिन आएको. अनि भने कहाँ अब यति रातिमा बालुवा र गिटी हुन्छ? अनि त्यति बेला हामी दुई तिनजना तिन चारजना मात्रै थियौँ त्यहाँ. अब मेरो त के भयो भने अब चिनजानका भएका हुन्, अब के गर्लन् भनेर मेरो आन्तरिक सोच भयो. भएका सि लौ मार्नुपर्छ भनिसके पछाडि आए सबै डरेर मारे. अनि कसा अध्यक्षलाई माऱ्यो, कसा अध्यक्ष पढ्यो, ऊ पनि वेबसाइट लाग्यो. त्यस पछाडि मलाई खाने पछि आफै फेरि भने नानु नखानु नखानु हानुहुन्न फेरि आफै उनले भन्यो. त्यस पछाडि तिमीलाई त चोट लागिसकेको छ, ठिकै छ, मैले मरे मरौलाई एउटा छातिन
1: सामुदायिक वन संरक्षणको लागि
0: मरे पनि मरौलाई केही छैन. त्यस पछाडि बिहान अब सबै थाहा भइसकेको थियो. अब यी फलाना फलान भनेर चिनेको बोलाएर अब ल के गर्ने त हामी अब के गर्ने, विभागीय कार्यवाही गर्ने कि अन्त सामुदायिकको हिसाबमा जाने, हामी सामुदायिकमा मिलाउनु पर्छ भन्ने धेरैको भोइस आयो. आइसके पछाडि हामी सामुदायिकतिर बस्यौँ. मैले भने उहाँहरूलाई औषधि उपचार गराइदिनुहोस्, मलाई पर्दैन, म मरे पनि एउटा समुदायको लागि मरे. अब पागल भएपछि जाउँला, तपाईँकै घरमा मागेर पनि खाउँला. पागल त पागल भइसके पछाडि त जहाँ पनि जान्छ. अब मलाई चाहिँदैन भनेर मैले पैसा गरेन. अनि अरूलाई औषधि उपचारको लागि कति पैसा उनले 1400 1500 रुपियाँ दिएँ, गराए. मैले
1: औषधि उपचार गराइदिएन नि, पैसा दिए.
0: पैसा दिए,
1: पहिला मार्न पनि आफै लगाउने, फेरि रोप्ने पनि आफै,
0: रोप्ने पनि आफै. के गरे बद्रीजीको, बद्रीजीको जो उसले हामीले सुन्यौँ त्यही हो. बद्री अध्यक्ष नमार नआर फला नभनेर चाहिँ मेरो नाम पारेर भनेर भन्यो. त्यस पछाडि अरू सायद लाग्यो भने डल्लप त कहाँ गयो, कहाँ भाग्यो बद्रीजीको डल्लप. त्यो पनि अब आफ्नै साथीलाई खोज्ने गाह्रो भयो. अब त्यत्रो चाहिँ खुन बगिरहेछ, अब कोषाध्यक्षलाई मारिहाल्यो भनेर चाहिँ पढिहाल्यो, पढिसके पछाडि त्यो पनि कहाँ गयो, लुक्यो बिचरा डरले, अब म एक्लै छु, अब मलाई अब के गर्ने। त्यस पछाडि अब आए अरू साथीहरू अन्त आएपछि, अब बुढीहरू गइसके पछाडि आए, मैले भने अब गर्नु हुँदैन, अब यो चिनेका हुन् भक्सीका हुन् भनेर कहिले भने, अनि सबैलाई ल्याएँ फोन, फेरि रात रातारात कोषाध्यक्ष उनलाई थापा के नाम कटाफेकाको उनी खोज्न लगाए, खोजे बल्ल तल्ल उनी आएर त्यही मेडिकलमा ट्रिटमेन्ट गराउन लाग्नु भएको थियो। उनी गराए एकदम चौडाहामा आएर मेरो अनि त्यस पछाडि उनलाई घर पठाएँ, त्यसपछि घरमा आएँ, त्यसपछि दिन त्यस पछाडि मनमा गयौँ, उजुर गऱ्यौँ, फलानु गऱ्यौँ, के होइन त्यसरी नलाग्नुहोस् तपाईँलाई गर्न दिँदैनन् भन्ने किसिमको कुरा आइसके पछाडि मैले पनि उसलाई लाग्यो। त्यस पछाडि अब लागिसके पछाडि अब कसले जिम्मा लिने त मन त छोड्नु भएन, त्यस्तै फेरि मलाई डबाब गरे। अनि ठिक त्यति बेला कीर्ति सिंह थापाजीलाई, ल भाइ अब ठिकै छ, अब त्यति बेला उनी पनि कार्य समितिमा थिए, अनि उनले के छ सबैले जिम्मा लिनुभयो, गर्नुभयो, केही कुरो भयो। त्यस पछाडि
1: हामी चाहिँ कुराकानीको करिब अन्तिम अन्तिमतिर आइपुगेका छौँ। अन्तिममा केही भन्नु छ यहाँलाई?
0: अब मलाई अब के भन्नु छ, अब त्यसरी चाहिँ अब आफूले बनाएको चिजमा आफैले चाहिँ अब त्यसरी अब काठ डाँडाको लालचमा हस्तक्षेप गर्नु भएन। त्यो आफूले राखेका सञ्चालक समिति, आफूले बनाएका सञ्चालक समिति, आफ्नो लागि आफ्नो छोरा भतिजाले चाहिँ त्योभित्र काम गरेकालाई अब त्यसरी हातपात गर्नु नभए हुँदैन। त्यसलाई राम्रोसँग सबैको कर्तव्य हो, त्यसलाई समुदायमा सबैले हाठोमाला गरेर भने अगाडि पकाइपर्छ। अब यति हो भन्ने
1: भनेपछि सबैजना मिलेर गयो भने विकास हुन्छ,
0: विकास हुन्छ। अब त्यही हुन्छ, अब विकास त्यहाँका चौकीदार भए, अरूका त्यहाँका वरिपरि अब सबै, अब सबैलाई अब काठै चाहिन्छ भन्ने कुरा आउँदैन। अब कसैमा त्योबाट बच्यो भने अरू विकासका काममा, जस्तो अब अहिले प्रतिष्ठालय बनायो, अरू अरू काममा आउन सक्छ अब सामाजिक विकासमा। तपाईँलाई पनि धन्यवाद छ।
2: हवस् त, आजलाई कार्यक्रम हाम्रो वन यति नै, अर्को साता आजकै समयमा उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै म गीता पनि विदा हुन्छु। नमस्कार।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
1: आँखाका रोगीहरूलाई अत्यन्त जरुरी सूचना। नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र भजनी नगरपालिकाको संयुक्त आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा यही असोज 3 र 4 गते आँखा शिविर सञ्चालन गरी मोतीबिन्दुका बिरामीहरूको शिविरमा नै निशुल्क अपरेशन गरिने र निशुल्क औषधि पनि उपलब्ध गराइने भएकोले आँखाका रोगीहरूले समयमा नै सम्पर्क राख्न हुन अनुरोध छ। विस्तृत जानकारीका लागि गेटा आँखा अस्पताल सम्पर्क नम्बर 091-575-204, स्वास्थ्य संयोजक कैलाश डंगोरा थारू, सम्पर्क नम्बर 98-484-57-875।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98-584-89-213, इमेल ocmctikapur@gmail.com।

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
2: सञ्चालक आरती चौधरी। सम्पर्क नम्बर 9864470483।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147799, 98247025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247625।

0: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वार्ड कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
1: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
3: के गरौँ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
2: दाइ बरु एक पटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
3: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एक पटक।
4: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0191-560-095, मोबाइल नम्बर 98-484-27-359।
5: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
6: यो ओसीएमसी भनेको के आयो फेरि?
7: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
6: ओसीएमसीले के सहयोग गर्छ त?
7: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
1: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
8: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू:
9: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
10: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
9: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
10: जनरल फिजिसियन विशेषज्ञ सेवा,
9: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
10: रोग सेवा,
9: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
10: मनोचिकित्सक विशेषज्ञ सेवा
11: हरेक महिनाको प्रत्येक शनिबार,
10: र सिटी स्क्यान सेवा
9: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
10: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
9: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
10: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
9: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
10: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
9: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
10: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीभी लेप्रोसिजिन एक्सपोर्ट सेवा।
9: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 0915-60-488, सूचना अधिकारी पदमराज भट्ट, फोन नम्बर 97-62-48-35-28। 22 उपेन्द्र शाह 98 21 60 24 57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98 57 85 63 22 मा खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
6: के तपाईलाई थाहा छ,
12: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
6: हो र?
12: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
6: अनि
12: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
6: के छ त विकल्प?
12: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
6: विस्तारै गर्दा हुँदैन?
12: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
6: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
12: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।

0: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्तर 60 मा उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
1: मैले त एक पेटी चाउचाउ रु 600 मा किने।
0: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मा मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीर 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 98 48 40 22।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असोज 3 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार।
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।
2: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
3: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
3: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
2: जनरल फिजिसियन विशेषज्ञ सेवा,
3: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
2: दन्तरोग सेवा,
3: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
2: मनोचिकित्सक विशेषज्ञ सेवा
4: हरेक महिनाको प्रत्येक शनिबार,
2: र सिटी स्क्यान सेवा,
3: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
2: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
3: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
2: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
3: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
2: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
3: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
2: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीभी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
3: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 0915604888, सूचना अधिकारी पदमराज भट्ट, फोन नम्बर 9762483538, उपेन्द्र शाह 9821607254 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 9857583022 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
5: लौन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
6: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
5: ए हो र, त्यसो भए जाउँ न, जाउँ, सँगै जाउँ, तन्नै खाएर आउला।
6: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
5: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल, सम्पर्क नम्बर 9848 5169764।

0: यो महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सुन्नुहोस् न, यसपालि तीजका लागि नयाँ गहना किन्ने सोच बनाएकी छु।
2: हुन्छ नि, तर कहाँबाट किन्ने त?
1: अब किन टाढा जानु, सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
2: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
1: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
2: त्यसो भए आजै जाउँला नि।
1: ल, अरूलाई पनि भनौँ है।
2: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
0: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
2: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: आफूले सञ्चालन गरेका व्यापार व्यवसाय आफ्नो वडा कार्यालयमा दर्ता नवीकरण गराई कर तिरौं र सभ्य नागरिकको परिचय दिउँ।
1: कर नतिरी व्यापार व्यवसाय गर्नु कानून विपरीत हो। व्यवसाय दर्ता नवीकरण नगर्ने र कर नतिर्ने नागरिकलाई वडा कार्यालयबाट दिइने सेवा सुविधा प्रदान गरिने छैन।
0: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
2: ओहो मेयर साहब नमस्कार है।
3: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
2: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन। होइन, के जादु गर्नुभयो?
3: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
2: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौं नि।
3: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
2: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
3: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौ।
2: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
3: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
2: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
3: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
2: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागे के गर्नुहुन्छ त?
3: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौं। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौं। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
2: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
4: विपद बारे चासो राखौ, चनाको बनौ। विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: फे चर्पी भर्गिल का करना हो का?
6: चर्पी भर्ल से फे का चिन्ता? आदित्य सेफ्टी ट्याङ्की सरसफाईमा फोन गरी आ बाक सरसफाई कै दिहे।
5: फोन नम्बर कटा हो त?
6: ली डायल करी 97-620-20300।
5: आदित्य सेफ्टी ट्याङ्की सरसफाई हो?
7: हजुर हो।
5: महिन राजापुर बजारमा ट्याङ्की सफाई गर्न बा?
6: अपनौ कन्थे, टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा ओ लम्की मन सेफ्टी ट्याङ्की, गोबर ग्यास ओ रिङवाला टोयलेट सरसफाई कर परिकलसे आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा हान सम्झबे। संचालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97 26 20 300 हो 98 656 92 026।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चरा चुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा ठोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाउला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
2: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98148602004।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
1: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।

0: साजान छै उडने चरी दिनरात भौतारी आई गयो रेडियो खोल देउडा चौतारी आई गयो रेडियो खोल देउडा चौतारी
1: झल्को आउँदो बाह्रै मास दिनकाटु म क्यारी बाटो हेरी बस्याकी छ घर मेरी प्यारी
0: एक डाली बाजगुर आउँछको एक डाली साजको यति सौराई क्या लाग्दो छ परदेशी बाजको यति सौराई क्या लाग्दो छ परदेशी बाजको।

0: देउडा गीत गाउन्या तम्रा हाम्रा गाउँ घरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जनभुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।
2: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयके अनुरोध।
3: जानकी गाउँपालिका 3 नम्बर वाडावासी दादु भैया दिदी बहिनी हौ क्रे सड़क के किनारमै पशु चौपाया नै बाँधेबी सड़क किनारमै मल वस्तु नै कुरा देबी साथे सड़क किनारमा पशु चौपाया बाँधके ढुङ्गा बालुवा गिट्टी मल कुराके दुर्घटना हुइले से एकर जिम्मेवारी स्वयं व्यक्ति हुँक्रा लेह पर्ना बा।
2: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय लाइकपुर।
4: ए भनेदेखि सबै कुरा पाउने रहेछ, लु भन त भाउ के पाउँछ त्यहाँ?
5: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ।
6: ए एभ्रिलाको कुरा गरेको हो, त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि।
7: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
4: भनेदेखि सबै कुरा पाउने रहेछ।
8: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
9: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
8: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
11: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त जाने विचार छ कि नै त?
12: आफ्ना कान्छा भाइको बिहा नगइजन पन भएन, जाउँ भने भयाको मङ्गलसूत्र पन भाँची गयो।
11: यो टिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिलै जाउँ, एक दुई दिनमा त छाट्टै बनाइहाल्ला छन् त्यहाँ।
12: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, बाई जाउँ।
8: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार। सम्पर्क नम्बर 98684412008 98486239261।
13: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
14: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
15: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
13: डेलिभरीका लागि
15: ड्रिंकिङ वाटर एक्वा शीतल
13: टिकापुर कैलाली।
2: सम्पर्क मोबाइल नम्बर 98017106772।
16: स्वास्थ्यका लागि पानी

0: टीकापुर नगरपालिका वडा नम्बर पाँचका स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले डुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौं। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौं, सर्पको टोकाईबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊं। टीकापुर नगरपालिका वडा नम्बर पाँचद्वारा जनहितमा जारी सन्देश।
1: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टीकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
6: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: सुन्नुहोस् न, यसपालि तीजका लागि नयाँ गहना किन्ने सोच बनाएकी छु।
8: हुन्छ नि, तर कहाँबाट किन्ने त?
7: अब किन टाढा जानु, सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
8: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
7: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
8: त्यसो भए आजै जाउँला नि।
7: ल, अरूलाई पनि भनौँ है।
8: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
9: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
8: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा। सञ्चालक रूपलाल सुनार। सम्पर्क नम्बर 9805943893।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन, के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौं नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाको बनाऊ। विश्व खाद्य कार्यक्रम सरक्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा

0: प्लाजा तथानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्भिस एल्भिरा ट्रेडर्स, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811638387।
0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचाली पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेण्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: हार्दिक सुन चाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, संचालक शंकर साहू, सम्पर्क नम्बर 9848420।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनिजो माइलो
3: के बर्बर बर्बर कराइरहेछ के भएको छ हो तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लाग्या हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
4: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ढकरोला रोड टिकापुर कैलाली

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: साथी तीज आउन लाग्यो, यसपालि तीजमा कस्तो लुगा लगाउने सोच बनाएकी छौ?
0: सोच त धेरै छ नि, तर मन पर्ने डिजाइन र राम्रो लुगा कहाँ पाइन्छ भनेर खोज्दै थिए।
1: त्यसो भए पवनदेव इन्टरप्राइजेस जाउँ न, तीजका लागि विभिन्न डिजाइनका आकर्षक लुगाहरू आइसकेका छन्।
0: हो र, त्यहाँ लेडिज सुट, कुर्ती, सुरुवाल पाइन्छ र?
1: पाइन्छ नि, तीजमा आफूलाई मन पर्ने लुगा छान्न पवनदेव इन्टरप्राइजेस एकपटक अवश्य पुगाउन।
0: त्यसो भए यसपालिको तीजको किनमेल पवनदेवी इन्टरप्राइजेसबाटै गरौँ न है।
1: तीजको उमङ्ग नयाँ पहिरनको रङ्ग, पवनदेव इन्टरप्राइजेस सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54, सञ्चालक पवनदेवी तिमिन सेना, सम्पर्क नम्बर 9848500227 र 9848500952।
2: श्री गणेश उत्सव समिति नारायणपुर कैलालीको भक्तजनहरूका लागि सूचना।
3: श्री गणेश उत्सव समिति नारायणपुर कैलालीको आयोजनामा यही भदौ 30 गतेदेखि असोज 5 गतेसम्म सञ्चालन हुने श्री गणेश उत्सव कार्यक्रम 2083 भव्य तथा सभ्य रूपमा सम्पन्न गर्न सम्पूर्ण भक्तजनहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
2: श्री गणेश उत्सवका कार्यक्रमहरू:
3: गणेश स्थापना र उद्घाटन कार्यक्रम 2083 भदौ 30 गते दिउँसो 3 बजे,
2: भोटेकोसीमा आएको बाढीबाट ज्यान गुमाएका र सम्पर्क विहीनको लागि हरेक दिन शान्ति पाठ हुने
3: विद्यालय स्तरीय नृत्य कार्यक्रम,
2: हरेक दिन भजन कीर्तन र नृत्य कार्यक्रम,
3: हरेक दिन बिहान योग कार्यक्रम,
2: विसर्जन कार्यक्रम असोज 5 गते बेलुका 5 बजे।
3: आयोजक श्री गणेश उत्सव कार्यक्रम मूल समिति, टिकापुर नगरपालिका वडा नम्बर 6 नारायणपुर चौराहा कैलाली।
4: बाबु, ए बाबु, काल मनीष मेडिकल में जाइस तो?
5: मैं नहीं जाइ, वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू।
4: उहे मारे तो तुहिन वहाँ पठाई दो। यहाँ हेर, ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर वही से उपचार हुई था वही तोर समस्या फैल अस्ते बा जैबे तो समाधान हुई जाए।
5: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहूं, तब तो मैं अब भी जाए।
6: याद करबी, मनीष मेडिकल हल टीकापुरमा प्रत्येक महिना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाग, खुजली, भुटला झर्ना, कपार के तालु खुल्ना, डेन्ड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नै हुइल घाव, खटिरा ओ यौन दुर्बलता के उपचार होती रहल बा।
7: सम्पर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर, फोन नम्बर 9860071024 ओ 9046477417।
8: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
9: अरेल्ला सुनचाँदी पसलमा छड्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनु।
8: अरेन्ला सुनचाँदी पसल बलभद्र चोक टिकापुर, एलएन मेडिकल अगाडि, सञ्चालक खुमरा सुनार, सम्पर्क मोबाइल नम्बर 9810625347।
10: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना। जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
11: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
10: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
11: बेसरी टाउको दुख्ने,
10: उच्च ज्वरो आउने, बेहोस हुने,
11: घाँटी अरोरो कडा हुने,
10: कम्पन हुने,
11: पक्षघात हुने
10: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
11: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
10: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
11: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चरा चुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
10: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
11: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
10: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
11: सधैं झुल टाँगेर सुत्ने गरौं।
10: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
12: स्वास्थ्य कार्यालय कैलाली।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
2: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली टिलरी, छड्के टिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली, सञ्चालक देव बहादुर सुनार, सम्पर्क नम्बर 98864060।
0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचाली पसलमा छक्के तिलहरी, माइले तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेण्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: हार्दिक सुनचाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहू, सम्पर्क नम्बर 98842।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
5: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाइवाई जिंक 15 रुपियाँमा एक पेटी ₹560 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
6: मैले त एक पेटी चाउचाउ ₹600 किने।
5: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा ₹15 चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै ₹25 क्लासिक चाउचाउ र ₹35 चाउचाउ ₹2500 आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने, 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुस् है, होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हरिलाल किराना पसल, ब्लक नम्बर 14, पार्क रोड, टिकापुर, कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 98 48 40 22।

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्राली टिकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 98484 27359 र 98482 43 59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपा देवी मन्दिर नजिकै।
2: दिदी तीज पनि आउन लाग्यो, यसपालिको तीजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
3: छ नि बहिनी, तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिए नि।
4: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाउ न त, त्यहाँ सुनचाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
3: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
4: त्यहाँ त माइली तिलहरी, छटके तिलहरी, रामलीला, झाला, पिटरा झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोती चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
3: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टिकापुरमा रहेको छ? अनि मूल्य र गुणस्तर कस्तो छ नि?
4: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
3: त्यसो भए ढिलो नगरौँ न बहिनी, आजै जाउँ।
4: ल जाउँ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेणी ज्वेलर्समा नै आउनुहोस्।
2: इन्द्रेणी ज्वेलर्स, बलभद्र चौक, टिकापुर, कैलाली। सञ्चालक रन बहादुर सुनार। सम्पर्क नम्बर 98484 44 00 19।
5: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 98484 51 95।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: लौन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
2: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाऊ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
1: ए हो र, त्यसो भए जाऊ न, जाऊ सँगै जाऊ, तन्नै खाएर आउला।
2: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
1: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848569964।
3: चियाको होटल खोलौला टिकापुर।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटो कपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
1: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार्ट पुर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
0: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका ती 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: दाजु, विवाहको तयारी त शुरू भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
1: त्यसको चिन्ता किन गर्थ्यौ बहिनी? मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
3: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
1: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
3: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
1: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
2: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, सञ्चालक छतराज उपाध्याय, सम्पर्क नम्बर 9866727790।
0: ए बहिनी, तीज पनि आउन लाग्यो, यसपालि नयाँ गहना किन्ने सोच छ कि छैन?
4: छ नि दिदी, राम्रो डिजाइन र विश्वासिलो पसल खोल्दै थिए।
0: त्यसो भए नरेश ज्वेलर्स जाउँ न त, त्यहाँ सुनचाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
4: ए हो र, अरू के पाइन्छ नि त्यहाँ?
0: त्यहाँ त हार, तिलहरी, मंगलसूत्र, झुम्का, औठी, चुरा लगायतका विभिन्न डिजाइनका सुन चाँदीका गहना पाइन्छ नि।
4: ओहो, यति राम्रो सुविधा! अनि मूल्य र गुणस्तर कस्तो छ?
0: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
4: त्यसो भए ढिला नगरौ न दिदी, आजै जाउँ।
0: तपाईहरू पनि आफ्नो रोजाईको गहना किन्न नरेश ज्वेलर्समै आउनुहोस्।
5: विश्वास र रोजाई अब एउटै ठाउँमा,
4: नरेश ज्वेलर्स, टिकापुर नगरपालिका कार्यालयको पछाडि पुरानो एनसेल डिलरमा, सञ्चालक उत्सव साहु, सम्पर्क नम्बर 9848343141।

0: छिच्छि कस्तो गनाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
3: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98 65 69 20 26।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98 656 92 026।
5: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना

0: बहिनी घरमा बट्टीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
1: किन टाढा जानु हो दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
0: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छ?
1: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
0: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
1: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
0: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 98 48 59 67 33 र 98 51 18 82 46।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: साथी तीज आउन लाग्यो, यसपालि तीजमा कस्तो लुगा लगाउने सोच बनाएकी छौ?
0: सोच त धेरै छ नि, तर मन पर्ने डिजाइन र राम्रो लुगा कहाँ पाइन्छ भनेर खोज्दै थिए।
1: त्यसो भए पवनदेव इन्टरप्राइजेस जाउ न, तीजका लागि विभिन्न डिजाइनका आकर्षक लुगाहरू आइसकेका छन्।
0: हो र, त्यहाँ लेडिज सुट, कुर्ती, सुरुवाल पाइन्छ र?
1: पाइन्छ नि, तीजमा आफूलाई मन पर्ने लुगा छान्न पवनदेव इन्टरप्राइजेस एकपटक अवश्य पुगाउन।
0: त्यसो भए यसपालिको तीजको किनमेल पवनदेवी इन्टरप्राइजेसबाटै गरौँ है।
1: तीजको उमङ्ग नयाँ पहिरनको रङ्ग, पवनदेव इन्टरप्राइजेस सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54, सञ्चालक पवनदेवी तिमिल सेना, सम्पर्क नम्बर 9848 50 02 27 र 9848 50 09 52।
2: श्री गणेश उत्सव समिति नारायणपुर कैलालीको भक्तजनहरूका लागि सूचना।
3: श्री गणेश उत्सव समिति नारायणपुर कैलालीको आयोजनामा यही भदौ 30 गतेदेखि असोज 5 गतेसम्म सञ्चालन हुने श्री गणेश उत्सव कार्यक्रम 2083 भव्य तथा सभ्य रूपमा सम्पन्न गर्न सम्पूर्ण भक्तजनहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
2: श्री गणेश उत्सवका कार्यक्रमहरू:
3: गणेश स्थापना र उद्घाटन कार्यक्रम 2083 भदौ 30 गते दिउँसो 3 बजे,
2: भोटेकोसीमा आएको बाढीबाट ज्यान गुमाएका र सम्पर्क विहीनको लागि हरेक दिन शान्ति पाठ हुने
3: विद्यालय स्तरीय नृत्य कार्यक्रम,
2: हरेक दिन भजन कीर्तन र नृत्य कार्यक्रम,
3: हरेक दिन बिहान योग कार्यक्रम,
2: विसर्जन कार्यक्रम असोज 5 गते बेलुका 5 बजे।
3: आयोजक श्री गणेश उत्सव कार्यक्रम मूल समिति, टिकापुर नगरपालिका वडा नम्बर 6 नारायणपुर चौराहा कैलाली।
4: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक रामप्रसाद चौधरी।
0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सामुहिल ज्वेलर्समा सुनबाट निर्मित विभिन्न डिजाइनका गरगहनाहरू बनाइन्छ। जस्तै कानीहार, हार, छटके तिलहरी, माइले तिलहरी, नौगेडी, मगलसूत्र, बाला, औठी, चाप्की, झुम्का अर्डर गरे अनुसार खरिद बिक्री पनि गरिन्छ। सामुएल ज्वेलर्स, बलभद्र चोक, टिकापुर, कैलाली। सञ्चालक सामुएल सुनार।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साड़ी, सुट, कुर्ती, पलाजा र थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811।

0: सामुदायिक रेडियो टीकापुर एफएमको मध्याह बाह्र बजेको खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबरबाट म गीता चौधरीको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। थारू समुदायको अटवारी पर्व आज थारू समुदायले व्रत बसी धूमधामका साथ मनाउँदै तीजको समयमा चोरी हुन सक्ने भन्दै नागरिकलाई सचेत रहन नागरिक प्रहरीको आग्रह। मलेसिया पठाउने 250 म्यान पावरको पूर्व स्वीकृति रोगका छानबिन शुरू र कैलालीमा भन्सार छली ल्याएका 1,76,000 बढ़ीका सामान बरामद। अब खबर विस्तारमा। थारू समुदायमा अटवारी पर्व मनाउने चलन रहेको छ। खास गरी थारू समुदायले कृष्ण जन्माष्टमी पछिको शुक्ल पक्षको पहिलो आइतबारको दिन व्रत बसेर यो पर्व मनाउने चलन रहेको छ। आइतबार भएको घटनालाई सम्झेर मनाउने भएकाले यो पर्वलाई अटवारी भनिएको यसका जानकारहरू बताउँछन्। अटवारी पर्वमा भीमको पूजा गरिन्छ। आइतबारको दिन भीमले थारू समुदायलाई ठूलो गुण लगाएको सहयोग गरेको सम्झनामा थारू समुदायले यो पर्व मनाउने गरेका छन्। अटवारीको अघिल्लो दिन थारू समुदायले दर खानको लागि माछा मार्न जाने, पिठो पिसाउने, डुना टफरीका लागि जंगलमा पात टिप्न जाने, डुना टफरी लगाउने लगायतका अन्य तयारी गर्छन्। अटवारी पर्वमा राति व्रत बस्ने व्रतालुहरू दर खाने चलन रहेको जानकी गाउँपालिका आठका रेशमा चौधरी बताउनु भएको छ। व्रत बसेको दिन व्रतालुले घरको एक कुना बहरीमा लिपोट गरी रोटी पकाउने गर्छन्। रोटी पकाउँदा पहिलो पटक हालेको रोटी नचलाइकन एकतर्फी पकाउने चलन रहेको छ। जुन रोटी भीमलाई चढ़ाउने पूजा गर्ने गरिन्छ। रोटी पकाइसकेपछि साँझतिर व्रतालुहरू नुहाएर पकाएको रोटी, फलफूल, केरा, स्याउ, दही, काँक्रा लगायतको खानेकुरा आफ्ना दिदीबहिनीको लागि छुट्याएर पूजा गरेर खाने गरेको मनतुर्नी चौधरी बताउनुहुन्छ। व्रत बसिएको अर्को दिन बिहान विभिन्न किसिमका परिकार, गेरागुडी, पकौड़ी, पौईको साग लगायत गरी 3, 5 वा 7 थरीका तरकारी पकाउने चलन पनि रहेको छ। यसै गरी पकाइसकेपछि व्रतालुहरू फेरि नुहाई धुवाई गरी आफ्ना दिदी बहिनीको भाग छुट्याएर पूजा गरिसकेपछि खाना खान्छन् र आफ्नो व्रत उकास्छन्। खाना खाइसकेपछि अग्रासन दिन जाने चलन रहेको छ। दाजुभाइले आफ्ना दिदी बहिनीलाई अग्रासन दिन जाँदा दाजुभाइ दिदी बहिनी बीचमा माया प्रेम बढ़ने, सद्भाव बने विश्वास रहेको छ। थारू समुदायले यो पर्वलाई धूमधामका साथ मनाउने गरेका छन्। हिन्दू परम्परा अनुसार आज तीजको अघिल्लो दिन अर्थात दर खाने दिन मिठा मिठा परिकार खाएर मनाउने गरिन्छ। हरितालिका तीजका दिन अधिकांश महिलाहरूले व्रत बस्ने भएकाले आज रातभरि दर खाएर भोलि व्रत बस्नका लागि ऊर्जा संकलन होस् भन्ने अभिप्रायले आज दर खाने गरिएको हो। परम्परा अनुसार आज दरको रूपमा दही, खीर, मिष्ठान लगायतका विशेष परिकारहरू खाने चलन रहिआएको छ। भोलि हरितालिका तीजमा महिलाहरूले नेहाहार रही भगवान शिवको पूजा आराधना गर्दै उपवास बस्ने चलन छ। तीजमा विवाहित महिलाहरूले आफ्नो दाम्पत्य जीवन सुखमय होस्, पतिको दीर्घायु होस् भन्ने कामनाका साथ व्रत बस्ने गर्छन् भने अविवाहित महिलाहरूले उत्तम वरको प्राप्ति होस् भन्ने कामनाका साथ व्रत बस्ने गर्छन्। परापूर्वकालमा पार्वतीले शिवलाई पतिको रूपमा पाउन कठोर तपस्या गर्नुभएको र भगवान शिवलाई पतिको रूपमा पाएको कथन छ। त्यसैले तीजलाई पार्वतीले भगवान शिवलाई प्राप्त गरेको दिनको स्मरणमा मनाउने गरिएको मान्यता रहिआएको छ। खबरमा एकैछिनको विश्रामपछि आउने नै छौ। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
2: टीकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालय द्वारा जनहितमा जारी सन्देश।
3: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
4: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
3: जनरल फिजिसियन विशेषज्ञ सेवा,
4: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
3: दन्तरोग सेवा,
4: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
3: मनोचिकित्सक विशेषज्ञ सेवा
5: हरेक महिनाको प्रत्येक शनिबार,
3: र सिटी स्क्यान सेवा,
4: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
3: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
4: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
3: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
4: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
3: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
4: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
3: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
4: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-8, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
6: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमिन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने कम्बोट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। हेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
7: टीकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
0: खबर संक्षेपमा फेरि पनि स्वागत छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व अटवारीका रूपमा शुभकामना व्यक्त गर्नुभएको छ। अटवारी पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री भट्टले यस पर्वले आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई थप मजबूत बनाउने विश्वास व्यक्त गर्नुभएको छ। वहाँले अटवारी थारू समुदायको मौलिक सांस्कृतिक परम्परा र पहिचानको संरक्षण तथा प्रवर्धनमा थप ऊर्जा प्रदान गर्ने बताउनुभयो। उहाँले अटवारी पर्वको अवसरमा थारू समुदायका सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ। अटवारी पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने थारू समुदायले मनाउने धार्मिक तथा सांस्कृतिक पर्व हो। यो पर्व भदौ महिनामा कृष्ण जन्माष्टमी पछिको आइतबार मनाउने परम्परा छ। कतिपय स्थानमा कुशे औंसी पछिको पहिलो आइतबारलाई अटवारीको रूपमा विशेष महत्वका साथ मनाउने गरिन्छ। टीकापुर क्षेत्रमा पछिल्लो समय चोरीका घटनाहरू भइरहेका छन्। कोही मान्छे नभएको मौका छोपी घरका ताला फोडेर घरमा चोरी गर्ने गरेको पाइएको छ। यसका साथै मन्दिरहरूमा पनि चोरी हुन थालेका छन्। टीकापुरको ब्लक नम्बर 23 स्थित सिद्धेश्वर महादेव मन्दिरको ढोका फुटाएर दान पेटिकाको रकम चोरी भएको छ। केही दिन अगाडि टीकापुर नगरपालिका ओडा नम्बर 1 ब्लक नम्बर 6-9 व्यवसाय क्षेत्र लगायतको स्थानमा पनि चोरी भएको छ। यसरी दैनिक तथा एक दुई दिन बिराएर चोरी हुन थालेपछि यहाँका नागरिकहरूले प्रहरीलाई गस्ती बढ़ाउन आग्रह पनि गरेका छन्। इलाका प्रहरी कार्यालय टीकापुरले पनि टीकापुर क्षेत्रमा पछिल्लो समयमा सानातिना चोरीका घटनाहरू भइरहेका र त्यसको अनुसन्धान भइरहेको बताएको छ। फेरि अहिले नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज पर्व आएकाले यो समयमा पनि चोरीका घटना तथा सवारी दुर्घटनाहरू हुन सक्ने भएकाले नागरिकहरूलाई सचेत रहन पनि इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक उमाकान्त जोशीको आग्रह छ। सरकारले मलेसिया श्रमिक पठाउने एफडब्ल्यूसीएमसीएसमा आबद्ध 250 म्यान पावरको नयाँ पूर्व स्वीकृति तत्कालका लागि रोक्का गरेको छ। वैदेशिक रोजगार विभागले 25 मुख्य संस्थासँग आबद्ध भनिएका 250 संस्थाको कारोबार छनौट आधार र सम्बन्धबारे छानबिन तथा स्पष्टीकरण मांगेको छ। छानबिन पूरा नहुँदासम्म ती संस्थाले मलेसियाका लागि नयाँ पूर्व स्वीकृति लिन नपाउने र पहिले श्रम स्वीकृति पाइसकेका श्रमिक प्रभावित नहुने विभागले जनाएको छ। सरकारले मलेसिया श्रमिक पठाउने 250 म्यान पावरको नयाँ पूर्व स्वीकृति प्रक्रिया तत्कालका लागि रोक्का गरेको छ। विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली एफडब्ल्यूसीएमसीएसमा आबद्ध भएका 250 इजाजत पत्र प्राप्त वैदेशिक रोजगार व्यवसाय संस्थाको मलेसिया सम्बन्धी नयाँ पूर्व स्वीकृति रोक्का गरिएको हो। वैदेशिक रोजगार विभागले एफडब्ल्यूसीएमसीएसमा मुख्य श्रमिक भर्ना संख्याका रूपमा सूचीकृत 25 संस्थासँग आबद्ध वा सहयोगी संस्थाको रूपमा रहेका भनिएका 250 संस्थाको पूर्व स्वीकृति रोक्का गरेको हो। युवा श्रम तथा रोजगार मन्त्रालयको निर्देशन तथा 2083 भदौ 26 गतेको मन्त्री स्तरीय निर्णयका आधारमा विभागले यस्तो निर्णय गरेको जनाएको छ। विभागका महानिर्देशक नवराज ढकालले एफडब्ल्यूसीएमसीएसमा मुख्य संस्थाका रूपमा सूचीकृत 25 संस्थाको कारोबार छनौटको आधार मलेसिया रोजगारमा विगतको संलग्नता तथा उनीहरूले अन्य संस्थालाई आबद्ध गराउँदा अप्नाएको प्रक्रियामाथि छानबिन भइरहेको बताएको छ। त्यस्तै 250 संस्थासँग पनि उक्त प्रणालीमा आबद्ध हुनुको आधार अप्नाएको प्रक्रिया र मुख्य संस्थासँगको सम्बन्धबारे स्पष्टीकरण माग्ने प्रक्रिया अघि बढ़ाएको उहाँको भनाइ छ। छानबिन तथा अध्ययन पूरा नहुँदासम्म ती 250 संस्थाले मलेसियाका लागि नयाँ पूर्व स्वीकृति लिन नपाउने भएको छ। यस अघि नै वैदेशिक रोजगारको सम्पूर्ण प्रक्रिया पूरा गरी श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकको हकमा भने निर्णयले कुनै असर नगर्ने विभागले जनाएको छ। त्यस्ता श्रमिकको मलेसिया जाने प्रक्रिया यथावत नै रहनेछ। विभागले एफडब्ल्यूसीएमसीएसमा मुख्य संस्था तथा आबद्ध वा सहयोगी संस्थाको रूपमा रहेको संरचनाले निष्पक्ष प्रतिस्पर्धा सीमित गरेको हुन सक्ने भन्दै त्यसको बारे छानबिन थालेको हो। खबरमा फेरि पनि विश्रामपछि आउने नै छौ। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
4: आँखाका रोगीहरूलाई अत्यन्त जरूरी सूचना। नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र भजनी नगरपालिकाको संयुक्त आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा यही असोज 3 र 4 गते आँखा शिविर सञ्चालन गरी मोतीबिन्दुका बिरामीहरूको शिविरमा नै निशुल्क अपरेशन गरिने र निशुल्क औषधि पनि उपलब्ध गराइने भएकोले आँखाका रोगीहरूले समयमा नै सम्पर्क राख्न हुन अनुरोध छ। विस्तृत जानकारीका लागि गेटा आँखा अस्पताल सम्पर्क नम्बर 091-575-204, स्वास्थ्य संयोजक कैलाश डंगौरा थारू, सम्पर्क नम्बर 98-484-57-875।
1: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
8: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
4: के तपाईलाई थाहा छ,
9: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
4: हो र?
9: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
4: अनि
9: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
4: के छ त विकल्प?
9: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
4: विस्तारै गर्दा हुँदैन?
9: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
9: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
0: खबरमा फेरि पनि स्वागत छ। कैलाली जिल्लाका विभिन्न स्थानबाट भन्सार छली भारतबाट अवैध रूपमा ल्याएका करिब 1,76,710 रूपियाँ बराबरको सामान प्रहरीले बरामद गरेको छ। शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा माताहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले व्यवहारिसे अवस्थामा रहेको बिडी, चुरोट, गुटका, हुक, रबर, बेकरी लगायतको सामान फेला पारेको हो। प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी बरामद सामान नियन्त्रणमा लिएको जनाएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सुदूरपश्चिम प्रदेशलाई औद्योगिक क्षेत्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ। कैलाली उद्योग वाणिज्य संघको 52 वार्षिक साधारण सभाको उद्घाटन समारोहमा मुख्यमन्त्री भट्टले यस्तो बताउनु भएको हो। उहाँले प्रदेशमा रहेका सम्भावना र स्रोत साधनको उपयोग गर्दै उद्योग तथा व्यवसायको विस्तार मार्फत रोजगारी सिर्जना र आर्थिक गतिविधि बढ़ाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। मुख्यमन्त्री भट्टले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ़न चाहने बताउनुभयो। आफू भर्खरै सरकारको नेतृत्वमा आएको र अहिले बजेट निर्माणको चरणमा रहेकाले निजी क्षेत्रसँग सहकार्य गरी उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गर्ने उहाँको भनाइ छ। यसै समाचारसँगै मध्याह 12 बजेको खबर संक्षेप सकियो। जाँदा जाँदै खबरका मुख्य शीर्षक फेरि एकपटक। थारू समुदायले अटवारी पर्व आज मनाउँदै थारू समुदायले व्रत बसी धूमधामका साथ मनाइरहेका छन्। तीजको अवसरमा चोरी हुन सक्ने भन्दै नागरिकलाई सचेत रहन प्रहरीको आग्रह। मलेसिया पठाउने 250 म्यान पावरको पूर्व स्वीकृति रोगका छानबिन शुरू र कैलालीमा भन्सार छली ल्याएका 1,76,000 बढ़ीका सामान बरामद। हवस् त, अहिलेलाई मध्याह 12 बजेको खबर संक्षेप सकियो। अहिलेको खबरबाट प्राविधिक मित्र रत्नापुन मगरलाई धन्यवाद दिँदै म गीता पनि विदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
4: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
10: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
4: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
11: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ, ती बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
12: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
13: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
12: के गर्छ र सन मेडिकेयरले?
13: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
12: यति गरेपछि धेरै राहत हुने रहेछ त।
13: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
12: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: दिदी तीज पनि आउन लाग्यो। इस पालीको तीजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
1: छ नि बहिनी, तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिए नि।
2: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाउ न त, त्यहाँ सुन चाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
1: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
2: त्यहाँ त माइली तिलहरी, छटके तिलहरी, रामलीला, झाला, पिचडा, झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोती चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
1: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टिकापुरमा रहेको छ। अनि मूल्य र गुणस्तर कस्तो छ नि?
2: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
1: त्यसो भए ढिलो नगरौ न बहिनी, आजै जाउ।
2: ल जाउ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेणी ज्वेलर्समा नै आउनुहोस्।
0: इन्द्रेणी ज्वेलर्स, बलभद्र चोक, टिकापुर, कैलाली। सञ्चालक रन बहादुर सुनार। सम्पर्क नम्बर 9848440019।
3: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
4: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
5: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
3: डेलिभरीका लागि
5: ड्रिंकिङ वाटर एक्वा शीतल,
3: टिकापुर, कैलाली।
6: सम्पर्क मोबाइल नम्बर 9807106672।
4: स्वास्थ्यका लागि पानी

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: ल यति छिटो आमा बन्न लागेको त
1: अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ गाह्रो हुन्छ पनि काम गर्न विदेश जानु भएको छ के गर्ने के नगर्ने केही थाहा छैन म त जन्म पनि जस्तै लाग्छ
0: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश
3: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
4: ए साथी तीज आउन लाग्यो यसपालि तीजमा कस्तो लुगा लगाउने सोच बनाएकी छेउ
3: सोच त धेरै छ नि तर मनपर्ने डिजाइन र राम्रो लुगा कहाँ पाइन्छ भनेर खोज्दै थिए
4: त्यसो भए पवनदेव इन्टरप्राइजेस जाउँ न तीजका लागि विभिन्न डिजाइनका आकर्षक लुगाहरू आइसकेका छन्
3: हो र त्यहाँ लेडिज सुट कुर्ती सुरुवाल पाइन्छ र
4: पाइन्छ नि तीजमा आफूलाई मन पर्ने लुगा छान्न पवनदेव इन्टरप्राइजेस एकपटक अवश्य पुगाउन
3: त्यसो भए यसपालिको तीजको किनमेल पवनदेवी इन्टरप्राइजेसबाटै गरौँ न है
4: तीजको उमङ्ग नयाँ पहिरनको रङ्ग पवनदेव इन्टरप्राइजेस सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54 सञ्चालक पवनदेवी तिमिल सेना सम्पर्क नम्बर 9848 50 02 27 र 9848 50 09 52
5: आइहो बड्डो घर कहिया सिज्जैबो पाछसे सुरु करल मने घर सिज्जा सेक्ल
6: अरे का करुरी बुढिया कठुवा खोजत खोजत परेशान हो गेल बाटु मिल्बो मिल्बो नि करत का कैन हो का
5: मिस्तरान वर्जन हुकन घर हेरो न पट्टा सुगुर बनैल बाट आल्मोनियम के मुआका द्वार लगाक टुफे ओस्ट बनी हो न ओट्रफे पटानी हुइन कि गोङ्गुवा बुढो हो न कबु कहुँ र घुम जाए त थाहा पाए
7: यूपी भिसी ब्रांड के मौका द्वार पार्टिशन स्टील की रेलिंग आगे पानी हो घाम से नहीं बिगड़ना खोले बेरो बंद करे बेर आवाज नहीं ना विशेषता हुलक मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा दे
8: मिलन अल्मोनियम एंड ग्लास हाउस जमरा के उपार टीकापुर कैलाली प्रोप्राइटर मोहन राज भाट मोबाइल नंबर 9848 51 43 26

0: नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौं नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाको बनाऊ। विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: लौन, साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
4: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
3: ए हो र, त्यसो भए जाउँ न, जाउँ, सँगै जाउँ, तन्नै खाएर आउला।
4: तपाईलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
3: लक्ष्मी कटेज

0: आँखाका रोगीहरूलाई अत्यन्त जरूरी सूचना। नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र भजनी नगरपालिकाको संयुक्त आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा यही असोज 3 र 4 गते आँखा शिविर सञ्चालन गरी मोतीबिन्दुका बिरामीहरूको शिविरमा नै निशुल्क अपरेशन गरिने र निशुल्क औषधि पनि उपलब्ध गराइने भएकोले आँखाका रोगीहरूले समयमा नै सम्पर्क राख्न हुन अनुरोध छ। विस्तृत जानकारीका लागि गेटा आँखा अस्पताल सम्पर्क नम्बर 091-575-204, स्वास्थ्य संयोजक कैलाश डंगौरा थारू, सम्पर्क नम्बर 98-484-57-875।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सुन्नुहोस् न, यसपालि तीजका लागि नयाँ गहना किन्ने सोच बनाएकी छु।
2: हुन्छ नि, तर कहाँबाट किन्ने त?
1: अब किन टाढा जानु, सिर्चना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
2: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
1: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
2: त्यसो भए आजै जाउँला नि।
1: ल, अरूलाई पनि भनौँ है।
2: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
1: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
2: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98-095-43-893।
3: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
4: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
5: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
3: डेलिभरीका लागि
5: ड्रिंकिङ वाटर एक्वा शीतल,
3: टिकापुर कैलाली,
6: सम्पर्क मोबाइल नम्बर 98-017-10-672।
7: स्वास्थ्यका लागि पानी

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्भिस एल्भिरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साडी सुट कुर्ती पलाजा र थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्भिस एल्भिरा टेरस सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि टिकापुर कैलाली संचालक सुजिता श्रेष्ठ सम्पर्क नम्बर 9811 67 38

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अरेल्ला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: अरेल्ला सुनचाँदी पसल बलभद्र चोक टिकापुर, एलएन मेडिकल अगाडि, संचालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624703483।
2: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर फैलाली। सञ्चालक देव बहादुर सुनार, सम्पर्क नम्बर 98864060।
0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचाँदी पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेण्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: हार्दिक सुनचाँदी पसल, सरकारी अस्पतालको भित्री रोड। सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 98842491974।
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
5: असोज 3 गते पहिलो शनिबारका दिन आउने भएकाले
4: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
5: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार।
4: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 98688-0008 र 98253-77-72।

0: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्त 60 मा उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
1: मैले त एक पेटी चाउचाउ रु 600 मा किने।
0: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मा मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848-40-22-41।
2: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
3: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
4: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
2: डेलिभरीका लागि
4: ड्रिंकिङ वाटर एक्वा शीतल,
2: टिकापुर कैलाली,
5: सम्पर्क मोबाइल नम्बर 9870-10-672।
6: स्वास्थ्यका लागि पानी।
7: दिदी, तीज पनि आउन लाग्यो। यसपालिको तीजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
8: छ नि बहिनी, तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिएँ नि।
9: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाऊ न त, त्यहाँ सुनचाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
8: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
9: त्यहाँ त माइले तिलहरी, छटके तिलहरी, रामलीला, झाला, पिटरा झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, प्यान्डल, एकदेखि 4 आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोती चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
8: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टिकापुरमा रहेको छ? अनि मूल्य र गुणस्तर कस्तो छ नि?
9: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
8: त्यसो भए ढिलो नगरौँ न बहिनी, आजै जाऊ।
9: ल जाऊ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेणी ज्वेलर्समा नै आउनुहोस्।
8: इन्द्रेणी ज्वेलर्स, बलभद्र चौक, टिकापुर, कैलाली, संचालक रन बहादुर सुनार, सम्पर्क नम्बर 9848-44-0019।
10: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
11: ए त्यहाँ त्यहाँ त नलका मोटर, भक्त राजु, घरमा लाउने कलर सबै पाइन्छ।
12: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, चिला काँटा सबै पाइन्छ नि।
13: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
10: भनेदेखि सबै कुरा पाउने रहेछ।
14: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
15: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
16: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
14: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844-48-673 र 9814-68-0204।

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।
1: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त

0: स्वास्थ्यहरूको सेवा पनि उपलब्ध छन्।
1: सम्पर्क स्थान दन्दीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
2: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
3: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
2: ए हो र, त्यसो भए जाउँ न, जाउँ, सँगै जाउँ, तन्नै खाएर आउला।
3: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
2: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848 5169 64।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
1: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार पूर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
0: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: दाजु, विवाहको तयारी त शुरू भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
1: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला।
3: दाजु,
1: विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
3: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै कसल धाउनै नपर्ने रहेछ नि।
1: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
3: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
1: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
2: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, सञ्चालक छतराज उपाध्याय, सम्पर्क नम्बर 9866272799।
4: आई हो बड्डो, घर कहिया सिर्जैब? पाछसे शुरू करल मने घर सिज्जा सेकल।
5: अरे का करूरी बुढिया, कठुआ खोजत खोजत परेशान हो गेल बाटू, मिलबो नि करत का कैना हो का।
4: मिस्तरान बर्जना हो कना घर हेरो ना, अट्टा सुगुर बनैला बाट, आल्मोनियम के मुआका द्वार लगाक टुफे ओस्ट बनी हो ना, ओट्रफे पटानी हुइन कि गोंगुआ बुढो हो ना, कबू कहुँ र घुम जाए त थाहा पाए।
6: यूपीवीसी ब्रांड के मौका द्वार, पार्टीशन, स्टील की रेलिंग, आगे पानी हो घाम से नहीं बिगड़ना, खोले बेरो बंद करे बेर आवाज नहीं ना, विशेषता हुई मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा दे।
7: मिलन अल्मोनियम एंड ग्लास हाउस, जमरा के उपार टीकापुर कैलाली, प्रोप्राइटर मोहन राज भाट, मोबाइल नंबर 9848513426।
8: समुन्नत समाज का लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: ए बहिनी, तीज पनि आउन लाग्यो। यसपालि नयाँ गहना किन्ने सोच छ कि छैन?
1: छ नि दिदी, राम्रो डिजाइन र विश्वासिलो पसल खोल्दै थिए।
0: त्यसो भए नरेश ज्वेलर्स जाउँ न त, त्यहाँ सुनचालीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
1: ए हो र, अरू के पाइन्छ नि त्यहाँ?
0: त्यहाँ त हार, तिलहरी, मंगलसूत्र, झुम्का, औठी, चुरा लगायतका विभिन्न डिजाइनका सुन चाँदीका गहना पाइन्छ नि।
1: ओहो, यति राम्रो सुविधा! अनि मूल्य र गुणस्तर कस्तो छ?
0: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
1: त्यसो भए ढिलो नगरौँ न दिदी, आजै जाउँ।
0: तपाईहरू पनि आफ्नो रोजाईको गहना किन्न नरेश ज्वेलर्समै आउनुहोस्।
2: विश्वास र रोजाई अब एउटै ठाउँमा।
1: नरेश ज्वेलर्स, टिकापुर नगरपालिका कार्यालयको पछाडि पुरानो एनसेल डिलरमा। संचालक उत्सव साहू। सम्पर्क नम्बर 9848343241।
3: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
2: सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक ध्रुव सुनार।
1: घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
0: किन टाढा जानु दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि। त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
1: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
0: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
1: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
0: हो नि, तपाईँलाई पनि घर, कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
1: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि। संचालक राम बहादुर चन्द। सम्पर्क नम्बर 9848569733 र 9851182646।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ए साथी, तीज आउन लाग्यो, यसपालि तीजमा कस्तो लुगा लगाउने सोच बनाएकी छौ?
0: सोच त धेरै छ नि, तर मन पर्ने डिजाइन र राम्रो लुगा कहाँ पाइन्छ भनेर खोज्दै थिए।
1: त्यसो भए पवनदेव इन्टरप्राइजेस जाउँ न, तीजका लागि विभिन्न डिजाइनका आकर्षक लुगाहरू आइसकेका छन्।
0: हो र, त्यहाँ लेडिज सुट, कुर्ती, सुरुवाल पाइन्छ र?
1: पाइन्छ नि, तीजमा आफूलाई मन पर्ने लुगा छान्न पवनदेव इन्टरप्राइजेस एकपटक अवश्य पुगाउन।
0: त्यसो भए यसपालिको तीजको किनमेल पवनदेवी इन्टरप्राइजेसबाटै गरौँ न है।
1: तीजको उमङ्ग, नयाँ पहिरनको रङ्ग। पवनदेव इन्टरप्राइजेस सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54, सञ्चालक पवनदेवी तिमिल सेना, सम्पर्क नम्बर 9848500227 र 9848500952।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक रामप्रसाद चौधरी।
0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सामोहिन ज्वेलर्समा सुनबाट निर्मित विभिन्न डिजाइनका गरगहनाहरू बनाइन्छ। जस्तै रानीहार, हार, छटके तिलहरी, माइले तिलहरी, नौगेडी, मगलसूत्र, बाला, औठी, चाप्की, झुम्का अर्डर गरे अनुसार खरिद बिक्री पनि गरिन्छ। सामुएल ज्वेलर्स, बलबद्ध चोक, टिका।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सुन्नुहोस् न, यसपालि तीजका लागि नयाँ गहना किन्ने सोच बनाएकी छु।
2: हुन्छ नि, तर कहाँबाट किन्ने त?
1: अब किन टाढा जानु, सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
2: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
1: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
2: त्यसो भए आजै जाउँला नि।
1: ल, अरूलाई पनि भनौँ है।
2: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
0: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
2: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 9805943893।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा तथा थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
0: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, सञ्चालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811 67 38।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चक्की, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनु।
2: आरएनला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्राली टीकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 98484 27359 र 98482 43 59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपा देवी मन्दिर नजिकै।
2: सूचना सूचना सूचना

0: यही भाद्र 29 गतेदेखि असोज 8 गतेसम्म गणेश उत्सव 2083 हुने भएकोले सम्पूर्ण टिकापुरवासी आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं। कार्यक्रम हुने मिति यही भाद्र 29 गते, समय दिउँसो 3 बजे, स्थान सामुदायिक एफएम चोक टिकापुर 1 कैलाली, आयोजक टिकापुर सेवा समिति टिकापुर।
1: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्यूटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
2: संचालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
3: घर त जेन्टेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
4: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठभन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मुनियमको झ्याल ढोका बनाउनुहोस् न।
3: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मुनियमको झ्याल ढोका?
4: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मुनियम ग्लास हाउस, त्यही जानु होला नि।
3: अब त म ढुक्क।
5: मिलन अल्मुनियम एन्ड ग्लास हाउस, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर मोहनदास भाट,
4: मोबाइल नम्बर 98 48 51 43 26, जमरापारी टिकापुर कैलाली।
6: जय भोले, जय भोले, बम बम भोले।
7: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा 1 नम्बर सुनबाट निर्मित माइली तिलरी, छटके तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
8: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली, संचालक देव बहादुर सुनार, सम्पर्क नम्बर 98 68 40।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

हजुर नमस्कार नमस्कार नमस्कार जदो गर्या कार्यक्रम दिउरा चौतारीका पर्खाइनी बसेका तमी सबै साथीहरुकन आज पनि तमीसँग निका निका कुराकानी गर्नका लागि यहाँबाटी खुबै राम्रा देउडा गीत तमरामा जमी राख्नका लागि तमीले छिक्कै टाढाबाट लेखी पठाएका तिनी देउडा गीत तमरा महाजमी वाचन गर्नका लागि आइसकेका छु। पल्टरबाटी छन् प्राविधिक साथी रत्नाजी भने त्यसै गरी उल्टरबाटी छु म तमरी सदाईकी दुःख सुख सी साथ्या भाग्यको र अहिले तमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज बाटी हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो हो कार्यक्रम देउडा चौतारी। आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाज आफ्नै चालचलनका कुराकानी गर्ने र जगेर्ना गर्ने कार्यक्रम पनि हो। आज पनि आइसकेका छु तमरामा आजमी टुक्लुक कपाडी 3 बजी गए क्या अब दिउँसो पखाको टाइम छ। कोही साथी भने घर होला, कोही साथी भने बना होला, कोही साथी भने लेकौला पनि गएका होला गाउँ घरतिर, कोही साथी भने अब बनतिर पनि गएका होला, कोही साथी भने अब आज पनि छुट्टी हुँदो छ अरे क्या, अब तीज पनि आएको छ, अब झिक्कै दिदी बहिनी अब दरखाने ठाउँमा पनि अब व्यस्त होलिन्, आफ्ना गाउँमा आफ्ना ठाउँमा पनि रमाइलो गर्दी होलिन्, जहाँ भए पनि जसो अवस्थामा भए पनि स्वदेशमा विदेशमा बसेका दाजुभाइ आमा बुवा दिदी बहिनी सबै साथीहरूका हरितालिका तीजको पनि झिक्कै शुभकामना छ। दिउँसो पखाको टाइम छ, अब आफ्ना काममा पनि बिजी होला, आफ्ना व्यापार बिजनेसतिर पनि बिजी होला, तमी जहाँ भए पनि जसो अवस्थामा भए पनि कार्यक्रम देउडा चौतारी सुनिकन साथ दिने भन्ने पनि हामीले आशा अपेक्षा राखेका छौं र तमी अनलाइन बाटी पनि सुन्न सक्दा छौ www.tikapurfm.org मार्फत देश विदेशका कुना कन्धर्वमा पनि सुन्न सक्ने हो। यो हो कार्यक्रम देउडा चौतारी, देउडा गीत गाउने तिनै आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाज आफ्नै संस्कृतिको जगेर्ना गर्ने कार्यक्रम हो। अब यी कुरा छँदैछन् हाम्रा झिक्कै साथीहरूले झिक्कै टाढा बाटी देखे फेसबुक कमेन्टमा पनि गीत लेखी पठाएका छन्। तमरा गीत हामी पालै पालो वाचन गर्ने हौ। झिक्कै साथी भन्दा छन् हामी सुनिकन साथ दिँदा छौं। कार्यक्रम देउडा चौतारी खुबै मन पर्दो छ, हामी टाढा भए पनि समयले भ्याएसम्म सुन्दा छौं। कार्यक्रम खुबै निको लाग्दो छ, तमरो बोल्याको भाषा खुबै निको लाग्दो छ भनिकन झिक्कै साथीहरू सुझाव सल्लाह पनि दिँदा छन्। तमी सबै साथीहरूकन झिक्कै धन्यवाद छ भन्दै आज भने हामी कार्यक्रम देउडा चौतारीका शुरूमा राख्छौँ यो खुबै राम्रो देउडा गीत। पछि भने तमीले लेखी पठाएका तिनै देउडा गीत वाचन गर्नका लागि तमरामा आजमी आउने हौ। तमी भन्या सामुदायिक रेडियो टिकापुर एफएम सुन्नै रह्या।

हजुर एकपर हाम्रा देउडा गीतावाटी हामीले कार्यक्रम देउडा चौतारीका डिला उगाडि सकेका छौ। अहिले तमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर 101 मेगाहर्ज पार्टी। हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो हो कार्यक्रम देउडा चौतारी। आफ्नो भाषा आफ्नो संस्कृति आफ्नै रीतिरिवाजसँग जोडिएको कार्यक्रम पनि हो। अब 3 बजी गतिका तमीले झुक्कै टाढाबाट लेखि पठाएका तिनै देउडा गीत पढ्ने पालो भएको छ। झुक्कै साथी पर्खाइमा पनि हुन्न भाग्यजी, कार्यक्रम खुबै मन पर्दो छ। आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाज आफ्नै चालचलन आफ्नै संस्कृतिलाई बसाउने कार्यक्रम देउडा चौतारी सुन्दा छु, खुबै निको लाग्दो छ। झिक्कै टाढा भए पनि आफ्नो बोली आफ्नो भाषा हामी कहीँ गए पनि भुलिँदैन, त्यही भएर खुबै मन पर्दो छ। कार्यक्रम आउँदो छ सुन्दा छु, अनलाइन बाटी भए पनि अर्काका दिशो भए पनि कामलाई एकैछिन भए पनि थाती राखिदिए क्या सुन्दा छु, खुबै निको लाग्दो छ भन्छ। झिक्कै साथी सुझाव सल्लाह पनि दिँदा छन्, झिक्कै झिक्कै धन्यवाद छ हाम्रा साथीहरूकी। आज भने झिक्कै साथीहरूले फेसबुक कमेन्टमा पनि दिए क्या देउडा गीत लेखी पठाएका छन्, उनका गीत पनि मैले पानी पालो वाचन गर्नुपर्ने हुन्छ। आज हाम्रा फेसबुकमा पहिलेका साथीहरूले लेखी पठाएका छन्, हाम्रा नियमित साथी सधैँ सम्झिने साथी पनि हुन। देउडा गीत संगीतलाई झिक्कै माया गर्ने मान्छे, आफ्नो भाषा आफ्नो संस्कृतिलाई हामीले जहाँ गए पनि जगेना गरी राख्नु पर्दो छ। जहाँ गए पनि हामीले हाम्रो भाषा हाम्रो संस्कृतिलाई मार्नु हुँदैन भनिकन लागिराखेका हाम्रा अछामका साथी पनि हुन्थे क्या ती। सर्वप्रथम कार्यक्रम संचालिकाज्यू, रेडियो टिकापुरका मौकबिला प्राविधिकज्यू र मेरा सम्पूर्ण साथीहरूमा नमस्कार। म नियमित श्रोता चन्द्रकोट चन्द्रमा बुढाकोट लुइयाटा अछाम घर भई आज भोलि धनगढ़ीबाट बुढाकोटवासी आफन्तजन मेरो घर परिवार र सम्पूर्ण अछामवासीको सम्झना गर्दै कार्यक्रम सुन्दै मर्माहित मनबाट आज बुवाको सम्झनामा देउडा गीत लेखी पठाएको छु। जसरी हुन्छ पढिदिएका भनेका छन् अवश्य पनि। बुवाको सम्झना आयो आजका खान्तक, बुवाको सम्झना आयो आजका खान्तक, केही बाटो अप्ठ्यारो छु कि स्वर्गमा जान्तक, केही बाटो अप्ठ्यारो छु कि स्वर्गमा जान्तक, कसा हुन्ना मेरा बुवा प्यास लागि कि भोक, कसा हुन्ना मेरा बुवा प्यास लागि कि भोक, हामीलाई छोडी गयादेखि सधैँ मनमा सुक, हामीलाई छोडी गयादेखि सधैँ मनमा सुक, वर्षमा गर्न सकिँदैन समय सालसालै, वर्ष गर्न सकिँदैन समय सालसालै, राजा भया बिन्ती चढाउँ क्या भन्नु काललाई, राजा भया बिन्ती चढाउँ क्या भन्नु काललाई, सम्झन्छु बुवाको माया मोटो आउँछ फाटी, सम्झन्छु बुवाको माया मोटो आउँछ फाटी, आशीर्वाद दिरया बुवा स्वर्ग लोकबाटी, आशीर्वाद दिरया बुवा सूर्य लोकबाटी। यिनै गीत मार्फत मलाई चन्द्रकोर चन्द्रमा भनिकन राउने नराउने सबै सबै साथीलाई र बुवालाई कोटी कोटी नमन गर्दै आजका यही बसाईबाटी छुट्टी जाउँ हा भला भली भनेर भनेका छन्। अवश्य पनि खुबै राम्रा देउडा गीत हामी लेखी पठाए र आफ्ना साथीभाइकी पनि भला भली लाइखिन गया तमीकन झिक्कै झिक्कै धन्यवाद छ। चन्द्रकुवर चन्द्रमाझी आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखी पठाउन जनभुल्ले, आफ्नो भाषा आफ्नो संस्कृति आफ्नो रीतिरिवाजलाई जगेना गर्न जनभुल्ले तमीकन सधैँभरि गली गली छ। त्यसै गरी हाम्रा अर्का साथीले लेखी पठाएका छन्, उप हाम्रा निकट साथी आउनु आफू टाढा भए पनि देखे अर्काका देश भए पनि हामी कि सधैँ सम्झने कार्यक्रम देउडा चौतारीलाई सधैँ सम्झिने मान्छे पनि हुन् हाम्रा कमलजी। नमस्कार, म कमल प्रसाद जोशी साफे बगर नगरपालिका 10 घुगुरकोट कमैस्थान घर भई हाल सुरतबाटी आज पनि मैले खुबै राम्रा देउडा गीत लेखी पठाएको छु। जसरी हुन्छ पढिदिया र प्राविधिक साथीलाई पनि नमस्कार छ र टिका सामुदायिक रेडियो टिकापुर एफएमका मौकबिलालाई पनि झिक्कै झिक्कै नमस्कार छ। आज पनि रसुवा जिल्लामा आएको पीडादायी बाढ़ी पहिरोले भएको जनधनको क्षति सम्झिँदै 2-4 टुक्रा देउडा गीत लेखी पठाएको छु, जसरी हुन्छ वाचन गरिदिनुहोला भनेका छन्। अवश्य पनि तिब्बतबाट हिमपात फुटी नेपालमा आयो, तिब्बतबाट हिमपात फुटी नेपालमा आयो, भोटे कोशी उर्लिएर कैयौंका ज्यान खायो, भोटे कोशी उर्लिएर कैयौंका ज्यान खायो, करौडौका घरघडेरी करौडौ जिहान, करौडौका घरघडेरी करौडौ जिहान, एकैछिनको त्यो बाढीले बनायो सिहान, एकैछिनको त्यो बाढीले बनायो सिहान, सबको थियो बाँच्ने इच्छा रमाउने रहर, सबको थियो बाँच्ने इच्छा रमाउने रहर, के राम्रो रसुवा सहर बनायो बगर,
क्याराम्रो रसुवा शहर बनायो बगर सोचेको थ्या हाम्रो देश त सुरक्षित होला सोचेको थ्या हाम्रो देश त सुरक्षित होला तड्पी तड्पी मान्छे मर्या कसको मन नरोला तड्पी तड्पी मान्छे मर्या कसको मन नरोला यो दुःखको आइभारामा मेटेर मेटिन्न यो दुःखको आइभारा मेटेर मेटिन्न सासको त के कुरा गर्नु लास खोजे भेटिन्न सासको त के कुरा गर्नु लास खोजे भेटिन्न तराई पहाड हिमाल हाम्रो सगरमाथा शिर्छ तराई पहाड हिमाल हाम्रो सगरमाथा शिर्छ सुख छैन नेपालीलाई दिनदिनै पिर्छ सुख छैन नेपालीलाई दिनै दिनै पिर्छ कहिले पेलेन करस हुन्या कहिले बाढी पहिरो कहिले पेलेन करस हुन्या कहिले बाढी पहिरो क्षति हुँदो जनधनको चोटपड्डो छ गहिरो क्षति हुँदो जनधनको चोटपड्डो छ गहिरो गरीब देशका गरीब जनता कोही छैन धनी गरीब देशका गरीब जनता कोही छैन धनी गरीबलाई नै हेप्ने रहेछ प्रकृतिको पनि गरीबलाई नै हेप्ने रहेछ प्रकृतिले पनि कहिले खुट्टा कहिले मन्टा किन हान्छै छुरा कहिले खुट्टा कहिले मन्टा किन हान्छै छुरा बाउआ माका काखरित्या बालबच्चा टुहुरा बाउआ माका काखरित्या बालबच्चा टुहुरा यिनै गीत मार्फत मलाई कमल प्रसाद जोशी भनिकन राउन्या नराउन्या सबै सुबी साथीलाई र यतिखेर सामुदायिक रेडियो टिकापुर एफएमबाट कार्यक्रम देउडा चौतारी सुनिकन बसेका स्वदेश विदेशका सबै सबै साथीलाई झिक्कै झिक्कै भलाभली छ र अब तीज पनि आइसकेथे क्या तीजको पनि स्वदेश विदेश भएका आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूलाई पनि हरितालिका तीजको झिक्कै झिक्कै शुभकामना छ भन्दै आजका यी बसाइबाट छुट्टी जाउँ पछिल्ला आइतबार फेरि भेटुली हा भनेर भनेका छन् अवश्य पनि हामीलाई सधैँ सम्झिने मान्छे कार्यक्रम देउडा चौतारीलाई सधैँ सम्झिने कार्यक्रम देउडा चौतारीलाई खुबै मन पराउने साथ पलाउँथे क्या आफू अर्खाका देश भए पनि आफ्नो भाषा आफ्नो संस्कृति आफ्नो रीतिरिवाजलाई हामीले जहाँ गए पनि भुल्नु हुँदैन हाम्रा यी गला हाम्रा यी कला हाम्रा यी संस्कृति हामीले बचाइराख्नु पर्दो छ भनिकन एक देउडा गीत संगीतलाई पनि खुबै माया गर्ने साथी हुन् कमल प्रसाद जोशीजी तमिकन झिक्कै झिक्कै धन्यवाद छ आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखि पठाउन जनभुल्या अहिले तमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाट हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि यो हो कार्यक्रम देउडा चौतारी तमरामा आज हामी टुप्लुक्क आइजाँदा छौं त्यहाँ 3 बजीक अब कोही साथी भन्या घरै होला कोही साथी भन्या बन होला कोही साथी भन्या आफआफ्ना काममा पनि बिजी होला त्यहाँ अब कोही साथी भन्या दिदी बहिनी झिक रामिन्न पनि अब जान लागेकी हुन् नि दरखान पनि जान लागेकी हुन् नि किनभने तीज पनि शुरू भइगयो पहिलाका जस्तो त छैन धेरै योपालि खुबै दुःख छ नेपाललाई त्यत्रो बाढ़ी पहिरो आयो मान्छेको जनधनको सबैतिरको क्षति भयो त्यही भएर योपालि खासै तीज त छैन धेरै अब तैपन नाप नाप दिदी बहिनी जहाँ भए पनि आफ्ना गाउँघर जहाँ जसो भए पनि नाप नाप रमाइलो गर्नेछन् सबै साथीकन झिक्कै झिक्कै गली गली छ तमी जहाँ भए पनि धेरै जसो अवस्थामा भए पनि आफ्नो स्वास्थ्यको पनि ख्याल गरे आफ्नो घर परिवारको पनि ख्याल गरे किनभने यो समय भनेको एकदमै बाढ़ी पहिरो पानी आउने समय पनि हो त्यही भएर तमी सबै सबै आमा बुवा दाजुभाइ दिदी बहिनीकन आफ्नो स्वास्थ्यको पनि ख्याल गरे भन्न आछु र पल्त्रबाटीकी साथी भन्ने छन् एक खुबै राम्रो देउडा गीत राख्नु पर्यो त्यहाँपछि भने फेरि आउली भन्न भन्ने छन् तमरामा आज हामी एक गीत राख्यौं त्यहाँपछि भने हामी तमीले लेखिपठाएका तिनै देउडा गीत लैकन आउली तमी भने सामुदायिक रेडियो टिकापुर एफएम सुनाइरह्या

हजुर यो खुबै राम्रो देउडा गीत पुरानो भाका तमरा माझमी राखिसकेपछि अझ पनि तमीकी झिक्कै झिक्कै स्वागत छ। अहिले तमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाट। हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो हो कार्यक्रम देउडा चौतारी। पल्तिरबाट साथ दिएकी छन् प्राविधिक साथी रत्नाजी भने, त्यसै गरी होलतिरबाट छु म तमरी सदाईकी दुःख सुखकी साथी भाग्य कुँवर। दिउँसो पखको टाइम छ अधिकार कार्यक्रम देउडा चौतारी तमरा माझमी ल्याइकन आएका छौं। कतिपय साथी गोरु गोठाला बन गएका होला, तिनी बन गएपछि तिनै देउडा गीत ठाई भएका सुनेपछि खुबै निको लाग्दो छ। दिनभरि लाग्यो कि गलै पन ती गीत सुनेपछि एक खालको मनमा आनन्द पनि आउँदो धेका निकै साथ सुनिपन बसेका होला भने हामीले आशा अपेक्षा पनि राखेका छौं। कार्यक्रम देउडा चौतारी सुन्दै पनि होला तमी जहाँ भए पनि देउडा गीत संगीतलाई सुनिकन साथ दिने भन्ने पनि हामीले आशा अपेक्षा राखेका छन्। फेरि पनि हाम्रा अर्का साथीले फेसबुकमा लेखि पठाएका छन्। उनको नाम रहेको छ, नमस्कार म टेक बहादुर आउजी नेपाल सुदूरपश्चिम अछाम जिल्ला मंगलसिंह नगरपालिका 4 हाल भारतको महाराष्ट्र स्थित मीरा रोडबाट यासमा मैले गीत लेखी पठाएको छु। जसरी हुन्छ वाचन गरिदिनु होला हा भन्ने भनेका छन्। अवश्य पनि सधैँ सम्झिने मान्छे हाम्रा टेक बहादुरजीका गीत यसा रहेका छन्। भदौ 10 गते आयो रसु आमा बाड़ी, भदौ 10 गते आयो रसु आमा बाड़ी, त्यही बाड़ीमा सबै गया संसारलाई छाड़ी, त्यही बाड़ीमा सबै गया संसारलाई छाड़ी, जन्दनको क्षति पुग्यो रसुआ नुवाकोट, जन्दनको क्षति पुग्यो रसुआ नुवाकोट, यही घटनाले विश्वभरि सबैलाई दियो चोट, यही घटनाले विश्वभरि सबैलाई दियो चोट, कोही फस्या छन् सुरुङ भित्र कोही भए बेपत्ता, कोही फस्या छन् सुरुङ भित्र कोही भए बेपत्ता, बेपत्ताको खोजीकारी गरिरहेछ सत्ता, बेपत्ताको खोजीकारी गरिरहेछ सत्ता, देशदेखि विदेशी सेना खोजी कार्यमा छन्, देशदेखि विदेशी सेना खोजी कार्यमा छन्, रसुवा बाढीको घटना सम्झिरुन मन छ, रसुवा बाढीको घटना सम्झिरुन्छ मन, कसैका घरबार छैन कसैका ज्यान रहेन, कसैका घरबार रहेन कसैका ज्यान रहेन, प्राकृतिक प्रकोपलाई रोक्ने कोही छैन, प्राकृतिक प्रकोपलाई रोक्ने कोही छैन। यिनै गीत मार्फत मलाई टेक बहादुर आउजी भनिकन राउने नराउने सबै सबै साथीलाई र यतिखेर सामुदायिक रेडियो टिकापुर एफएमबाट कार्यक्रम देउडा चौतारी सुनिकन बसेका सबै सबै साथीलाई, स्वदेश विदेशका सबै सबै साथीलाई झिक्कै झिक्कै भलाभली छ र आजलाई छुट्टी जाउँ हा भलाभली हुने भनेका छन्। अवश्य पनि तमीकन झिक्कै झिक्कै धन्यवाद छ टेक बहादुरजी, आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखी पठाउन जनभुल्या झिक्कै टाढा भाटी भए पनि हामीकी सधैँ सम्झदा छौ। कार्यक्रम देउडा चौतारीलाई सधैँ मन पराइदिँदा छौ, सधैँ सुनिदिँदा छौ, खुबै खुशी लाग्दो छ, निको लाग्दो छ, तम्रो साथ तम्रो सपोर्ट छ र पदेका हामी तम्रा माझमी छौ। यदि तमीले नै साथ सपोर्ट दिएनौ भने, तमीले नै कार्यक्रम सुन्याउनौ भने, तमीले नै कार्यक्रमलाई मन पढाई दिएनौ भनेपछि हामी कसरी तम्रा माझमी आउने? त्यही भएर तमी सबै सबै घर देशका वन देशका सबै सबै साथीलाई झिक्कै झिक्कै गली गली छ, आफ्नो भाषा आफ्नो संस्कृति आफ्नो रीतिरिवाज आफ्नो चालचलनलाई जहाँ गए पनि नभुल्नु होला र माया गरिदिनु होला भन्ने पनि हामीले आशा अपेक्षा राखेका छौं। र फेरि पनि हाम्रा अर्का साथीले लेख पठाएका छन्, नमस्कार म खडक विष्ट डडेलधुरा जिल्ला 9 दुर्गा गाउँपालिका 5 चामा चौड घर भई हाल भारतको बेंगलोर शहरमा छु। आजपन मैले जानी नजानी भए पनि दुम्मै गीत लेखी पठाएको छु। कार्यक्रम देउडा चौतारी खुबै मन पर्दो छ र आज पनि मैले पठाएको छु, जसरी हुन्छ वाचन गरिदिए हा भन्ने भनेका छन्। अवश्य पनि काममा बिजी भइभइकन पनि देखा अर्काका देश अब काम गर्नै पर्यो, नगरी पनि हुँदैन, अब के गर्ने देखा जहाँ भए पनि आफ्ना देश भए पनि अर्काका देश भए पनि काम गर्नै पर्यो, काम नगरीकन खान काहीँ पनि पाइँदैन, सुख काहीँ पनि पाइँदैन। त्यही भएर आफू काममा भइ भइ पनि अर्काका देश भइ पनि हामी गीत सधैँ सम्झिँदा छन्। एकै गीत भए पनि दुम्मै गीत भए पनि कार्यक्रम देउडा चौतारीलाई सम्झिदिँदा छन् हाम्रा खड्गजी, खुबै खुसी लाग्छ। उनका गीत यस्ता छन्, बेलखे तमा बगी आयो रामपुरको साखु, बेलखे तमा बगी आयो रामपुरको साखु, दुःख त भाग्यले दियो सुख कैकी मागु, दुःख त भाग्यले दियो सुख कैकी मागु, उडेर पारी पन बाई बैग्या चल्ला तितरीका, उडेर पारी पन बाइग्या चल्ला तितरीका, दुख सुनाउ दुःख सुनाउ को बुझला मन भितर भितरीका, दुःख सुनाउ को बुझला मन भितरीका। यी देउडा गीतबाट रेडियो सुनिकन बसेका सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ, सम्झना छ,
आजका लागि छुट्टी जाँदो बेला अर्को हप्ता फेरि भेटुली निको भला मान्या र सामुदायिक रेडियो टिकापुर एफएम सुनिकन बसेका कार्यक्रम देउडा चौतारी स्वदेश विदेशका सबै सबै साथीलाई पनि झिक्कै झिक्कै माया छ, भलावली छ, छुट्टी जाउँ हिँड्न भनेका छन्। नबस्ते पनि तमिकन पनि झिक्कै झिक्कै धन्यवाद छ। खड्ग विष्टजी आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखी पठाउन जनभुल्या। अहिले तमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz बाटी हरेक हप्ताको आइतबार दिउँसो 3 बजे देखि आउने यो हो कार्यक्रम देउडा चौतारी। याद छ क्या गर्ने देखा तमीसँग तमीले लेखी पठाएका तिनै देउडा गीत तमरा आजमी पुर्याउने मन हुँदा हुँदै यसै दुःख सुखका कुराकानी गर्ने मन हुँदा हुँदै तिनै खुबै राम्रा देउडा भाका तमरा आजमी पस्किने मन हुँदा हुँदै पवित्र बाटेकी साथीले कार्यक्रमको समय सकिसकेका छ भाग्यजी। आजलाई छुट्टी जाउँ, पछिल्लो आइतबार फेरि आउली पहिलो महिना हात हल्लाइसकेकी छन्। के गर्ने, हामीले पनि जानै पर्ने हुन्छ अरे क्या, अब समयका पछाडि हामीले पनि दौडिनु पर्ने हुन्छ। के गर्ने, यसै हो, आज जाँदा छु पछि आउँदा छु, अब छुट्टी जानु पर्ने भएको छ। अहिलेसम्म सुनिकन साथ दिया तमी सबै सबै साथीकन झिक्कै झिक्कै धन्यवाद छ। र झिक्कै धन्यवाद त खुबै टाढाबाटी भए पनि हामी सधैँ गीत लेखी पठाउँदा छौ, सम्झिँदा छौ। तमी साथीलाई पनि झिक्कै झिक्कै धन्यवाद छ। र www.tikapurfm.org मार्फत देश विदेश पनि सुनिकन साथ दिँदा छौ, झिक्कै साथी भन्ना छन्। हामी अर्खाका देश भए पनि अनलाइन बाटी भए पनि कार्यक्रम देउडा चौतारी सुन्दा छौ, काम छुटाइ पनि सुन्दा छौ, खुबै निको लाग्दो छ, खुसी लाग्दो छ भनी सुझाव सल्लाह पनि दिन्छन्। तमी साथीलाई पनि झिक्कै झिक्कै धन्यवाद नाछु। र पछिल्लो आइतबार तमीले लेखी पठाएका तिनै देउडा गीत तमरा माझीमी लैकन आउने छु भन्दै अहिलेसम्म मेरो आवाज तमरा घर घरका रेडियो सेट, हात हातका मोबाइल सेट तमी जहाँ छौ त्यहीसम्म पुर्याउने हाम्रो पल्तिरबाटीकी साथी रत्नाजीलाई पनि झिक्कै झिक्कै धन्यवाद दिँदै पछिल्लो आइतबार तमरा माझीमी कार्यक्रम देउडा चौतारी लैकन आउने छु भन्दै यो खुबै राम्रो देउडा गीत तमरा माझीमी छाडी र आजका यही बसाईबाटी म भाग्य कुँवर बना छुट्टी भाइ जादव्या नमस्कार भलावली।

0: बाबु ए बाबु काल मनीष मेडिकल में जाइस तो
1: मई नहीं जाय वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकलतु
0: उहे मारे तो तू ही वहाँ पठाई दो यहाँ हेर ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकरन बढ़िया डॉक्टर होई से उपचार हुई था वही तोर समस्या फैन अस्ते बा जैबे तो समाधान हुई जाए
1: ए हो दादू अपन अनुहार बिगड़ के परेशान रहू तब तू मैं अब भी जाय
2: याद कर भी मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दूसरा शनिवार काठमांडू के वरिष्ठ छाला यौन कुष्ठ तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया पोटो डंडीफोर दाट खुजली भुटला झरना कपार के तालु खुलना डेंड्रप इग्जेमा सोरियासिस कुष्ठ रोग पुरान से पुरान ठीक नहीं हुईल घाव खटीरा ओ यौन दुर्बलता उपचार होती रहल बा
3: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर फोन नंबर 9860071024 ओ 9846774417
4: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचाली पसलमा छक्के तिलहरी माइली तिलहरी रानी हार हार मंगलसूत्र चाक्की पेन्डल बाला औंठी चन्द्रमा काटा नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छ एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला
5: हार्दिक सुन चाँदी पसल सरकारी अस्पतालको भित्री रोड सञ्चालक शंकर साहु सम्पर्क नम्बर 9848421974
6: घर परिवारमा सबै बिरामी
7: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
6: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
8: होइन चाहिने जो माइलो त्यो बर्बर बर्बर कराइरहेछ के भएको छ हौ तलाई
6: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लागे हुन्छ खानै सक्दैन
8: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
9: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
10: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
0: ला फेरि यो गाडीले धोका दिने भयो जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला टेन्सनमा भए म त अब
11: भाइलाई थाहै रहेनछ बस ट्रक टिफर जीप कार ट्रेक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपथ मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि
0: ए यो टिकापुरमा पनि पाइने रहेछ कुन ठाउँमा पाइने रहेछ दिदी
11: कहाँ हुनु भाइ टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर त्यही पाइन्छ
12: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ
0: ल ल दिदीलाई धन्यवाद अब त म त्यही जान्छु
13: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्र्याक्टर बस ट्रक टिफर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी
11: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848571828
14: हेलो बहिनी कता हो तिमीलाई थाहा छ कि नै सिजी कम्पनीको वाइवाई जिङ्क 15 रुपियाँमा एक पेटी 560 रुपियाँमा उपहार सहित एक कचौरा पनि पाइन्छ तिमीले कतिमा किन्यौ
11: मैले त एक पेटी चाउचाउ
15: रु 600 मा किने
14: 600 रुपैया किन हाल्नु पर्यो 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपैयामा आउँदैछ नि त्यो पनि हरिलाल किराना पसलमै छ फेरि 500-600 रुपैया वाईवाईमै किन हाल्ने 460 मा मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ त्यो पनि वाईवाई सीजी कम्पनीको र रिचार्ज कार्ड पनि पाइन्छ भुलेर पनि अरू ठाउँमा नजानुस् है होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ आधिकारिक विक्रेता हरिलाल किराना पसल साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
5: हरिलाल किराना पसल ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली सञ्चालक प्रदीप बहादुर विष्ट सम्पर्क नम्बर 9848 40

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: दिदी तिज पनि आउन लाग्यो, यसपालिको तिजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
5: छ नि बहिनी, तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिए नि।
6: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाऊ न त, त्यहाँ सुन चाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
5: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
6: त्यहाँ त माइली तिलहरी, छटके तिलहरी, रामलीला, झाला, पिटरा झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोती चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
5: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टिकापुरमा रहेको छ? अनि मूल्य र गुणस्तर कस्तो छ नि?
6: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
5: त्यसो भए ढिलो नगरौ न बहिनी, आजै जाऊ।
6: ल जाऊ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेणी ज्वेलर्समा नै आउनुहोस्।
5: इन्द्रेणी ज्वेलर्स बलभद्र चौक टिकापुर कैलाली सञ्चालक रन बहादुर सुनार, सम्पर्क नम्बर 9848440019।
7: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
8: ए त्यहाँ त्यहाँ त नलका मोटर, धक्क राजु, घरमा लाउने कलर सबै पाइन्छ।
9: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
10: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
7: भनेदेखि सबै कुरा पाउने रहेछ।
11: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
12: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
13: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर,
11: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844846673 र 9814600204।
14: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।
15: हरितालिका तीज 2083 तथा थारू समुदायकै महान पर्व अटवारीकै सुखद अवसरमा समस्त औडावासी दादु भैया औ दिदी बहिनी हुकनमा सुख शान्ति समृद्धि एवं सुस्वास्थ्यकै हार्दिक मंगलमय शुभकामना व्यक्त गरती। जानकी गाउँपालिका वडा नम्बर 5 कार्यालय अमौरा कैलाली।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असोज 3 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार।
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
2: लौन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ होइन। यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
3: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
2: ए हो र, त्यसो भए जाउँ न, जाउँ सँगै जाउँ, तन्नै खाएर आउँला।
3: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
2: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक FM नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848519764।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
3: हराएको मोबाइल एमडीएस प्रणाली द्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार पुर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
2: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000।
4: आँखाका रोगीहरूलाई अत्यन्त जरुरी सूचना। नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र भजनी नगरपालिकाको संयुक्त आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा यही असोज 3 र 4 गते आँखा शिविर सञ्चालन गरी मोतीबिन्दुका बिरामीहरूको शिविरमा नै निशुल्क अपरेशन गरिने र निशुल्क औषधि पनि उपलब्ध गराइने भएकोले आँखाका रोगीहरूले समयमा नै सम्पर्क राख्नुहुन अनुरोध छ। विस्तृत जानकारीका लागि गेटा आँखा अस्पताल सम्पर्क नम्बर 0915752004, स्वास्थ्य संयोजक कैलाश डंगौरा थारू, सम्पर्क नम्बर 9844857875।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: अम्बिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: दाजु, विवाहको तयारी त शुरू भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
4: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला।
3: दाजु,
4: विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
3: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
4: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
3: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
4: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एकपटक आउनुहोस्।
2: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, सञ्चालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98-66-27-27-99।
5: कस्तो गनाएको, इनका सन्तानले टोयलेट गनाएरै मार्ने भए,
6: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
7: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
5: कता छ त त्यो?
7: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
5: फोन नम्बर कति हो भाइ?
7: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97-620-20300 हो, अर्को पनि छ 98-65-69-20-26।
8: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97-620-20300 र 98-656-92-026।
9: ए बहिनी, तीज पनि आउन लाग्यो, यसपालि नयाँ गहना किन्ने सोच छ कि छैन?
10: छ नि दिदी, राम्रो डिजाइन र विश्वासिलो पसल खोल्दै थिए।
9: त्यसो भए नरेश ज्वेलर्स जाउँ न त, त्यहाँ सुनचालीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
10: ए हो र, अरू के पाइन्छ नि त्यहाँ?
9: त्यहाँ त हार, तिलहरी, मंगलसूत्र, झुम्का, औठी, चुरा लगायतका विभिन्न डिजाइनका सुन चाँदीका गहना पाइन्छ नि।
10: ओहो, यति राम्रो सुविधा, अनि मूल्य र गुणस्तर कस्तो छ?
9: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
10: त्यसो भए ढिला नगरौ न दिदी, आजै जाउँ।
9: तपाईहरू पनि आफ्नो रोजाईको गहना किन्न नरेश ज्वेलर्समै आउनुहोस्।
11: विश्वास र रोजाई अब एउटै ठाउँमा।
10: नरेश ज्वेलर्स, टिकापुर नगरपालिका कार्यालयको पछाडि पुरानो एनसेल डिलरमा। सञ्चालक उत्सव साहू, सम्पर्क नम्बर 98-48-43-32-41।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
5: न्यू अछाम जालपडेवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर कैलाली, संचालक दुर्ब सुनार।
6: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
7: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा, टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
6: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
7: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
8: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
6: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
9: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
7: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848558128।
10: आँखाका रोगीहरूलाई अत्यन्त जरुरी सूचना। नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र भजनी नगरपालिकाको संयुक्त आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा यही असोज 3 र 4 गते आँखा शिविर सञ्चालन गरी मोतीबिन्दुका बिरामीहरूको शिविरमा नै निशुल्क अपरेशन गरिने र निशुल्क औषधि पनि उपलब्ध गराइने भएकोले आँखाका रोगीहरूले समयमा नै सम्पर्क राख्नुहुन अनुरोध छ। विस्तृत जानकारीका लागि गेटा आँखा अस्पताल सम्पर्क नम्बर 0915752004, स्वास्थ्य संयोजक कैलाश डंगौरा थारू, सम्पर्क नम्बर 9844857875।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असोज 3 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868-00008 र 9825-67772।
1: के तपाईलाई थाहा छ,
2: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
1: हो र?
2: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
1: के छ त विकल्प?
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
1: विस्तारै गर्दा हुँदैन?
2: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाइ शाखा टिकापुर कैलाली।
3: घरमा बट्टीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
4: किन टाढा जानु हो दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
3: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
4: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
3: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
4: हो नि, तपाईँलाई पनि घर, कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
3: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, सञ्चालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848-59-67-33 र 9851-18-82-46।
5: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
6: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
7: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
5: डेलिभरीका लागि
7: ड्रिंकिङ वाटर एक्वा शीतल
5: टिकापुर कैलाली,
8: सम्पर्क मोबाइल नम्बर 9870-10-672।
9: स्वास्थ्यका लागि पानी।
10: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
11: तँ एक्लो कहाँ छस् र यार, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि को थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नु पर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
10: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
11: अनि सुधार गृहमा बसेको बेला कस्तो पो कमाइ हुन्छ त, जब म निस्के काम गर्न थाले अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होला उनीहरूको लागि पनि सोच्दैछु म।
10: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिछस् त यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
0: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: घर त जेनटेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनराज भार।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
3: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। ए साथी, तीज आउन लाग्यो, यसपालि तीजमा कस्तो लुगा लगाउने सोच बनाएकी छौ?
4: सोच त धेरै छ नि, तर मन पर्ने डिजाइन र राम्रो लुगा कहाँ पाइन्छ भनेर खोज्दै थिए।
3: त्यसो भए पवनदेव इन्टरप्राइजेस जाउँ न, तीजका लागि विभिन्न डिजाइनका आकर्षक लुगाहरू आइसकेका छन्।
4: हो र, त्यहाँ लेडिज सुट, कुर्ती, सुरुवाल पाइन्छ र?
3: पाइन्छ नि, तीजमा आफूलाई मन पर्ने लुगा छान्न पवनदेव इन्टरप्राइजेस एकपटक अवश्य पुगाउन।
4: त्यसो भए यसपालिको तीजको किनमेल पवनदेवी इन्टरप्राइजेसबाटै गरौँ न है।
3: तीजको उमङ्ग, नयाँ पहिरनको रङ्ग। पवनदेव इन्टरप्राइजेस, सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54, सञ्चालक पवनदेवी तिमिल सेना, सम्पर्क नम्बर 9848500227 र 9848500952।
5: श्री गणेश उत्सव समिति नारायणपुर कैलालीको भक्तजनहरूका लागि सूचना।
6: श्री गणेश उत्सव समिति नारायणपुर कैलालीको आयोजनामा यही भदौ 30 गतेदेखि असोज 5 गतेसम्म सञ्चालन हुने श्री गणेश उत्सव कार्यक्रम 2083 भव्य तथा सभ्य रूपमा सम्पन्न गर्न सम्पूर्ण भक्तजनहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
5: श्री गणेश उत्सवका कार्यक्रमहरू।
6: गणेश स्थापना र उद्घाटन कार्यक्रम 2083 भदौ 30 गते दिउँसो 3 बजे।
5: भोटेकोसीमा आएको बाढीबाट ज्यान गुमाएका र सम्पर्क विहीनको लागि हरेक दिन शान्ति पाठ हुने।
6: विद्यालय स्तरीय नृत्य कार्यक्रम।
5: हरेक दिन भजन कीर्तन र नृत्य कार्यक्रम।
6: हरेक दिन बिहान योग कार्यक्रम।
5: विसर्जन कार्यक्रम असोज 5 गते बेलुका 5 बजे।
6: आयोजक श्री गणेश उत्सव कार्यक्रम मूल समिति, टिकापुर नगरपालिका, वडा नम्बर 6, नारायणपुर चौराहा, कैलाली।
0: बाबु, ए बाबु, काल मनीष मेडिकल में जाइस तो
7: मैं नहीं जाऊं, वहां अपन अनुहार बिगड़ के

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तेज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक राम प्रसाद चौधरी।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सामुहिक ज्वेलर्समा सुनबाट निर्मित विभिन्न डिजाइनका गरगहनाहरू बनाइन्छ। जस्तै कानीहार, हार, छटके तिलहरी, माइले तिलहरी, नौगेरी, मगल सूत्र, बाला, औठी, चापखी, झुम्का अर्डर गरे अनुसार खरिद बिक्री पनि गरिन्छ। सामुएल ज्वेलर्स, बलबद्ध चोक, टिकापुर, कैलाली। संचालक सामुएल सुनार।
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
7: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
8: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा, टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
7: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
8: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
9: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
7: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
10: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
8: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848528।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: सुन्नुहोस् न, यसपालि तीजका लागि नयाँ गहना किन्ने सोच बनाएकी छु।
2: हुन्छ नि, तर कहाँबाट किन्ने त?
1: अब किन टाढा जानु, सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
2: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
1: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
2: त्यसो भए आजै जाउँला नि।
1: ल, अरूलाई पनि भनौँ है।
2: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
0: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
2: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: ओहो मेयर साहब नमस्कार है।
3: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिका तिरोको खबर?
2: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन। होइन, के जादू गर्नुभयो?
3: अब के जादू भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
2: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौ नि।
3: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
2: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
3: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
2: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
3: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
2: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
3: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्ग

0: का लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
1: विपद बारे चासो राखौ, चनाखो बनाऊ।
2: विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
4: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811 67 38 87।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।
1: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
2: असोज 3 गते पहिलो शनिबारका दिन आउने भएकाले
1: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार
1: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।
3: समयमै आफ्नो घर परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
4: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: न्यू अछाम जालपडेवी ज्वेलर्स, सिद्धार्थ चौक टिकापुर कैलाली, संचालक ध्रुव सुनार।
2: आफूले सञ्चालन गरेका व्यापार व्यवसाय आफ्नो वडा कार्यालयमा दर्ता नवीकरण गराई कर तिरौं र सभ्य नागरिकको परिचय दिउँ।
3: कर नतिरी व्यापार व्यवसाय गर्नु कानून विपरीत हो। व्यवसाय दर्ता नवीकरण नगर्ने र कर नतिर्ने नागरिकलाई वडा कार्यालयबाट दिइने सेवा सुविधा प्रदान गरिने छैन।
2: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
0: हरितालिका तीज 2083 तथा थारू समुदायकै महान पर्व अटवारीकै सुखद अवसरमा समस्त औडावासी दादु भैया औ दिदी बहिनी हुकनमा सुख शान्ति समृद्धि एवं सुस्वास्थ्यकै हार्दिक मंगलमय शुभकामना व्यक्त गरती। जानकी गाउँपालिका वडा नम्बर 5 के कार्यालय अमौरा कैलाली।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका छ बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। थारू समुदायको अटवारी पर्व आज व्रत बसे भीमको धूमधामका साथ पूजा गरी मनाइँदै। यस वर्षको हरितालिका तीज आजदेखि शुरू। आज तीजको पहिलो दिन महिलाहरूले दर खाएर तीज पर्व मनाउँदै। तीजमा गाइने तीजका मौलिक भाकाहरू लोप हुँदै गएपछि तीजमा मादल पनि बज्न छोड्यो। र कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिस विरूद्धको खोप अभियान सञ्चालन हुँदै। अब खोज खबर विस्तारमा। थारू समुदायले हरेक वर्ष कृष्ण शुक्ल पक्षका पहिलो आइतबारको दिन मनाउने अटवारी पर्व आज मनाउँदैछन्। खास गरी थारू समुदायले कृष्ण जन्माष्टमी पछिको शुक्ल पक्षको पहिलो आइतबारको दिन व्रत बसेर यो पर्व मनाउने चलन रहेको छ। आइतबार भएको घटनालाई सम्झेर मनाउने भएकाले यो व्रतलाई अटवारी भनिएको यसका जानकारहरू बताउँछन्। अटवारी पर्वमा भीमको पूजा गरिन्छ। अटवारीमा थारू समुदायले भीमको सम्झनामा व्रत बस्ने र भीमको पूजा आजा गर्ने गर्छन्। आइतबारको दिन भीमले थारू समुदायलाई ठूलो गुण लगाएको सहयोग गरेको सम्झनामा थारू समुदायले यो पर्व मनाउने गरेका थारू समुदायका जानकारहरू बताउँछन्। अटवारीको अघिल्लो दिन हिजो थारू समुदायले दर खाने गर्छन् भने आज व्रत बसेर अटवारी मनाउने चलन रहेको छ। व्रत बसेको दिन व्रतालुले घरको एक कुनामा लेपोत गरी रोटी बनाउने गर्छन्। रोटी पकाउँदा पहिलो पटक हालेको रोटी नचलाइकन एकतर्फी पकाउने चलन रहेको छ, जुन रोटी भीमलाई चढ़ाएर पूजा गर्ने गरिन्छ। रोटी पकाइसकेपछि साँझतिर व्रतालुहरू नुहाएर पकाएको रोटी, फलफूल, केरा, स्याउ, दही, काँक्रा लगायतको खानेकुरा आफ्ना दिदी बहिनीहरूको लागि छुट्याएर पूजा गरेर खाने गर्छन्। व्रत बसेको अर्को दिन बिहान विभिन्न किसिमका परिकार, गेडागुडी, पकौडी, पवनको साग लगायत तीन पाँच वा सात थरीका तरकारी पकाउने चलन पनि रहेको छ। यसरी पकाइसकेपछि व्रतालुहरू फेरि नुहाई धुवाई गरी आफ्ना दिदी बहिनीको भाग छुट्याएर पूजा गरिसकेपछि खाना खान्छन् र आफ्नो व्रत उकास्छन्। खाना खाइसकेपछि अग्रासन दिने जाने चलन पनि रहेको छ। दाजुभाइले आफ्ना दिदी बहिनीलाई अग्रासन दिन जाँदा दाजुभाइ दिदी बहिनीको बीचमा माया प्रेम बढ्ने, सद्भाव बढ्ने विश्वास रहेको छ। नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज आजबाट शुरू भएको छ। आज बेलुका दर खाएर औपचारिक रूपमा शुरू हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका तीज व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरे अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ। विशेष गरी नेपाली नारीले मनाउने हरितालिका अर्थात तीजको पहिलो दिन अर्थात भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाइन्छ। माइतीले चेली बेटीलाई बोलाएर दर खुवाउने परम्परा छ। दरका रूपमा विशेष गरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ, जसले व्रतका दिन आडिलो बनाउँछ। गहुँको रोटी र घिउ खाँदा व्रतालुका लागि झन अडिलो हुने धर्मशास्त्रविद प्राध्यापक तोयाना नेपालको अनुभव रहेको छ। तीजको व्रत सक्नेले निहार बस्ने भएकाले आज व्रतालुहरूले शक्ति प्राप्तिका लागि मिठा एवं अडिला परिकार दरका रूपमा खाई सोमबारको व्रतका लागि पूर्व तयारी गर्छन्। विशेष गरी माइती एवं दाजुभाइले छोरी चेली दिदी बहिनीलाई बोलाई दर खुवाउने गर्छन्। महिलाहरूले वर्ष दिनभर आफूलाई परेका दुःख पीर मर्कालाई पोख्ने पर्वका रूपमा समेत तीजलाई उपयोग गर्ने गरिन्छ। तीजका अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरूले सार्वजनिक गर्छन्। जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख पीर मर्कालाई नारीले पोख्ने गरेका छन्। तर पछिल्ला वर्षहरूमा तीजका नाममा उच्छृङ्खल र तडकभडक बढ़ेको गुनासो सुनिन थालेको छ। एक महिना अघिदेखि दर खाने, घर गहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रूपमा लैजान खोजेको समाजशास्त्रीहरूको भनाइ छ। यसका साथै तीजका मौलिक भाकाहरू पनि हराउँदै गएका छन्। यस विषयमा पनि अघिल्लो पुस्ताका नागरिकहरू चिन्तित छन्। पहिले तीजको समयमा मादल बजाएर आफै गीत गाएर नाच्दै रमाउँदै तीज मनाउने गर्थे भने अहिले सबै नागरिकहरू डीजे बजाएर नाचेर रमाउने गरेका छन्। यसले गर्दा तीजका मौलिक भाकाहरू लोप हुँदै गरेको भन्दै टीकापुर एक बनगाउँका मगर समुदायका अग्रजहरू भने चिन्तित देखिन्छन्। थप खबर सहकर्मी रत्ना पुनमगरबाट।

0: एकताका मगर समुदायमा निकै नै गाइने यी तीजका भाकाहरू आज भोलि लोप भइसकेका छन्। पुराना पुस्ताको समाप्ति र नयाँ पुस्ताको उदय सँगसँगै प्रविधिको विकासले यी तीजका भाकाहरू लोप भएको उनीहरू बताउँछन्। टिकापुरकी मीरा देवी खर्ती मगर,
1: पहिला त हाम्रो आमाहरूको हाम्रो बजेहरूको पालामा त तालीले ढिलो गाना पनि ढिलै हुन्थ्यो अनि मादल पनि थिएन, ताली बजाएर नाच्नुहुन्थ्यो। अब हाम्रो पालामा फेरि मादल आयो है, आजकलको यो नयाँ जमाना आयो भन्छन् के अरे, त्यही भएर होला सायद मादल पनि सकियो। अब बाजा आयो, बाजाको सिस्टम पनि अब हटिसक्न लाग्यो जस्तो छ। मोबाइलमा नै आजकल त बिजी हुन्छन् मान्छेहरू, यसो सोच्दाखेरि त पहिलेकै रमाइलो लाग्छ।
0: टिकापुर एक बनगाउँकी सरस्वती पुनमगरलाई पनि तीजका पुराना भाकाहरू लोप भएकोमा धेरै चिन्ता छ। उहाँलाई अहिलेका तीजका भाकाहरू त पटक्कै मन पर्दैनन् भने पहिलेका भाकाहरू यसरी सम्झनुहुन्छ।
2: पहिलेको तुलनामा अहिले एकदमै हराएको, यो चाहिँ हामीलाई चाहिँ पटक्कै मन नपरेको चिज हो। अहिले त अब नयाँ गीतहरू पनि अहिले छाडा किसिमकै हुने भयो। हाम्रो पालामा त अब हे कति राम्रो नास्पतिको बिरुवा चारीले रस खाँदा।

0: यसरी हाम्रो आफ्नो मनको व्यथाहरू पोख्थ्यौँ त्यो बेलामा बेसरी रमाइलो हुन्थ्यो, अहिले चाहिँ छैन। अहिले चाहिँ हामीले आफ्नो मनको व्यथा चाहिँ पोख्नै पाउँदैनौँ।
1: बनगाउँकै असोजी घरती मगरलाई पनि तीजमा डीजे लगाएर नाच्ने काम मन पर्दैन। उहाँ पनि पहिले आफूले गाउने मौलिक भाकालाई सम्झदै यसो भन्नुहुन्छ।

0: भनेर यस्ता आफ्नो पीर बेठा खोलापारी माइत पनि हुन्थ्यो, नदीमा पुल हुन्थेन, अनि राजीले तार दियो भने बल्ल पारी गइन्थ्यो, अनि त्यस्ता त्यस्ता गीतहरू गाउँथ्यौ। अब त अब मोटर गाडी आयो, सबका घरमा बाइक पनि आए, पुल पनि बने, दाना काँडाले पनि छेक्दैन, उसले त दाई भाइले लिन आयो भने मात्रै जान पाउने, अब त मोबाइलमा आऊ भनिहाल्छन्, त्यही भएर पनि होला त्यति रहर पनि नलाग्ने। अब
1: नयाँ पुस्ताको भए पनि विपासा घरती मगरलाई भने तीजका पुराना भाकाहरू नै मन पर्छन्। उहाँलाई ती भाका गाउन, त्यसमा नाच्न र मादल बजाउन पनि आउँछ।
2: मलाई पनि पुरानै भाका मनपर्छ, बच्चैदेखि धेरै राम्रो त बजाउन आउँदैन, त्यही पनि म पनि मादलमै नाच्नु पर्यो, मादल पनि बजाउन आउँछ, हल्का हल्का गाउन पनि आउँछ।

0: दाजू भाई आए नानी होनी बारी लाई किना होला।
1: पुरानो पुस्ताको समाप्ति सँगै नयाँ पुस्ताले त्यसको अनुसरण नगर्दा तीजको मौलिकता हराउँदै गइरहेको देखिन्छ। त्यसका लागि सबै मगर समुदायको महिलाहरूले डीजेमा नभई मादलको तालमा तीजका भाका गाएर नाच्दा मौलिकता झल्किने भन्नुहुन्छ पुनः विपासा खर्ते मगर।
0: म विशेष गरी के भन्छु भने महिला दिदी बहिनीहरूलाई डीजेमा भन्दा मादलमै नाच्नु, किनभने मादलमा आफ्नो मौलिकता झल्किन्छ होइन। डीजेमा पुरानो भाकाहरू बज्दैन, अहिले कलाकारहरूले पनि पुरानो भागहरू गाउन छोडिहाल्नुभयो। अहिले नयाँ नयाँ गीतहरूलाई भन्दा पनि महिलाको वास्तविकतालाई खोतल्नु भन्दा पनि अहिले त के छ भनेपछि त्यो बाहिरी आउट कुराहरूलाई लिएर पनि होला सायद अहिले नयाँ युवाहरूले पनि त्यस्तै मन पराउने सायद गीतहरू पनि त्यस्तै पुरानो भाकामा महिलाहरूको दिज विशेष अहिले पुरानो भाकाहरू निकालिदिएको भए बच्चाहरूले पनि अहिले आउने नयाँ पिढीहरूले पनि त्यस्तै सिक्थ्यो होला।
1: विपासा जस्तै अन्य युवाहरूले पनि तीजको मौलिक भाकालाई माया गरेर अनुसरण गरेको खण्डमा तीजको मौलिकता जोगिने देखिन्छ, नभए तीजको मौलिकता एकादशको कथा हुने देखिन्छ।

0: सहकर्मी रत्नापुन मगर खोज खबरमा तीजमा मादलको तालसँगै लोकभाका हराउँदै लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: यति छिटो आमा बन्न लागेको त अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, गाह्रो हुन्छ पनि काम गर्न विदेश जानु भएको छ। के गर्ने के नगर्ने केही थाहा छैन, त जन्म परे जस्तै लाग्छ।
2: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी, 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
3: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
4: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्तर 60 मा उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
5: मैले त एक पेटी चाउचाउ रु 600 मा किने।
4: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने, 460 मा मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 98 48 40 22 41।
0: विस्तारपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। कुनै बेला तीजको अवसरमा गाउँघरमा महिला पुरूष गाउँको कुनै एकवटा घरमा जम्मा हुन्थे, आँगनमा वरिपरि बसे मादलको ताल र लोक भाकामा छमछमी पालै पालो रमाइलो गर्दै नाचेको देख्न पाइन्थ्यो। तर पछिल्लो समय पश्चिमा संस्कारको प्रभावमा परि मौलिकपना र भाकाहरू बिर्सदै गएका देखिन्छन्। थप खबर सहकर्मी पूर्ण विकबाट।
6: आफू सानो हुँदा मादलको तालमा दिदी बहिनीहरूले रमाइलो गर्दै गरेको अनुभव सुनाउँदै टीकापुरकी सूर्य भट्टराई, पछिल्लो समय तीजमा मादलको प्रयोग करिब सुन्ने जस्तै भएको छ। तीजमा मादलको आवाज कहीँ कतै सुनिएको छैन।
7: पहिले सानो हुँदा हामीले आफ्नो मौली भाषामा गीतहरू गाइन्थ्यो र मादलको तालमा नाचिन्थ्यो। दिदी बहिनीको आँगनमा गएर भेला भएर सामूहिक रूपमा गीत गाइन्थ्यो र दिदी बहिनीहरूले आफ्नो दुःख सुख घर परिवारका भावनाहरू पनि समेट्नुहुन्थ्यो र ती गीतबाट हाम्रा पुराना संस्कारहरू स्थानान्तरण हुँदै जान्थे र हामीलाई एकदमै रमाइलो पनि लाग्थ्यो कि यस्तो भाकामा गीत गाइन्थ्यो भन्ने हुन्थ्यो। तर अहिले पछिल्लो चरणमा ती भाकाहरू सबै हराउँदै गइरहेका छन्, सबै आधुनिक र डिजेसँग सम्बन्धित भइरहेका छन्, साउन्ड सिस्टममा नै गइरहेको छ। सबै घर आँगनमा मनाउने तीज पर्व पाकी प्यालेसमा र होटलहरूमा नै मनाइने गरिरहेका छन्। पहिलोको चलनमा आफ्नै मौलिक पहिरनहरू लगाउने र भावनाहरू व्यक्त गर्ने थियो भनेपछि अहिले यो संस्कारहरू सबै हराउँदै गइरहेको छ। त्यसैले मलाई के लाग्छ भनेपछि पुराना हाम्रा मौलिक भाषा मादल संस्कारहरूलाई जोगाइराख्नका लागि हामी सबैले ध्यान दिनुपर्छ जस्तो लाग्छ।
6: खप्तर सांस्कृतिक परिवारका केन्द्रीय अध्यक्ष तथा कलाकार नवरा रिमालका अनुसार पुराना पुस्ताले जसरी तीज लगायतका संस्कार मनाउँदै आइरहेका थिए, पुराना पुस्ता अस्थायीसँगै लोक संस्कृति र मौलिक पन पनि अस्ताउँदै गएको उहाँको बुझाइ छ। नयाँ पुस्तामा संस्कृति मनाउने भन्दा पनि रमाउनेतिर आकर्षण बढ्दै गएको छ। पुराना पुस्ताले हस्तान्तरण गर्न नसक्नु र नयाँ पुस्ता पश्चिमा संस्कृततर्फ आकर्षित हुँदै जानुले यस्तो समस्या आएको उहाँ बताउनुहुन्छ।
8: अहिलेको पुस्ता भनेको पश्चिमातिर पूर्णतया केन्द्रित छ, बरु खाने पिने रमाउने मात्रै अहिले त्यसलाई प्राथमिकतामा राख्छन्। तर त्यो परम्परागत भइरहेका चाहिँ नाचहरू परम्परागत रूपमा यसको अर्थ के, किन मनाउने, यसलाई समाजमा के अर्थ छ, होइन यो सामाजिक रूपमा यसले पार्ने प्रभाव के भन्ने विषयमा अहिलेको पुस्तालाई कुनै चिन्ता छैन। अहिले खालि रमाउने, खाने, मौज मस्ती गर्ने भन्ने चिजको नाममा, चाडबाडको नाममा कुनै पनि रमाउने बाहेक अरू केही पनि छैन। अहिले चाहिँ संस्कृतिप्रति लगाव घट्दै गएको अवस्था हो, यो एउटा चिन्ताको विषय हो। यसमा महत्वपूर्ण पाटो भनेको पश्चिमा संस्कृति नै हो। नयाँ पुस्ताहरूलाई हामीले त्यो हस्तान्तरण गर्न पनि सकेनौँ, विभिन्न कारणले हस्तान्तरण गर्न नसकेको हुन सक्छौ। त्यसमा पुरानो पुस्ताको पनि कमजोरी हो, युवा पुस्तालाई हस्तान्तरण गर्न नसक्नुको कारण पनि हो। र उहाँहरूले अब हस्तान्तरण कसरी गर्ने भन्ने कुरा हो कि, लिने इच्छुक नै नभएपछि उहाँहरूको आकर्षण नै अन्त मोडिएपछि अब कसरी दिने त भन्ने विषय पनि हो। त्यस कारणले यो चिन्ताको विषय हो।
6: तीज भनेको पराई घर गएकी चेलीले माइतमा आई आमा दिदी बहिनी सँगको आपसी भेटघाट र पराई घरमा पाएका र भोगेका दुःख पीड़ा पोख्ने र आफ्ना भोगाई गीतका माध्यमद्वारा सुनाउने एक सांस्कृतिक परम्परा हो। तर जसरी पछिल्लो समय तीजमा तीजको मर्मर नै मर्ने गरी मादल र लोक भाकाको सट्टा आधुनिक बाजा र त्यस्तै किसिमका गीतमा रमाउने जुन प्रचलन छ, यसले नेपाली लोक भाका प्रति पश्चिमा संस्कृतिको प्रत्यक्ष प्रभाव हो भन्नुहुन्छ लोक संस्कृतिविद डाक्टर योगेन्द्र बजगाई।
9: तीजको व्रतको महत्वको कुरा गर्दाखेरि सतयुगमा हिमालयकी पुत्री पार्वतीले महादेवलाई पति पाऊ भनेर यस नामका हिसाबले गौरी पनि भनिन्छ, गौरीले तपस्या गरिसकेपछि फेरि महादेवबाट यो यसरी व्रत गर भनेर विष्णुले गौरीलाई भनेको हुनाले तीजको व्रत निर्जला व्रत तीजको दिन बसेर चतुर्थीको दिन चाहिँ जलपान मात्रै गरेर फेरि त्यसपछि विवाहिताहरूले पञ्चमीको दिन व्रत गर्नुपर्छ भनेर यो चाहिँ तीज चलेको हो। र तीजलाई नेपाली लोक परम्परा अनुसार तीज आउन भन्दा हप्ता अगाडिदेखि नै गाउँघरका छोरी बुहारीहरू र युवा तरुणी कन्नेरी र वृद्ध सबै साँझ बसेर मादलको तालमा झ्याउँदै लोकगीतहरू गाउने अनि गाएर मादलको तालमा नृत्य गर्ने र छोरी बुहारीहरूले महिलाहरूमाथि भएका हिंसा दुःख पीड़ाहरूलाई आफ्नो गीतको लयमा व्यक्त गर्ने र छोरीहरूलाई माइतीहरूले बोलाउन आउने र माइत गएपछि छोरीले आफ्नो श्रीमानको घरमा अर्थात् आफ्नो कर्म घरमा आफूले भोगेका दुःख पीड़ालाई गीतकै लयमा मुक्त कण्ठले व्यक्त गर्ने जुन परम्परा हो।
6: पछिल्लो पुस्ता लोक संस्कृति र मौलिकपन प्रति आकर्षण नहुनु र अनभिज्ञ हुनुले पछिल्लो पुस्ता नेपाली संस्कृति र मौलिकपन कस्तो थियो भन्ने प्रति अन्जान हुनु हो। अभिभावकले पनि आफ्ना बालबालिकालाई लोक संस्कृति सिकाउन र बुझाउन जरूरी छ। जसले लोक संस्कृति र मौलिकपनको संरक्षण हुनेछ भन्नुहुन्छ फेरि पनि लोक संस्कृतिविद डाक्टर बजगाई।
9: यो सबै कुरा अहिले सकिनुका पछाडि नेपाली लोक संस्कृति र हाम्रो मौलिक परम्परामाथि वेस्टर्नहरूको प्रभाव हो भन्ने कुरा निश्चित रूपमा दावाका साथ भन्न सकिन्छ। किनभने अहिले हाम्रो घरमा प्रत्येक घरमा हामी हाम्रो बच्चालाई हामी संस्कार सिकाइरहेका छैनौं, हामी संस्कार भन्दा पर गएका छौं। कतै हामीले आफ्नो संस्कार बिर्स्यौं कि, हामीहरूले पनि हाम्रा छोरा नातिहरूलाई आफ्नो संस्कारसँग नजिक राखेनौं कि भन्ने कुरा पनि यहाँ जगजाहेर छ। यो तपाईँले पनि आफ्नो घरमा चाहिँ महसुस गर्नुभएको छ, मैले पनि यो आफ्नो घरमा महसुस गरेको छु। सबै नेपालीहरूले यो कुरालाई एकदम हृदयङ्गम गरी यस्ता कुरालाई हामीले आफ्ना मौलिक परम्परालाई यथावत ढंगले हामीले चाहिँ अगाडि बढाएनौ र हाम्रा चाहिँ मौलिक सम्पत्तिहरूलाई जगेर्ना गरेनौ भने भोलि हाम्रो संस्कृति परम्परा कस्तो थियो भन्ने कुरा भावी सन्ततिहरूले दुई तीन पुस्तापछि हाम्रो मौलिकता नै हराएर जाने खतरा देखा छ।
6: लोक संस्कृति र मौलिकपन कुनै पनि देश समाज र समुदायको पहिचान हो। आफ्नो संस्कार संस्कृति र पहिचान नै बिर्सने हो भने भोलि उसको पहिचान हराउँदै जान्छ। त्यसैले लोक भाका संस्कृति र संस्कार जोगाउनु नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जागरूक बनाउन आवश्यक छ।

0: सहकर्मीपूर्ण विकास। अब बाँकी खबर। जानकी गाउँपालिका वडा नम्बर 9 रहेको युवा मञ्चले रसुवा बाढ़ीबाट प्रभावित भएकाहरूको लागि राहत कोषमा रकम जम्मा गरेको छ। जानकी गाउँपालिका 9 युवाहरूले विभिन्न क्षेत्रबाट नगद रकम सहयोग उठाएर 53,696 रूपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। बाढ़ी प्रभावितलाई सहयोग पुगोस् भनी रकम जम्मा गरेर कोषमा पठाएको युवा मञ्चका उपसंयोजक ओम प्रकाश चौधरीले जानकारी दिनुभयो।
1: रसुवामा भएको बाढ़ी पीड़ितको लागि राहत संकलन गर्ने उद्देश्यले सम्पूर्ण गाउँका युवाहरू मिलेर चराइरहेको घाउहरूमा केही मलम पट्टी गर्न सकिन्छ भन्ने उद्देश्यले हामी सबै यहाँ गाउँका युवाहरू मिलेर जनतासँग जति हुन्छ 5, 10, 20, 50, 100, 500 उनीहरूले आफ्नो गच्छे अनुसार दान गर्नु भएको छ र त्यो दान गरेको रकम कसैको 1 रुपियाँ पनि हिनामिना नगरी हामीले भौचर काटी 53,796 रुपियाँ हामीले प्रधानमन्त्री राहत कोषमा पठाएका छौँ। सम्पूर्ण जनता र हामीलाई यो अभियानमा सहयोग गर्ने सम्पूर्ण युवा साथीहरूलाई धेरै धेरै हृदयदेखि धन्यवाद दिन चाहन्छु।
0: कैलाली जिल्लाका 3 स्थानीय तहमा जापानिज इन्सेफलाइटिस विरूद्धको खोप अभियान सञ्चालन हुनुभएको छ। जापानिज इन्सेफलाइटिसको संक्रमण दर बढ़दै गएपछि स्वास्थ्य कार्यालय कैलालीले असोज 1 गतेदेखि खोप अभियान सञ्चालन गर्न लागेको हो। स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले धनगढ़ी उपमहानगरपालिका, लम्कीचुवा नगरपालिका र घोडागोड़ी नगरपालिकामा अभियान सञ्चालन गरिने जानकारी दिनुभयो। स्वास्थ्य कार्यालयका प्रमुख कुँवरका अनुसार घोडागोड़ी र लम्कीचुवा नगरपालिकामा असोज 1 गतेदेखि 7 गतेसम्म तथा धनगढ़ी उपमहानगरपालिकामा असोज 8 गतेदेखि 22 गतेसम्म खोप अभियान सञ्चालन हुनेछ। खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
2: दिदी, तीज पनि आउन लाग्यो। यसपालिको तीजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
3: छ नि बहिनी, तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिए नि।
4: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाउँ न त, त्यहाँ सुनचाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
3: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
4: त्यहाँ त माइले तिलहरी, छटके तिलहरी, रामलीला, झाला, पिचरा, झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, क्यान्डल, 1 देखि 4 आनासम्मका 9 गेडी हारहरू, चन्द्रमा, मोती चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
3: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टिकापुरमा रहेको छ। अनि मूल्य र गुणस्तर कस्तो छ नि?
4: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
3: त्यसो भए ढिलो नगरौँ न बहिनी, आजै जाउँ।
4: ल जाउँ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेणी ज्वेलर्समा नै आउनुहोस्।
3: इन्द्रेणी ज्वेलर्स, बलभद्र चौक, टिकापुर, कैलाली। सञ्चालक रन बहादुर सुनार। सम्पर्क नम्बर 9848440019।
5: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
6: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
5: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
7: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
8: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
7: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
8: महिनाको महिनावारी गडबडीको समस्या,
7: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
8: पेट सम्बन्धी सम्पूर्ण समस्या,
7: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
8: ईसीजी सेवा,
7: डिजिटल एक्सरे सेवा
8: र प्रयोगशाला ल्याब सेवा।
7: फोन नम्बर 9844-27359 र 9848-42-73। सत्कार पोलिक्लिनिक प्रणाली, गुम्बा रोड, टिकापुर, जालपा देवी मन्दिर नजिकै।
0: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ। अब बाँकी खबर। कैलालीका 2 स्थानीय तहले भोलि स्थानीय विदा दिने निर्णय गरेका छन्। कैलालीको टिकापुर नगरपालिका र जानकी गाउँपालिकाले भोलि भदौ 29 गते स्थानीय विदा दिने निर्णय गरेका हुन्। हिन्दू नारीहरूको महान पर्व हरिदालीका तीज पर्व र थारू समुदायको अटवारी पर्वको अग्रासन कार्यक्रम रहेकाले उक्त दिन विदा दिने निर्णय गरेको ती स्थानीय तहले सूचना मार्फत जानकारी गराएका छन्। भोलि टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका सबै सरकारी कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्थामा स्थानीय विदा दिएको ती स्थानीय तहले बताएका छन्। खोज खबरमा अब पालो जनावासको नेपालीहरूको नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज अहिले घरागरीमा आएको छ। आज तीजको दरखाने दिन हो। आजको जनावासमा हामीले यस वर्षको तीज कसरी मनाउँदै हुनुहुन्छ भनी केही नागरिकलाई सोधेका छौं।
9: नमस्ते, मेरो नाम लक्ष्मी रेग्मी, टिकापुर एक दुर्गानगर टोलबाट। यसपालिको तीज हामीले खासै रमाइलो भएको छैन। देशमा यस्तो दुर्घटना भएको कारणले, नेपाली दाजुभाइ दिदी बहिनीहरूको यस्तो दुर्घटनामा मृत्यु भएको कारणले खासै रमाइलो भएको छैन। हामीहरू आफ्नो धर्म कर्ममा आस्था राख्ने भएकोले अब व्रत पूजा आजाको लागि आफ्नो सामग्री तयार पारेर त्यही अनुसार तयारीमा छौं। तर पोहोर पराएर साल जस्तो रमाइलो तरिकाले रमझम भएर हामीले मनाएका छैनौं।
10: नमस्कार, मेरो नाम गीता ठकुल्ला हो। नेपालीको तीजमा केही रमाइलो भइराखेको छैन। पहिला त गाउँ घरमा पनि टोल टोलमै तीज बनाउन त अहिले त केही पनि छैन। बजारमा पनि चालचुल केही छैन, गाउँ घरमा पनि अहिले सुमसाम छ। अहिले बाढी पीडितले गर्दा सबै जनता दुखी छ।
11: नमस्ते, मेरो नाम चाहिँ लक्की शाह। यो पालिको तीज बाढी पीडितले गर्दा रमाइलो लागिरहेको छैन। पोहोर सालको तीजमा नयाँ नयाँ लुगा लायौं, यो सालको तीजमा लाएनौ, रमाइलो गर्थ्यौं। यो साल गाउँ घरमा पनि त्यस्तो चहल बहल केही छैन, सबजना आफ्नो घरमा छन्। रमाइलो पनि भएको छैन यो सालको तीजमा बाढी पीडित। हाम्रो गाउँ घर पनि सुनसान छ।
12: नमस्कार, मेरो नाम पवित्र ढुङ्गाना। पहिलाको भन्दा अहिले त धेरै नै दुःख तरिकाले अब आफूले मनाइयो भनौँ, आफ्नै घर परिवार बसेर दरखाने कार्यक्रम पनि धेरै राम्रो भएन। टाढाको दिदी बहिनीहरूलाई पनि बोलाउने अवसर पाइएन। अब दुखी छौ सबैजना। यसपालि अब यो रसुवाको बाढी पहिरोले गर्दा धेरै जनधनको क्षति भयो अनि धेरैजनाहरूको ज्यान गयो। तिनीहरूको सम्झनाले गर्दा सबैलाई त्यति रमझम भएन। बजारमा पनि रमझमको कुरा त्यस्तो केही छैन, नाचकान पनि भएन। बाढीमा पीड़ित हुनेलाई स्वास्थ्य लाभको कामना अनि मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छौ।
13: नमस्कार, मेरो नाम रुक्मणी देवी उपाध्याय हो। पूर्वमा बाढी आएर अब हामी अहिले दुखी छौ। तीज केही नुहुने भयो, बजारमा पनि सामसुम छ, केही रमाइलो छैन अहिले। अनि छोरी बेटीलाई पनि घर घरमा दर खिलाए त्यसै पठाइदिन्छौ। घरमा केही रमाइलो छैन, तीज अहिले नराम्रै छ, के गर्ने, दुखी छु।
0: अब बाँकी खबर। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदारी स्थानको दक्षिणतर्फ रहेको छ। कोशी प्रदेशको सबै भूभाग तथा बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ। कोशी प्रदेशको तराई भूभागमा बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना र हिमपातको सम्भावना पनि छ। देशको पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। मध्य प्रदेश तथा कोशी प्रदेशका तराई भूभागका केही स्थानमा तथा बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराई भूभागका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। थारू समुदायको अटवारी पर्व आज, व्रत बसी भीमको धूमधामका साथ पूजा गरी मनाइँदै। यस वर्षको हरितालिका तीज आजदेखि शुरू। आज तीजको पहिलो दिन मैराहरूले दर खाएर तीज पर्व मनाउँदै। तीजमा गाइने तीजका मौलिक भाकाहरू लोप हुँदै, मौलिक भाकाहरू लोप हुँदै गएपछि तीजमा मादल पनि बज्न छोड्यो। र कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिस विरूद्धको खोप अभियान सञ्चालन हुँदै। अवस्थालाई खोज खबर यति नै। प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद विदा हुन्छु। सामुदायिक रेडियो टीका प्रसारण सुन्दै गर्नुहोला। नमस्कार।
3: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
0: संचालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
14: लौ न, साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
15: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
14: ए हो र, त्यसो भए जाउ न, जाउ सँगै जाउ, तन्नै खाएर आउला।
15: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
14: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक FM नजिकै, प्रोप्राइटर लोकराज खनाल, सम्पर्क नम्बर 98 48 51 69 64।
0: हरितालिका तीज 2083 तथा थारू समुदायकै महान पर्व अटवारीकै सुखद अवसरमा समस्त औडावासी दादु भैया ओ दिदी बहिनी हुकनमा सुख शान्ति समृद्धि एवं सुस्वास्थ्यकै हार्दिक मंगलमय शुभकामना व्यक्त गरती। जानकी गाउँपालिका वडा नम्बर 5 के कार्यालय अमौरा कैलाली।
16: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सामुहिक ज्वेलर्समा सुनबाट निर्मित विभिन्न डिजाइनका गरगहनाहरू बनाइन्छ। जस्तै रानीहार, हार, छटके तिलहरी, माइले तिलहरी, नौगेरी, मोगल सूत्र, बाला, औठी, चापखी, झुम्का अर्डर गरे अनुसार खरिद बिक्री पनि गरिन्छ। सामुएल ज्वेलर्स, बलबद्ध चोक, टिकापुर, कैलाली। संचालक सामुएल सुनार।
1: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
2: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
1: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
2: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छ छैन हेरौं।
1: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
2: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
1: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
2: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
1: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
2: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
1: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
2: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
1: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
2: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
0: दिदी, तीज पनि आउन लाग्यो। यसपालिको तीजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
3: छ नि बहिनी, तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिए नि।
4: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाउँ न त, त्यहाँ सुन चाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
3: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
4: त्यहाँ त माइली तिलहरी, छटके तिलहरी, रामलीला, झाला, पिटरा झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेरी हारहरू, चन्द्रमा, मोती चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
3: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टिकापुरमा रहेको छ। अनि मूल्य र गुणस्तर कस्तो छ नि?
4: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
3: त्यसो भए ढिलो नगरौँ न बहिनी, आजै जाउँ।
4: ल जाउँ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेणी ज्वेलर्समा नै आउनुहोस्।
1: इन्द्रेणी ज्वेलर्स, बलभद्र चोक, टिकापुर, कैलाली। संचालक रन बहादुर सुनार। सम्पर्क नम्बर 98-48-44-0019।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यति कार्पेट नै हो।
1: विगत 35 वर्ष देखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: विजापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली टिलरी, छड्के टिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टीकापुर, कैलाली। संचालक देव बहादुर सुनार। सम्पर्क नम्बर 9868 40 16 60।
3: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्भिस एल्भिरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा तथा थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
2: एल्भिस एल्भिरा टेरस, सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि, टीकापुर, कैलाली। संचालक सुजिता श्रेष्ठ। सम्पर्क नम्बर 9811 67 38 87।
1: महिलाहरूको महान चाड हरितालिका तीज 2083 पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अरेल्ला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेण्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: आरएनला सुनचाँदी पसल, बलभद्र चोक, टीकापुर, एलएन मेडिकल अगाडि। संचालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810 62 35 47।

0: सूचना सूचना सूचना यही भाद्र 29 गते देखि असोज 8 गते सम्म गणेश उत्सव 2083 हुने भएकोले सम्पूर्ण टीकापुरवासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं। कार्यक्रम हुने मिति यही भाद्र 29 गते, समय दिउँसो 3 बजे, स्थान सामुदायिक एफएम चोक टीकापुर 1 कैलाली, आयोजक टीकापुर सेवा समिति टीकापुर।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचाली पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेण्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: हार्दिक सुन चाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 9848421974।
3: ला फेरि यो गाडीले धोका दिने भयो।
4: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या।
3: यो टीकापुरमा पनि ब्याट्री कहाँ पाइएला?
4: टेन्सनमा भए म त अब।
0: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
3: ए, यो टीकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
0: कहाँ हुनु भाइ, टीकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
3: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
6: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
7: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टीकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
0: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848571828।
8: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा 1 नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
9: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टीकापुर कैलाली, सञ्चालक देव बहादुर सुनार, सम्पर्क नम्बर 9868440।

0: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछु भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होस् या गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
1: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: बाबु, ए बाबु, काल मनिष मेडिकलमा जाइस् त?
3: मै नै जाइँ, उहाँ आफ्न अनुहार बिगर्थे, घर से बाहर नै नै गर्छु।
2: उहे मारे तो तुहिन उहाँ पठाइदो। यहाँ हेर, ई पत्रिकामा लिखल बा मनिष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकरन बढ़िया डॉक्टर होई से उपचार हुई था वही तोर समस्या फेन अस्ते बा जैबे तो समाधान हुई जाए।
3: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहूं, तब तो मैं अब भी जाए।
1: याद करबी, मनिष मेडिकल हल टीकापुरमा प्रत्येक महीना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनिष मेडिकल हल टीकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाँत, खुजली, भुटला झर्ना, कपार के तालु खुल्ना, डेन्ड्रप, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नै हुइल घाव, खतिरा ओ यौन दुर्बलता उपचार होइति रहल बा। सम्पर्क मनिष मेडिकल हल अस्पताल रोड टीकापुर, फोन नम्बर 9860071024 ओ 9046774417।
4: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
5: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
4: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
6: दलित के हो?
7: कसैको घरमा जन्मेर ब्राह्मण हुँदैन, कसैको घरमा जन्मेर शूद्र हुँदैन।
6: के दलित मानव होइन र?
8: के प्रयास हुँदैछन् विभेद न्यूनीकरण गर्न?
9: सुदूरपश्चिमका आम दलित समुदायहरूको पहिचानको कुरालाई मैले खोजी गर्दैछु।
6: गाउँदेखि सहरसम्म, स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म, हरेक तह र तबकासम्म पुग्छौ हामी।
8: आवाज विहीनहरूको आवाज बन्छौ हामी।
6: विभेदका विरुद्ध हाम्रो सानो प्रयास, कार्यक्रम समानताका स्वरहरू।
8: तपाईकै घर छेउको रेडियोमा सुन्न नभुल्नुहोला, साताको सोमबार राति 8:05 बजे।

0: सीआईएनको साझा खबरबाट लीलप्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। रसुवाको विनाशकारी बाढ़ीको वैज्ञानिक अध्ययन गरिँदै बेपत्ता भएका आफन्तको आशा डीएनए परीक्षणमा 3,000 भन्दा बढ़ी नमूना संकलन, हालसम्म 103 शवको मात्रै पहिचान।
1: यी दुवैको परीक्षण शुरूबाट नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा त्यो गरी दुई ठाउँमा दुई दुईवटा टीम गरेर चारवटा टीमले अहोरात्र 24 घण्टा बिना बिदा प्रोफाइलिङमा लाग्नु भएको अवस्था छ।
0: वैदेशिक रोजगारीको लोभमा अवैध बाटो नअपनाउन दूतावासको चेतावनी, कर्णालीमा फेरि ब्युतियो संसदका स्वकीय सचिवको सुविधा, देउबा नेतृत्वको समितिका सबै केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय।
2: 14 महाधिवेशनका नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू, त्यति बेलाका 14 महाधिवेशनका सक्रिय सदस्यज्यूहरू सबै यो चाहिँ नि यो 15 महाधिवेशनमा सहभागी हुन पाउनुहुन्छ। र
0: हात हल्लाउँदै ट्राफिक व्यवस्थापनको अभ्यास अन्त्य गर्नुपर्ने माग, रसुवा र नुवाकोट जोड्ने बेत्रावतीमा फटके जोडियो, 12 दिनपछि कृष्ण भीरमा परीक्षणका रूपमा एकतर्फी यातायात सञ्चालन।
3: त्यस्तै होल्डिङ भएका गाडीहरू, ती गाडीहरूलाई पास गराउने बुलेट लगायतका ट्रकहरू, केही बसहरू, केही चाहिँ सानो गाडीहरू पास गराउने काम भएको छ।
0: र एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोलीको घोषणा।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सरकारले बाढ़ीबाट ध्वस्त बस्तीहरूमा भएका व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिको संकलन र संरक्षणमा सुरक्षा निकायलाई जिम्मेवार बनाउने र उत्प्रेरित गर्ने कार्य गर्नुपर्छ। ध्वस्त भएका र हराएका सामग्रीहरूको तथ्याङ्क सही र पारदर्शी रूपमा बढ़ाउनको कामका लागि पीड़ितहरूले उठाएको मागलाई समयमै सम्बोधन गर्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: रसुवाको भोटेको सीमा आएको भीषण बाढ़ीमा बेपत्ता भएकाहरूको पहिचानका लागि अहिलेसम्म 3,132 डीएनए नमूना संकलन गरिएको छ। नेपाल प्रहरले बेपत्ता भएका आफन्तबाट 1,846 र फेला परेका सबबाट 1,286 नमूना लिएको जनाएको छ। प्रहरी प्रवक्ता तथा डीआईजी अभिनारायण काफ्रेका अनुसार सबको पहिचानका लागि आफन्त र सबबाट डीएनए संकलन गर्ने काम जारी छ। बेपत्ता परिवारका आफन्तबाट संकलन गरिएको डीएनए नमूना र शवबाट निकालिएको नमूना मिलाएर पहिचान गर्ने प्रक्रिया कहिले अघि बढ्छ? सीआईएनसँग कुरा गर्दै प्रहरी प्रवक्ता काफ्रेले भन्नुभयो,
1: त्यो शवहरूबाट निकालिएको पोस्टमार्टम डीएनए स्याम्पल, ती बोनहरू, यी दुवैको परीक्षण शुरूबाट नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा त्यो गरी दुई ठाउँमा दुई दुईवटा टीम गरेर चारवटा टीमले अहोरात्र 24 घण्टा बिना बिदा प्रोफाइलिङमा लाग्नु भएको अवस्था छ। समय धेरै लाग्ने छ किनभने ती बोनमा डीएनए निकाल्न कम्तीमा 4 दिन, एकजना व्यक्तिको 4 दिन लाग्ने अवस्था छ। ब्लडबाट कम्तीमा 2 दिन लाग्दो रहेछ र त्यसमा पनि डीएनए प्रोफाइलिङको लागि नेपाल प्रहरी अर्थात राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको त्यो क्षमताको साथसाथै त्यहाँको जनशक्ति, त्यहाँको स्रोत साधनको साथसाथै हामीले छिमेकी मित्र राष्ट्रहरू इन्डिया, चाइना, कोरिया, सिङ्गापुर लगायतको देशहरूबाट हामीले मेसिन, जनशक्ति, स्रोत साधनहरू पनि ल्याएको अवस्थाहरू छ।
5: प्रहरीका अनुसार बाढ़ीमा परि अझै 4,089 जना बेपत्ता छन्। अहिलेसम्म 1,388 शव फेला परेका छन् तर फेला परेका सबै शवको पहिचान हुन सकेको छैन। फेला परेका शव मध्ये अहिलेसम्म 103 शव आफन्तलाई हस्तान्तरण गरिएको छ। पहिचान हुन नसकेका तथा व्यवस्थापन गर्नुपर्ने 1,230 शव जमीनमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढ़ाएको छ। विनाशकारी बाढ़ीको उत्पत्ति तथा त्यससँग जोड़िएका हिमाली भू जोखिमको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिका बारे वैज्ञानिक अध्ययन गरिने ऊर्जा मन्त्रालयका प्रवक्ता मोहन कुमार साकेले बताउनुभयो। वैज्ञानिक अध्ययनका लागि मन्त्रालयले भोलि विज्ञहरूसहितको समिति गठन गरिनेछ। विनाशकारी बाढ़ीपछि केवल सामान्य बाढ़ी वा अतिवृष्टिको रूपमा नभई उच्च हिमालय क्षेत्रमा उत्पन्न भएका विभिन्न भौगोलिक हिमनदी जल विज्ञान सम्बन्धी तथा अन्य जोखिमहरू एक पछि अर्को रूपमा जोडिँदै विकसित भएको सम्भावित श्रृंखलाबद्ध विपदका रूपमा अध्ययन गर्नुपर्ने जल तथा ऊर्जा आयोगका सचिवालयको प्रस्ताव अनुसार मन्त्रालयले वैज्ञानिक अध्ययन गर्ने निर्णय गरेको प्रवक्ता साक्यले बताउनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा 12 दिनपछि ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन गरिएको छ। सड़क निर्माणको कामलाई तीव्रता दिएर सब ग्रेड तहसम्म तयार पारिएपछि ग्यास बुलेट र रोकिएर बसेका इभी हेभी सवारी साधनलाई परीक्षणका रूपमा कृष्णभीरबाट पार गराएको हो। करिब 12 दिनको निरन्तर प्रयासपछि कृष्णभीरमा ट्रायलका रूपमा यातायात सञ्चालन शुरू भएको छ। काठमाण्डुबाट मुगलिनतर्फ पहिलो ग्यास बुलेट पठाइसकेको र त्यसपछि रोकिएर बसेका हेभी इक्विपमेन्ट तथा अन्य सवारी साधन समेत क्रमशः पार गराइएको छ। सड़क खुलाउन स्काइभेटर बुलडोजर लोडर लगायतका हेभी इक्विपमेन्ट प्रयोग गरिएको धादिङ प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सीआईएनलाई बताउनुभयो।
3: आज चाहिँ हामीले त्यो परीक्षणको रूपमा के त्यो होल्डिङ भएका गाडीहरू ती गाडीहरूलाई पास गराउने बुलेट लगायतका ट्रकहरू केही बसहरू केही चाहिँ सानो गाडीहरू पास गराउने काम भएको छ। अब परीक्षणमा चाहिँ अब राम्रै देखिया छ होइन। अब यो नाली खन्ने र ग्राभेल हालेर त्यसलाई चाहिँ अझ व्यवस्थित बनाउनको लागि हामीलाई अझै दुई तिन दिन जति समय लाग्छ होइन। अब यही अवस्था रह्यो फेरि मौसमले पनि साथ दियो भने अब चाहिँ कृष्णभीरको पहिरोको जुन निर्माण गर्ने कार्य छ त्यो काम चाहिँ मंगलबार बेलुका अथवा बुधबार बिहानसम्म कम्प्लिट भएर हामीले चाहिँ टुवे रूपमा सवारी साधन आवागमन गराउन सक्छौ भन्ने।
5: सड़क विभाग सुरक्षा निकाय स्थानीय तह प्राविधिक टोली तथा निर्माण व्यवसायीको समन्वयमा काम अघि बढ़ाइएको छ। नेपाली कांग्रेसले पूर्व सभापति शेरबहादुर देउवार नेतृत्वको अघिल्लो कार्यसमितिमा रहेका सबैलाई नयाँ केन्द्रीय समितिमा सहभागी हुने बाटो खुला गरेको छ। आज बसेको कांग्रेस कार्य सम्पादन समितिको बैठकले अघिल्लो समितिमा रहेका तर विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय समितिमा नरहेका नेताहरूलाई समेत केन्द्रीय समितिमा समेट्ने निर्णय गरेको हो। अब अघिल्लो समितिका सबै सदस्यहरूलाई नयाँ केन्द्रीय समितिमा सहभागी हुन आह्वान गरिनेछ। उनीहरू केन्द्रीय समितिमा आएर आगामी महाधिवेशनको आयोजक समितिका रूपमा समेत काम गर्ने कांग्रेस नेता चन्द्र भण्डारीले जानकारी दिनुभयो।
2: 14 महाधिवेशनका नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू त्यति बेलाका 14 महाधिवेशनका सक्रिय सदस्यज्यूहरू सबै यो चाहिँ 15 महाधिवेशनमा सहभागी हुन पाउनुहुन्छ र केन्द्रीय सदस्यहरू आज समितिको बस्नुहुन्छ।
5: नेपाली कांग्रेसले आगामी 16 19 असोजसम्म 15 महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। त्यसअघि असोज 3 र 4 गते ओडा तहको अधिवेशन गर्ने कार्यतालिका तय गरिएको छ। कर्णाली प्रदेश सरकारले सांसदका स्वकीय सचिवलाई दिइँदै आइएको पारिश्रमिक सुविधा फेरि शुरू गर्ने निर्णय गरेको छ। चालू आर्थिक वर्षको साउन महिनादेखिकै पारिश्रमिक उपलब्ध गराउने निर्णय सरकारले गरेको हो। यसका लागि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रदेश सभा सचिवालयलाई पत्र समेत पठाइसकेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव लक्ष्मी कुमार विकले जानकारी दिनुभयो। जेएनजी आन्दोलनपछि बनेको संघीय अन्तरिम सरकारले 2082 असोज 5 गते मन्त्री स्तरीय निर्णय गर्दै सांसदका स्वकीय सचिवको सुविधा खारेज गरेको थियो। सांसद तथा विषयगत समितिका सभापतिका स्वकीय सचिव सवारी चालक र कार्यालय सहयोगी समेत 48 जनाको तलबमा मासिक 15,79,771 रूपियाँ खर्च हुने प्रदेश सरकारले जनाएको छ। यस हिसाबले राज्य कोषबाट स्वकीय सहितको सुविधामा वार्षिक करिब 1,90,97,000 रूपियाँ खर्च हुनेछ। वैदेशिक रोजगारीको राम्रो अवसर पाउने आशामा एजेन्टको प्रलोभनमा परि थाइल्याण्ड वा सिंगापुर हुँदै अवैध बाटोबाट मलेसिया पुग्ने नेपालीको संख्या बढ़न थालेपछि नेपाली दूतावासले सचेत गराएको छ। मलेसिया स्थित नेपाली दूतावासले आज गरेको साप्ताहिक फेसबुक लाइभ मार्फत अवैध बाटो हुँदै मलेसिया प्रवेश नगर्न नेपालीलाई आग्रह गरेको हो। दूतावासकी द्वितीय सचिव कुसुम पन्तका अनुसार एजेन्ट वा चिनी जानेका व्यक्तिले रोजगारीको प्रलोभन देखाएर नेपालीलाई थाइल्याण्डको भिजिट भिसामा लैजाने र त्यहाँबाट डुंगा मार्फत अवैध रूपमा मलेसिया प्रवेश गराउने गरेको पाइएको छ। तर यस्तो बाटो अपनाउँदा रोजगारीको अवसर भन्दा अध्यागमन कानून अनुसार पक्राउ तथा कार्यवाहीमा पर्ने जोखिम बढ़ी हुने दूतावासले जनाएको छ। अवैध रूपमा मलेसिया प्रवेश गर्ने व्यक्तिसँगै संवैधानिक भिसा र प्रवेशको छाप नहुने भएकाले काम पाउन समेत समस्या हुने पन्तले बताउनुभयो। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधि मैत्री र वैज्ञानिक बनाउनुपर्ने बताउनु भएको छ। आज काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिक उत्सव समारोहमा उहाँले ट्राफिक प्रहरी सवारी साधनको बीचमा जोखिम मोलेर उभिएर हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो।
6: अब त सधैँभरि ट्राफिक प्रहरी बाटोको बीचमा दुईवटा गाडीको बीचमा जोखिमपूर्ण किसिमले उभिएर हात हल्लाएर सवारी साधनको व्यवस्थित गरिराख्ने कुराको निरन्तरता दिने होइन कि यसलाई चाहिँ अब एआई इनेबल सीसीटीभी चढाएर त्यसै गरी बस स्टप त्यही किसिमको बस पार्क र पार्किङ स्टेसन अहिले सबैलाई बस पार्कमा राख्नुपर्ने भनेका छौँ। महानगरले पनि यसमा काम गरिराखेको छ। वैज्ञानिक र व्यवस्थित व्यवस्थापन यो पार्किङ लगायतका कुराहरू समग्र ट्राफिक व्यवस्थापन फुटपाथ व्यवस्थापन जसमा हामीसँगै काम गरिरहेका छौँ।
5: महानिरीक्षक कार्कीले ट्राफिक व्यवस्थापनमा एआई समक्ष सीसीटीभी लगायत आधुनिक प्रविधिको प्रयोग बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। साझा खबरमा अब खेल खबर। आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोली घोषणा गरिएको छ। नेपाल ओलम्पिक कमिटिले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा जापान जाने अन्तिम टोली आज सार्वजनिक गरेको हो। टोलीमा दिपेन्द्र सँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल हुनुहुन्छ। एसियन गेम्स अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तान र जापानको सामना गर्नेछ।
0: छालामा आउने घाउ खटिरा रोक्ने उपाय
7: खुट्टाहरूमा खुट्टाहरूको औंलाहरूको बीचहरूमा एलर्जी हुने, चिलाउने, फोका आउने, डाबर आउने, बिबिरा आउने, चिलाउने अत्याधिक बढ्दै जाने त्यस्तो समस्याहरू देखा पर्ने।
0: बाढ़ीमा परि पूर्ण रूपमा भत्केका घरका परिवारलाई सरकारले अधिकतम 5 महिनासम्म राहत रकम दिने जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली बाल बालिकाको मानसिक स्वास्थ्यका लागि परामर्शको महत्व हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आँखाका रोगीहरूलाई अत्यन्त जरूरी सूचना। नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र भजनी नगरपालिकाको संयुक्त आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा यही असोज 3 र 4 गते आँखा शिविर सञ्चालन गरी मोतीबिन्दुका बिरामीहरूको शिविरमा नै निशुल्क अपरेशन गरिने र निशुल्क औषधि पनि उपलब्ध गराइने भएकोले आँखाका रोगीहरूले समयमा नै सम्पर्क राख्न हुन अनुरोध छ। विस्तृत जानकारीका लागि गेटा आँखा अस्पताल सम्पर्क नम्बर 091-575-204, स्वास्थ्य संयोजक कैलाश डंगौरा थारू, सम्पर्क नम्बर 98-484-57-875।
9: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
10: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
9: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
11: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
13: तपाई रसुवा बाढ़ी प्रभावित 5 जिल्लाको हुनुहुन्छ। सरकारले घर भत्केका परिवारलाई महिनाको 15,000 रूपियाँ दिँदैछ नि, यो राहत रकम चाहिँ कहाँबाट अनि कसरी लिने बताउँदै हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
14: पूर्ण रूपले क्षति भई बसोबास गर्न अयोग्य निजी आवासका प्रभावित परिवारहरूले चाहिँ जुन अहिले होल्डिङ सेन्टरमा नबसी निजी ढंगले अस्थायी बसोबास व्यवस्थापन गर्न चाहे भने त्यस्ता परिवारको लागि चाहिँ वैकल्पिक बसोबासको व्यवस्था 9 दिनसम्मका लागि बढ़ीमा 6 महिनासम्मलाई तत्काल राहत स्वरूप भनेर 4 जनासम्मको सदस्य संख्या भएकालाई चाहिँ प्रति परिवार 15,000 र सोभन्दा बढी सदस्य भएको परिवारलाई चाहिँ प्रति सदस्य थप 2,000 प्रति महिना दिने भन्ने जुन क्याबिनेटको 25 गतेको नयाँ अनुसार प्राधिकरणले पनि सर्कुलर गरिसकेको अवस्था छ। हाम्रो रेकर्ड अनुसार चाहिँ करिब 4,000 जना जुन सेन्टरमा बस्नु भएको छ उहाँहरू मध्ये हामीले तत्काललाई चाहिँ को को चाहिँ भाडामा सरकारले तोकेको रकम लिएर बस्न चाहनुहुन्छ उहाँहरूको चाहिँ टेन्टेटिभ केही प्रतिशत चाहिँ हामीले लिइसकेका छौँ। अलि धेरै नै त्यहाँ बसेको जनसंख्या चाहिँ भाडामा बस्न इच्छुक पनि देखिनु भएको छ र त्यो चाहिँ हामीले प्रोसेसमा छ। अहिले साथै हामीले डेटाहरू कलेक्सन गर्दैछौँ त नेपालिकाबाट पनि विपदबाटै प्रभावित हो भनेर पहिचान भइसकेपछि मात्र यो रकम भित्र।
13: तपाईँले फोहोर पानीको प्रयोग गर्नुभयो भने छाला चिलाउने मात्रै होइन घाउने पनि हुन सक्छ। बेलैमा उपचार गरिएन भने सँगै बसेका अरूलाई पनि सर्न सक्छ। छाला रोग विशेषज्ञ डाक्टर शिवेन्द्र कुमार झा।
7: प्राय जस्तो देखिने भनेको चाहिँ अब पासिने समस्याहरू खुट्टाहरूमा, खुट्टाहरूको औंलाहरूको बीचहरूमा एलर्जी हुने, चिलाउने, फोका आउने, डाबर आउने, बिबिरा आउने, चिलाउने अत्याधिक बढ्दै जाने त्यस्तो समस्याहरू देखा पर्ने र सँगसँगै अब यो होल्डिङ सेन्टरहरूमा बसिरहँदा लामो समयसम्म धेरैजना मान्छे कन्जेस्टेड रूपमा बस्दै गर्ने क्रममा चाहिँ लुतो सम्बन्धी समस्याहरू देखा पर्ने, राति राति अत्याधिक चिलाउने, सुत्न नसकिने, औंलाहरूको केपहरूमा, छालाहरूमा, चाहे पेट भयो, चाहे हाम्रो पाटाहरूतिर अथवा यो थाई एरियाहरूमा पनि चिलाउन सक्ने सम्झना। यो चाहिँ कस्तो भन्दा चाहिँ एकजनालाई देखा परेपछि समग्र रूपमा एकपछि अर्को, अर्को पछि अर्को गर्दै गर्दै ती बसेका ठाउँमा होल्डिङ सेन्टरमा भएको अरू धेरै मान्छेहरूलाई पनि देखा पर्न सक्ने हुन सक्छ। अब यसमा बस्न चाहिँ सकेसम्म बाढीको पानीमा अनावश्यक डुल नगर्ने वाटर प्रुफ फुटवेयर भए झन् राम्रो, त्यसले गर्दा चाहिँ खुट्टाहरूको बीचहरूमा पानीहरूसँग सम्पर्कमा नआउने, छालालाई सफा र सुक्खा राख्ने अथवा भिजेको कपडाहरू तुरुन्तै फेर्न सके झन् राम्रो, सामान्य चिरा परेको जस्तो केही घाउहरू देखा परे त्यसलाई पानीहरूले साबुनहरू सफा गरेर सामान्य घाउमा लाउने मलमहरू लगाउन सकियो, त्यस्तै तौलिया कपडाहरू ओछ्यान साझा नगर्ने भने फरक फरक राखेको रास्ते, त्यस्तै पिप अथवा धेरै सुन्निने ज्वरो वा छिटो फैलिने संक्रमण भए चाहिँ सकेसम्म नजिकको स्वास्थ्य संस्थामा गएर अलिकति आफ्नो जाँच पड़ताल गरेको राम्रो हुन्छ।
13: शुक्रराज ट्रपिकल तथा स्वरुवा रोग अस्पतालका छाला रोग विशेषज्ञ डाक्टर शिवेन्द्र कुमार झा।

0: विशेष हटलाइन र रिफरल सेवा सञ्चालन ल्याएको छ। 9841 46 86 9841 6141 4546 हाम्रो एउटा नम्बर छ। त्यस्तै गरी अर्को 9841 38 6871 9841 38 6871। त्यस्तै गरी अर्को नम्बर आकस्मिक स्वास्थ्य सेवाको लागि 11 15 रहेको छ। हालसम्म यो विपद प्रभावित क्षेत्रबाट हामीले उद्धार गरेर ल्याउनको लागि काठमाडौँमा राख्नको लागि चाहिँ महिलाहरूको लागि समाज कल्याण परिषदको भवन प्रयोगमा ल्याएका छौँ, जुन बुढानीकण्ठमा छ। बालबालिकाको हकमा चाहिँ गोदावरी ठेचोमा रहेको छ। यसरी हामीले चाहिँ अस्थायी आश्रय स्थल हामीले तयार गरेका छौँ।
1: विपदका बेला गर्भवती र सुत्केरी महिलाको उद्धारका लागि सम्झनै पर्ने नम्बर हो 9841614 98 र 9843986 87। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन है। तपाई पनि बाढ़ी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाल बालिकाको मानसिक स्वास्थ्यका लागि परामर्शको महत्व।
3: बाबामा बितिया छन् अनि त्यो नानी चाहिँ अंकल आन्टीले काका काकीकोमा छन्, तर काका काकीले के भनेका छन्, तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेका छन्, भन्न सकिरहेका छैनन् कि, गाह्रो भएको छ। अब
2: एकजना मनोचिकित्सक संघको विशेष कुराकानी संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
4: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
4: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
4: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
4: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
6: महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब विशेष संवाद श्रृंखला हाम्रो पालो।
8: नमस्कार, म सन्तोषी, संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 318 खण्डमा छौं। रसुवाको भोटेकोसे बाढ़ीपछि 100 भन्दा धेरै बालबालिका अभिभावक विहीन नभएको प्रारम्भिक तथ्याङ्क सरकारले सार्वजनिक गरेको छ। विनाशकारी बाढ़ीपछि बालबालिकामा देखिन सक्ने मानसिक समस्या र समाधानको उपायको बारेमा हामीले चिकित्सा मनोविद डाक्टर पशुपति महतसँग कुराकानी गरेका छौं।
3: तपाईँले खेलौनाको सामग्री राख्नुहोस्, एउटा आउँछ, अर्को आउँछ, अर्को आउँछ, बिस्तारै खेल्न थाल्छन्। उनीहरूको त्यो बिर्साइ छिटो हुन्छ कि, के को ठाउँहरू बनाउला, के बनाउला, त्यो पेन्टको बारे, चित्रको बारे कुरा गर्न चाहे सोध्ने, नभए ए यस्तो बनाएछौ अनि कस्तो भएको छ अहिले तिम्रो मनमा सोध्ने, मनमा कस्तो लाग्यो यो गर्दा, मलाई अहिले त अलि राम्रो भएको छ, हल्का भएको छ, खुसी भएको छ। हो, उसले आफ्नो लागेको कुरो तपाईँलाई व्यक्त गर्नु भने भ्यालिडेट गरे हो कि।
2: बालबालिकाले छिटो बिर्सिए पनि प्रभाव चाहिँ उनीहरूमा पर्छ कि पर्छ,
3: एकदमै पर्छ। उनीहरूको कस्तो भने उनीहरू त्यो एउटै मेमोरीमा बस्दैनन् कि, बालबालिकाको ब्रेन नै चाहिँ सिफ्ट भइरहन्छ। त्यो भएर अघि एडल्टहरू एकदमै सोकाकुल भए पनि बालबालिका एक एकछिनमा के गर्न खोज्छ कि।

0: खेतकुशी बाढी गइसकेपछि बालबालिकाहरू प्रभावित यो जति समय बित्दै जान्छ उनीहरूमा कम हुँदै जाने प्रभाव हो कि अथवा फेरि दोहोरिने अथवा कहीँ कुनै खेलौडामा अथवा केहीमा अल्झिए भुलिए पनि फेरि उनीहरूकोमा त्यो आइराख्न सक्छ मस्तिष्कमा?
1: दुःख लाग्दो एकदमै विक्षिप्त चाहिँ कस्तो छ भने बाबुआमा पनि छैनन्, एउटा बच्चा बाँचेको छ कि अथवा एउटा 10-12 वर्षको नै छोरी छोरा बाँचेको छ कि।
0: सरकारले पछिल्लो विवरण चाहिँ 100 भन्दा बढी त्यस्ता अभिभावकविहीन बालबालिका भेटिए भनेको छ, अझै बढ्दै जाने होला,
1: बढ्दै जान्छन्। अझ त्यहाँ एउटा केस मलाई थाहा छ, त्यो चाहिँ सरकारको लिस्टमा आएको छ थाहा छैन, बाबुआमा बितेका छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीकोमा छन्, तर काका काकीले के भनेको छैन, तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेको छ, भन्न सकिरहेका छैनन् कि, गाह्रो भएको छ। अब यही एउटा छोरी छ होइन, त्यो दाईको दाई भाउजूको, अब यो तिम्रो बाबामा छैन भनिदियो भने गाह्रो हुन्छ भन्ने होला हो कि।
0: अब हामीले यहाँनिर यहाँको सुझाव चाहिँ के हो, अथवा एउटा विज्ञको दृष्टिकोणबाट मानव अभिभावक छैनन् भन्ने कुरा त्यो थाहा भयो, प्रष्ट भयो, तर पनि साना साना बालबालिकाहरूमा नकारात्मक असर नपरोस् अथवा उसलाई थपिडा नहोस् भनेर अभिभावकले जुन सत्य छ बताउन आवश्यक छ अथवा नबताउन आवश्यक छ?
1: होइन, बताउनु चाहिँ जरुरी छ, आवश्यक छ, तर कुन बेला र कसरी बताउने भन्ने कुरामा जो सिआरकर्ता हुनुहुन्छ, जो अहिलेको गार्जेन हुनुभएको छ, उहाँलाई गाह्रो भएको छ नि, हामी जस्ता मान्छेहरूको मदत लिएर सँगै राखेर घटनाहरू भन्दै भन्दै जाँदाखेरि उहाँ पनि यसरी हराएको हो भन्ने कुरा त्यहाँ सबैले भनिदिएपछि त अनि उसलाई पनि लाग्छ नि त, ए मेरो पनि बितिया रहेछ, अब उसको मात्रै होइन अरूको पनि धेरै बितिया छ।
0: बताउने शैली चाहिँ मानौ अब त्यसमा काउन्सिलर अथवा अर्को कुनै चिकित्सा मनोविदको उपस्थिति भएन, समाजले गाउँले परिवारको सदस्यले बताउनु पर्यो भने के कुरामा ख्याल,
1: बताउनु पर्यो भने पनि अलिकति तयार गर्दै बिस्तार होइन, अब यस्तो यस्तो हो, हामीले उसले त देखाएको छैन नि त्यो नानीले, अब हामीलाई लागेको थियो उसलाई चाहिँ समातेर झिकेर उपचारमा लग्या जस्तो लागेको थियो, तर वास्तविक त्यस्तो होइन रहेछ, उनीहरू अझै पनि भेटेकै रहेनछ अथवा उनीहरू बितिसकेका रहेछन्, अहिले पछिल्लो चाहिँ अब डिएनए जे जे शरीर उसको लासै भेटिसकेका छ, त्यसैले उहाँहरू अब हुनु त रहन्छ, आशा त हामीलाई नि अब दाई भाउजू जे जे अथवा भनौँ न आफ्नो मान्छे छ भइदियोस् भन्ने हो, अब रहनेछ तिमीलाई एकदम धेरै दुःख हुन्छ बुबा आमा नहुँदा, तिमीलाई अब जसले गार्जेन दिएको छ तिम्रो अहिलेको निम्ति अहिलेको र अबको निम्ति त तिमीसँग हामी छौ नि, कतिको त तिमी जस्तो बालबालिकाको कोही नै पनि बाँचेको छैन, कम्तीमा तिमीसँग त हामी छौ नि, यो तिम्रो गाउँ छ तिम्रो छिमेकी छ, सम्झायो भने त उसले एकछिन रोला, बच्चा हो फेरि धेरै बेर नरोला अथवा एक केही दिन नबोल्ला डिप्रेस्ड होला, हो त्यस्तो अवस्थामा चाहिँ परिवारका सदस्यले उसलाई एक्लै छोड्नु हुँदैन कि, केही समय कोही चाहिँ बाउनी छैन आमा नि छैन म मात्र किन बाँच्ने, अङ्कल आन्टीले जे जे भने अथवा अरूले जे जे भने म बाँच्दिनँ भन्ने आउन सक्छ।
0: त्यो भावना चाहिँ कति उमेर त्यो उमेर समूह अनुसार फरक पर्ने हो कि,
1: उमेरमा नै आउन सक्छ, इभन तपाईँको 8-9 वर्षको बच्चालाई नि उसको बाउआमा त उसको त एउटै लाइफ हो नि, तपाईँको यसरी जोडिया नि, बच्चाले आमा बुवा बिर्सिन सक्दैन कि, डिप्रेसनमा जान्छ नि त, चाइल्डहुड डिप्रेसन पनि जान सक्छ, उसको ग्रिफ चाहिँ शोक चाहिँ ठुलो मान्छेको जस्तो हुँदैन कि, एकदमै साइलेन्टमा जाने अथवा एकदमै एग्रेसिभ भइदिने केही समय, त्यसपछि चुपचाप बस्दिने केही गर्न खोजे जस्तो नि गर्ने, फेरि नर्मलमा फर्किने कोसिस गर्छ, तर पीडा हुन्छ नि त, याद हुन्छ नि त, बाउले यसो गर्थे आमाले यसो गर्थे भन्ने हुन्छ नि, हो त्यस्तो चाहिँ बढी उसलाई रिकल हुन थाल्छ, त्यही कारणले उसलाई एक्लै नछोड्नुहोस्, कम्तीमा 3-4 हप्ता ऊ स्टेबल भएपछि चाहिँ अनि बिस्तारो आफ्नो पढाइमा साथीभाइहरू पनि देखोस् अरूको पनि देखोस्, यस्तो खालको दैवी विपत्ति भनौँ न डिजास्टर चाहिँ कसैको बसमा छैन नि त, त्यसलाई चाहिँ स्वीकार्नलाई मान्छेलाई बिस्तारा अरू घटनाभन्दा छिटो स्वीकारेको देखिन्छ कि,
0: अरू पनि त्यसबाट प्रभावित छ अथवा अरूले पनि अभिभावक गुमाएको छ भने उनीहरूलाई घुलमिल गराउनु चाहिँ आवश्यक,
1: उनीहरूलाई त्यो अभिभावक
0: अरूलाई पनि यो समस्या छ भन्ने कुराको महसुस गराउनका लागि
1: त्यो अभिभावक नभएकोलाई मात्रै एक ठाउँमा राख्नु चाहिँ हुँदैन, उनीहरू आफ्नो कम्युनिटीमा सबै बच्चाहरूसँग घुलमिल हुनु पर्यो, स्कुलमा पनि जानु पर्यो, अब त्यो कम्युनिटीमै कतिवटाको अभिभावक गुमिया छन् त्यहाँ होइन, अनि अरूको पनि देख्छ थाहा पाउँछ उसले होइन, उनीहरू बिचमै एक खालको बिस्तारो साथीत्व बल्ला, त्यो भएर उनीहरूलाई हिजोको जस्तै नर्मल एक्टिभिटी र नर्मल प्रोसेसमा ल्याउन चाहिँ सबैले सपोर्ट गर्नुपर्छ।
2: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बाल बालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
0: रसुवाको विनाशकारी बाढ़ीको वैज्ञानिक अध्ययन गरिने भएको छ। बेपत्ता भएका आफन्तको आशा डीएनए परीक्षणमा छ। 3,000 भन्दा बढ़ी नमूना संकलन गरिएको छ। हालसम्म 103 शवको मात्रै पहिचान भएको छ। वैदेशिक रोजगारीको लोभमा अवैध बाटो नअपनाउन दूतावासले चेतावनी दिएको छ। कडानीमा फेरि ब्युतिएको छ सांसदका स्वकीय सचिवको सुविधा। देउबार नेतृत्वको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय छ। हात हल्लाउँदै ट्राफिक व्यवस्थापनको अभ्यास अन्त्य गर्नुपर्ने माग भएको छ। रसुवा र नुवाकोट जोड्ने बेत्रावतीमा फड्की जडान गरियो। 12 दिनपछि कृष्ण भीरमा परीक्षणको रूपमा एकतर्फी यातायात सञ्चालन गरियो भने एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोलीको घोषणा गरिएको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 29 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई लील प्रकाश चन्द पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
4: श्री गणेश उत्सव समिति नारायणपुर कैलालीको भक्तजनहरूका लागि सूचना।
5: श्री गणेश उत्सव समिति नारायणपुर कैलालीको आयोजनामा यही भदौ 30 गतेदेखि असोज 5 गतेसम्म सञ्चालन हुने श्री गणेश उत्सव कार्यक्रम 2083 भव्य तथा सभ्य रूपमा सम्पन्न गर्न सम्पूर्ण भक्तजनहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
4: श्री गणेश उत्सवका कार्यक्रमहरू:
5: गणेश स्थापना र उद्घाटन कार्यक्रम 2083 भदौ 30 गते दिउँसो 3 बजे।
4: भोटेकोसीमा आएको बाढ़ीबाट ज्यान गुमाएका र सम्पर्क विहीनको लागि हरेक दिन शान्ति पाठ हुने।
5: विद्यालय स्तरीय नृत्य कार्यक्रम:
4: हरेक दिन भजन कीर्तन र नृत्य कार्यक्रम।
5: हरेक दिन बिहान योग कार्यक्रम।
4: विसर्जन कार्यक्रम असोज 5 गते बेलुका 5 बजे।
5: आयोजक श्री गणेश उत्सव कार्यक्रम मूल समिति, टिकापुर नगरपालिका, वडा नम्बर 6, नारायणपुर चौराहा, कैलाली।
6: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
7: असोज 3 गते पहिलो शनिबारका दिन आउने भएकाले
6: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
7: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार।
6: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क नम्बर 98688-0008 र 98253-77-72।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका टेक 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक रामप्रसाद चौधरी।
2: टिकापुर नगरपालिकाको सूचना। नगरपालिका भित्र सञ्चालित व्यवसाय दर्ता नवीकरण गर्न गराउनुका साथै दर्ता नगरी सञ्चालन भइरहेका व्यवसाय अनिवार्य रूपमा सम्बन्धित ओडामा दर्ता गरौं।
3: भवन निर्माण मापदण्ड 2072 अनुसार नयाँ घर निर्माण गर्दा घर नक्सा पास अनुमति लिएर मात्र निर्माण गरौं।
2: यस टिकापुर नगरपालिका कार्यालय वरिपरि लगायत नगर क्षेत्रभित्र व्यवसाय गरी बसेका व्यापारीहरूले पसल अगाडिको सार्वजनिक जग्गा, बाटोमा टहरा लगाई पसलको सामग्रीहरू राखी व्यवसाय गरिरहेको र त्यस्ता कार्यहरूले सड़क दुर्घटना निम्त्याउन सक्ने भएकोले त्यस्ता कार्य तत्काल बन्द गरौं।
3: नगर क्षेत्रभित्र रहेका घुम्टी ठेलाहरू तथा पसलमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूले आफ्नो पसलका अगाडि यथाभावी फोहोर गरी उचित व्यवस्थापन नगरेको देखिएकोले यथास्थानमा फोहोर व्यवस्थापन गरौं र गरौं। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
4: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाई वाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्तर 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
5: मैले त एक पेटी चाउचाउ रु 600 किने।
4: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानु है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14, पार्क रोड, टिकापुर, कैलाली। संचालक प्रदीप बहादुर विष्ट। सम्पर्क नम्बर 9848 40 22 41।

0: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौ। यसले तपाई हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
1: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
3: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
4: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
3: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
4: बेसरी टाउको दुख्ने,
3: उच्च ज्वरो आउने, बेहोस हुने,
4: घाँटी अरोरो कडा हुने,
3: कम्पन हुने,
4: पक्षघात हुने
3: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
4: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
4: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
3: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाउला भएको कपडा लगाऊ।
4: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
3: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
4: सधैँ झुल टाँगेर सुत्ने गरौं।
3: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
5: स्वास्थ्य कार्यालय कैलाली।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: दाजु, विवाहको तयारी त शुरू भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
2: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला।
1: विवाह
2: तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
1: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
2: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
1: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै हिँड्न जाउँ है।
2: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
0: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, सञ्चालक छतराज उपाध्याय, सम्पर्क नम्बर 9866727790।
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म, टाउकोदेखि घुँडासम्मको उपचार।
4: टिचिङ हस्पिटलबाट एमबी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
3: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
4: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
3: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
4: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
3: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
4: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
3: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
4: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
3: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
4: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
3: सम्पर्क फोन नम्बर 9868080008 र 9825637072।

0: महिलाहरूको महान चाड हरितालिका तीज 2083 पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अरेल्ला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: अरेल्ला सुनचाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
2: हरितालिका तीज 2083 तथा थारू समुदायकै महान पर्व अटवारीकै सुखद अवसरमा समस्त अवडावासी दादु भैया औ दिदी बहिनी हुकनमा सुख शान्ति समृद्धि एवं सुस्वास्थ्यकै हार्दिक मंगलमय शुभकामना व्यक्त गरती। जानकी गाउँपालिका वडा नम्बर 5 कार्यालय अमौरा कैलाली।

0: मिर्जापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।
3: बेचेर सपना मैले रात किनेको छु, बेचेर सपना मैले रात किनेको छु, होस लिलाममा राखी मात किनेको छु, होस लिलाममा राखी मात किनेको छु।

0: हरितालिका तीज 2083 तथा थारू समुदाय के महान पर्व अटवारी के सुखद अवसर में समस्त औडावासी दादू भैया और दीदी बहनिया हुकन म सुख शांति समृद्धि एवं सुस्वास्थ्य के हार्दिक मंगलमय शुभकामना व्यक्त करती। जानकी गाउँपालिका वडा नम्बर 5 के कार्यालय अमौरा कैलाली।
1: छिच्छी कस्तो गनाएको, इनका सन्तानले टोइलेट गनाएरै मार्ने भए, फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरुन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
1: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
1: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98659926।
3: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98656692026।

0: विजापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। ए साथी, तीज आउन लाग्यो, यसपालि तीजमा कस्तो लुगा लगाउने सोच बनाएकी छौ?
2: सोच त धेरै छ नि, तर मन पर्ने डिजाइन र राम्रो लुगा कहाँ पाइन्छ भनेर खोज्दै थिए।
1: त्यसो भए पवनदेव इन्टरप्राइजेस जाउँ न, तीजका लागि विभिन्न डिजाइनका आकर्षक लुगाहरू आइसकेका छन्।
2: हो र, त्यहाँ लेडिज सुट, कुर्ती, सुरुवाल पाइन्छ र?
1: पाइन्छ नि, तीजमा आफूलाई मन पर्ने लुगा छान्न पवनदेव इन्टरप्राइजेस एकपटक अवश्य पुगाउन।
2: त्यसो भए यसपालिको तीजको किनमेल पवनदेवी इन्टरप्राइजेसबाटै गरौँ न है।
1: तीजको उमङ्ग, नयाँ पहिरनको रङ्ग। पवनदेव इन्टरप्राइजेस, सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54, सञ्चालक पवनदेवी तिमिल सेना, सम्पर्क नम्बर 9848500227 र 9848500952।

0: नमस्ते, मेरो नाम डाक्टर अङ्कित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिममा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सकिन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स चाहिँ एकदम बढी हुन्छ।
1: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
3: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार पूर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
2: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: न्यू अछाम जालपडेवी ज्वेलर्स, सिद्धार्थ चौक टिकापुर कैलाली, संचालक दुर्ब सुनार।
2: ओहो मेयर साहब नमस्कार है।
3: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिका तिरको खबर?
2: हाम्रो त बिजोग छ मेयर साहब, म त तपाईँको पालिकाको खबर बुझ्न आएको।
4: यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन।
2: होइन, के जादु गर्नुभयो?
3: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
2: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौं नि।
3: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
4: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
3: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
2: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
3: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
2: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
3: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
2: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागि के गर्नुहुन्छ त?
3: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
2: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
5: विपद बारे चासो राखौ, चनाको बनाऊ। विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जन

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली, संचालक देव बहादुर सुनार, सम्पर्क नम्बर 9868 40

0: त्यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
1: तर एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुल छुटेपछि को थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
0: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ।
1: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थाले अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन। हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
0: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकेछ यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
4: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
3: जनरल फिजिसियन विशेषज्ञ सेवा,
4: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
3: अन्तरोग सेवा,
4: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
3: मनोचिकित्सक विशेषज्ञ सेवा
5: हरेक महिनाको प्रत्येक शनिबार,
3: र सिटी स्क्यान सेवा,
4: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
3: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
4: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
3: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
4: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
3: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
4: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
3: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
4: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउँ न, जाउँ सँगै जाउँ, तन्नै खाएर आउला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल, सम्पर्क नम्बर 9848569964।
2: चियाको होटल खोलौला,
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

सामुदायिक रेडियो टिकापुर एफएम को रात्रि 9:55 बजे खबर संक्षेप में यहां स्वागत छ। खबर संक्षेप रतन चौधरी को नमस्कार। थारू समुदाय हरेक वर्ष कृष्ण शुक्ला पक्ष को पहिलो आइतबार को दिन मनाउने आइतवारी पर्व आज मनाएका छन्। खासगरी थारू समुदाय कृष्ण जन्माष्टमी को पछि को शुक्ला पक्ष को पहिलो आइतबार का दिन व्रत बसेर यो पर्व मनाउने चलन रहेको छ। आइतबार भएको घटनालाई सम्झेर मनाउने भएकाले यो पर्वलाई आइतवारी भनिएको छ। जानकारहरूले बताउने गरेका छन्। आइतवारी पर्व भीमको पूजा गरिन्छ। आइतवारीमा थारू समुदायले भीमको सम्झनामा व्रत बस्ने र भीमको पूजा आजा गर्ने चलन छ। आइतबारको दिन भीमले थारू समुदायलाई ठूलो गुण लगाएको सहयोग गरेको सम्झनामा थारू समुदायले यो पर्व मनाउने गरेको थारू समुदायका जानकारहरूले बताएका छन्। आइतवारीको अघिल्लो दिन हिजै थारू समुदायले दर खाने गर्छन् भने आज व्रत बसेर आइतवारी मनाउने चलन रहेको छ। व्रत बसेको दिन व्रतारूहरूले घरको एक कुनामा लिपपोट गरी रोटी पकाउने गर्छन्। रोटी पकाउँदा पहिलो पटक हालेको रोटी नचलाई एकतर्फा समेत पकाउने चलन छ, जुन रोटी भीमलाई चढ़ाएर पूजा गर्ने चलन छ। हिन्दू नारीहरूको महान पर्व हरितालिका तीज आजबाट शुरू भएको छ। आज बेलुकी दर खाएपछि औपचारिक रूपमा शुरू हुने तीज पर्व ऋषि पञ्चमीमा समेत मनाइन्छ। द्वितीय समेतका दिन हरितालिकामा व्रत र समेत चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरूणधाटी सहितको सप्त ऋषिको पूजा गरी तीज समापन हुने गर्छ। विशेष गरी नेपाली नारीहरूले मनाउने हरितालिका अर्थात तीजको पहिलो दिन भाद्र शुक्ला द्वितीयका दिन आज दर खाइन्छ। माइतीले चेलीबेटीको समेत बोलाएर दर खुवाउने परम्परा छ। दरको रूपमा विशेष गरी दूधले बनेको शुद्ध परिकार खाइन्छ, जसले व्रतको दिनमा अघिल्लो समेत अडिलो बनाउने गर्छ र गहुँको रोटी र घिउ खाँदा व्रतालुका लागि अझ अडिलो हुने धर्मशास्त्र वेद प्राध्यापक तोयाराम नेपालले बताउनु भएको छ। जानकी गाउँपालिका वार्ड नम्बर 9 रहेको युवा मञ्चले रसुवा बाढ़ीबाट प्रभावित भएकाहरूका लागि राहत कोषमा रकम पठाएको छ। जानकी गाउँपालिका 9 का युवाहरूले विभिन्न क्षेत्रबाट नगद रकम सहयोग पठाएर 53,796 रूपियाँ प्रधानमन्त्रीको राहत कोषमा जम्मा गरेका हुन्। बाढ़ी प्रभावितलाई सहयोग पुगोस् भनी रकम जम्मा गरेर कोषमा पठाएको युवा मञ्चका संयोजक ओम प्रकाश चौधरीले जानकारी दिनुभएको छ। कैलालीका 3 स्थानीय तहमा जापानिज इन्सेफलाइटिस विरूद्धको खोप अभियान सञ्चालन हुने गरेको छ। जापानिज इन्सेफलाइटिसको संक्रमण बढ़दै गएपछि स्वास्थ्य कार्यालय कैलालीले असोज 1 गतेदेखि खोप अभियान सञ्चालन गर्न लागि हो। स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले धनगढ़ी उपमहानगरपालिका, लम्कीचोहा नगरपालिका र घोडाघोडी नगरपालिकामा अभियानको रूपमा सञ्चालन गरिने जानकारी दिनुभएको छ। कैलालीका 2 स्थानीय तहले भोलि स्थानीय बिदा दिने निर्णय गरेका छन्। कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले भोलि भदौ 29 गते स्थानीय बिदा दिने निर्णय गरेका हुन्। हिन्दू नारीहरूको महान पर्व हरितालिका तीज र थारू समुदायको अटवारी पर्वको अग्रासन कार्यक्रम रहेकाले उक्त दिन बिदा दिने निर्णय गरिएको स्थानीय तहले सूचना मार्फत जानकारी गराएका छन्। र हाल देशभर मनसूनी वायुको प्रभाव रहेको छ। हाल मनसूनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको बताएको छ। कोशी प्रदेशको सबै भूभाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया मौसम बदलेको छ भने बाँकी भूभागमा आंशिक मौसम बदलने बताएको छ। कोशी प्रदेशको तराई भूभागमा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ र राति देशभर साधारणतया मौसम बदलने बताएको छ। देशका हिमाली भूभागमा केही स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। देशको पहाड़ी भूभागमा केही स्थानमा मेघगर्जन चट्याङसहितको
मध्यमसम्मको वर्षा हुने अनुमान गरिएको छ। हौस् त आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुनेछौ। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: आत्मा त यही यति कार्पेट नै हो। विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
5: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
6: तपाईँ एक्लो कहाँ छ श्रेया? त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ। बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
5: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
6: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त? जब म निस्केँ, काम गर्न थालेँ, अनि पो कमाइ छ त? यो कमाइ पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होला उनीहरूको लागि पनि सोच्दैछु म।
5: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकि छस् त यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
7: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

छैन महाराज, त्यसो नभन्नुहोस् भनेर विन्ती गरे, मानिदिनु भएन। उनकै पिताजीका चरणमा गएर तोष्टालाई विन्ती गर्दा, म भन्दा मेरो छोरो धेरै विद्वान बुद्धिमान छ, जाला वा नजाला तर पनि ठिकै छ, म भनिदिन्छु भनेर आज्ञा गरिदिनु भयो। र मेरो बाबु राजन स्वर्गमा मरेपछि पुण्य गरेर जानु पाउने ठाउँमा आज जिउँदै त्यहाँ गएर यज्ञमा वर्ण भएर बस्ने, त्यहाँका सारा जनहरूलाई चित्त बुझाउने, राजा इन्द्रको पण्डित बन्ने, पुरोहित बन्ने, यो त भाग्य होइन र। यदि मैले भनेको वचन मान्छौ भनेदेखि जाऊ भनेर बुबा तोष्टाले भन्नुभएको थियो, हो पिता हजुरले त्यो भन्नै नहुने कुरा आज्ञा भयो, तर बुबाले भनेपछि मैले जानै पर्यो। वर्ण त वचनको मूर्ति, पिताको मूर्ति, आधारको मूर्ति, वचन ध्यानको मूर्ति, गुरुको मूर्ति, अब स्नेहको मूर्ति, आमाको मूर्ति, दयाको मूर्ति, दिदी बहिनीको मूर्ति, मैले जानै पर्यो, जान चाहिँ जान्छु, तर होला राम्रो होला नहोला भनेको अहिले तोष्टा ऋषिका छोरा विश्वरूप महाराज, भगवान परमात्माको भक्त महाराज इन्द्रको चरणमा पासमा पुग्नुभयो, महाराज इन्द्र अब तपाईँको पण्डित पदमा म आएँ, मलाई हजुरले जब नियुक्ति गराउनु भयो, वर्ण गर्नुभयो, अब तपाईँको पर्वमा म एउटा कुराको निर्दिष्ट गराइदिन्छु भनिकन पहिलो कला शरीर बलियो बनाउने र शत्रुले दमन गर्न नसक्ने अभेद नाम गरेको कवच दिनुभयो, जसको नाम हो नारायण कवच। त्यो नारायण कवच लगाउँदाखेरि म बिहानी के गर्नु, कसरी लगाउनु, अब यसको बारेमा यहाँ बताउँछु राजो बाच। या गुप्त सहस्राक्षस भवान रिपु सैनिकान क्रणान्य बबुजश्रियम, राजा आज्ञा गर्नुहुन्छ बिहान जुरुक्क उठ्नु, विश्वरूपले महाराज इन्द्रलाई पुरोहितको पदमा बस्दाखेरिमा दिएको यो प्रकारको गोप्य मन्त्र, इन्द्र महाराज तिमी रक्षित हो, दैत्य सेनालाई तिमीले जित, र यसदेखि पछाडिबाट राजाले आज्ञा गर्नुभयो, इन्द्र यमराज सारा सम्पूर्ण सबैको कल्याण हुन सक्ने नारायण कवच विश्वरूपले इन्द्र महाराजलाई दिनुभएको, विश्वरूप भन्नुहुन्छ आज्ञा गरी बक्सन्छ, पहिला हात पाउ शुद्ध गर, उदो उत्तरपट्टि फर्ग, अष्टाक्षर र द्वादशाक्षर मन्त्रले अभ्यास करन्यास गर, ओम नमो भगवती वासु ओम, ओम नमो नमो नारायणाय, अङ्गुष्ठाभ्याम नमो नमो नारायणाय, तरधनीभ्याम नमो नमो नमो नारायणाय, मध्यभाव्याम नमो नमो नारायणाय, अनामिकाभ्याम नमो नमो नारायणाय, जब कनिष्ठकाभ्याम नमो ओम नमो नारायणाय, कर तल कर पृष्ठाभ्याम नमो ओम नमो नारायणाय, प्रायपट भनेर ओम नमो भगवते वासुदेवाय, हृदय नमो नमो भगवते वासुदेवाय, शिरसे स्व नमो भगवते वासुदेवाय, कवचाय ओम नमो भगवते वासुदेवाय, नेत्रत्रया बौषट ओम नमो भगवते वासुदेवाय, अस्त्राय फट, यसरी शरीरलाई बान्नु है त ज्ञानी जुरु कोठेर। शत्रु लाग्दैनन्, लागे पनि लाग्दैन बाटो अन्त, यस्तो प्रकारले भगवानको भजनमा चित्त लगाउने, अनि त्यति भइसकेपछि परमात्माको प्रार्थना गर्नु के भनेदेखि, ईश्वरको ध्यान गर्नु, गरूडमा चढ़ी बक्सेको आठ पाउ सम्पूर्ण शरीरमा रक्षकले पूर्ण भएका भगवानको ध्यान गर्दै भन्नु, जलेश्वमा रक्षतुमस्य मूर्ति यादुर गणे वरुण से पासाद, स्थलेश्वमाया बटुमा मनोव्यात त्रिव्यक्रमे खे बतु विश्वरूप, जलमा मलाई भगवान माछाले रक्षा गरिदिउन, थलमा वामनले, त्रिविक्रमले, आकाशमा नृसिंहले, संकटमा बराले, मार्गमा परशुरामले, गिरीमा रामचन्द्रले, प्रवासमा नारायणले, जागरण आदि प्रयोगादमा नरले, गर्भमा दत्तात्रले, योगमा कपिलले, कर्म बन्धान सनत कुमारले, मदनात्मा हय श्रेष्ठले, मार्गमा दिवपमाद्य पूर्व निरयात्मा धन्वन्तरले, कुभोजनमा ऋषभदेवले, द्वन्द्वमा यज्ञले, जनपवादमा बलभद्रले, कलात्मा शेषले, सर्पनागमा सर्पले, अनि व्यासले अज्ञानमा, बुद्धले पाखण्डमा, कल्कीले कली कला मलात्मा, केशवले गदाया प्राप्तमा, गोविन्दले शारदीयामा, विष्णुले मध्याह्न दिनमा, मधुले अपराह्न दिनमा, माधवले स्वयंमा, ऋषिकेशले प्रदोषमा, पद्मनाभले अर्धरात्रमा, ईश्वरात्रमा, जनार्दन उषाकालमा, दामोदरले अनुसन्धामा, विश्वेश्वरले प्रभातमा, हे चक्र हे ऋकु सैन्य दण्ड दग्धी भन्दै यस्ता प्रकारबाट यक्ष भूत पिचास राक्षस चूर्णहरूले पनि छुन नसकुन् शत्रुले पनि अभेद कवच मैले लगाए, शंख ब्रह्मा जब सशंख आदि गरीका देवताको ध्यान गर्नु, मनन गर्नु, कीर्तन गर्नु, प्रार्थना गर्नु, आत्माको शान्ति गरिसकेपछि शत्रुले छुन सक्दैन, यिनै हो नारायण कवच। अनि शरीरमा कुनै प्रकारले वज्रबाण र शत्रुको दमन हुन सक्दैन भनिकन राजा परीक्षित आज्ञा गरी बक्सन्छ, हरे हरि शरणम हरि शरणम ओम हरे शरणम।

महाराज परीक्षित। सुखदेव स्वामी ने स्थाप प्रकार नारायण कवच को प्रकरण आत्मा शांति को अनुभूति को उपाख्यान प्रमाण कराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा है सद्यबाट। अनि सम्पूर्ण मामलीले गएर विन्ती गरेछन् मेरो भान्जा दुःख पाएपछि कि आमा कि मामा हो कि होइन जानेर त नि त्यसै कारणले अब त्यसो भनेदेखि अब हामीलाई दुःख पर्यो तपाईँले हामीलाई सेवा दिनु पर्यो मेरो भान्जा भनेर विन्ती गर्दाखेरि भान्जा के भन्छन् भनेदेखि के दिने मामा भन्दा दैत्यका पक्षमा लागेर देवताको सर्वनाशपट्टि लाग्नुहोस् भन्दा हेर्नुहोस् जसको नुन पानी खायो त्यसको गुणगान गाउनै पर्यो भन्दा होइन होइन मनै परेन भने कुनै हालतमा पनि कुनै कुरा मिल्नै सक्दैन मन पर्यो भनेदेखि जब गोप्य तरिकाले आफ्नो काम सफल पार्न किन मिल्दैन भेन हुँदैन भने होइन गोप्य तरिकाले भनेपछि ल ठिकै छ भनेर मामाहरूलाई गोप्य तरिकाले हवन गर्न लाग्नुभयो हवन गर्दै गर्दै गर्दै गर्दै जाँदाखेरिमा प्रजापति स्वा इन्द्राय स्वा वरुणाय स्वा कुबेराय स्वा नमोची बिस्तारे स्वा बेसरी शम्बरासुर बिस्तारे स्वा बेसरी गर्दै जाँदा देवता जति चाहिँ दोब्लो दानम जति मोटो अब के भयो हो यो काम भन्दा गुरुको गल्ती भएछ यो कुरो पत्ता लगाइसकेपछि अब सिद्ध्याइदिन्छु भनिकन जब महाराज इन्द्रले वज्र प्रहार गरे गुरुको श्री काटे तर चट्टै श्री काटे चट्टै काट्दा जब च्याप्प जोडियो फेरि आने फेरि जोडियो फेरि आने फेरि जोडियो विश्वकर्माबाट बनाइएको वज्रको प्रभावबाट समुद्रको फिजमा लटपटेर हानेको वज्रको प्रभावबाट श्री च्वाट गिडियो श्री च्वाट गिडिसकेपछि अनि त्यसदेखि पछाडिबाट आखिरको बीचमा श्री च्वाट गिडिसकेपछि हाकार हुकार र चितकार जनजीवन अस्त व्यस्त अनि त्यसपछिबाट महाराज जब तोष्टाले आफ्नो छोरो मार्यो रे भन्ने थाहा पाउनुभयो तोष्टा ऋषिको जम्मा छोरा जब त्रिशिरको तिनटा चरा भएर शिर उडेर गयो अनि त्यसपछि तोष्टाले थाहा पाउनुभयो जसले मेरो छोरोलाई मार्यो पण्डित बनाउन लागेको यज्ञ गराउन लागेको वर्ण गराउन लागेको सम्मान गराउन लागेको आज मेरो छोराको मृत्यु गर्छ भनेदेखि परकेश्वर नाको तँलाई तँलाई सिद्ध्याउने प्रकारको अब छोरो मैले पनि पाम हेर जब तोष्टा ऋषिले भन्नुभयो हेर विश्वकर्मा त ब्राह्मण भएर ब्राह्मणको हत्या ब्राह्मणले गर्ने त्यसै कारणले आजबाट तेरो हत्या पनि गराउँछु र आखिरका बीचमा त आजबाट पतित भइस भन्ने श्राप दिनुभयो र तिनैका कुल पतित हुन गएपछि र तैले शिल्पी काम गरिस् ब्राह्मण भएर बाण बनाउने काम गरिस् भनेर जब तोष्टालाई पनि यता विश्वकर्मालाई श्राप परेर अनि विश्वकर्माजी पनि श्रापको भागी भन्नुभयो तोष्टा नाम गरेको ऋषिले आफ्नो छोरो जन्माउनका निमित्त मेरो पुत्रलाई मार्ने इन्द्रलाई सत्यानाश गर्छु भनेर महान यज्ञ आजको मितिबाट प्रयोजन गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा हे सद्यबाट। अब महान प्रतापी महान पराक्रमी तोष्टा ऋषिले ब्रह्माजीको प्रति र अग्निदेवताको प्रतिमा प्रार्थना गरेर आफ्नो छोरो मार्ने विश्वरूप मार्नेवाला कुकर्मीलाई मार्न सकौं महाराज इन्द्रको हत्या गर्न सक्ने पुत्र पैदा गर्न सकौं भगवान अग्नि हे कि महापुरूष भनेर प्रार्थना गरे यज्ञ गर्दै गर्दै गर्दै गर्दै गर्दै जाँदाखेरिमा यज्ञको प्रतापबाट महापुरूष यस किसिमबाट महान डर लाग्दो प्रकारको प्रतापी पुत्र पैदा हुन आँट्यो जसको नाम वीरताले पूर्ण भएको असुर दानव सबै पक्षलाई आफ्नो कब्जामा लिन सक्ने र सबैबाट आतंकित फैलाएर आफ्नो कब्जामा लिन सक्ने वीर योद्धा पुरूषको पैदा भयो जसको नाम हो वीरता असुर वृत्रासुर नामको दानव पैदा भइसकेपछि त्यसले जनजीवन सारा सम्पूर्ण अस्तव्यस्त गर्यो सारालाई दचकायो हप्कायो अनि आफ्नो पञ्जामा सारा विश्व ब्रह्माण्ड लिने कोसिस पनि गर्यो महाराज के को निमित्त आह्वान गर्नुभयो भन्दा अरू कुराले होइन बाबा यो महान दुर्जन यो महान कुकर्मी यस्तो प्रकारको जब यो जब यस किसिमबाट आतताई हामीलाई बडो आपत्ति दियो विपत्ति दियो संकट दियो यो संकटबाट मोचन गर्नका लागि भनेर प्रार्थना गरिसकेपछि लधन्दा नमान अब म जान्छु पिताश्री भनेर सरासर यस किसिमबाट जानुभयो र वृत्रासुर नामको दानवले घोर घम संग्रामको युद्ध स्तर कार्यक्रमको तयारी गर्यो ए राजा इन्द्रे पापीमा नम्बर एक तैले मेरो दाजुलाई पण्डित बनाउन ल्याएको मार्ने तैले गुरु आमा भोगविलास गरिस् दिदी बहिनी बलात्कार गरिस् गोरु बनेर अर्कालाई ज्वरोमा बोकेर हिँडिस् गधा बनेर पनि हिँड्न तयारी छस् त्यति मात्रै होइन धर्मले नष्ट जनले नष्ट कर्तव्यले निष्ठाबाट नष्ट भएको तपाईँको बदमास आज तसँग लड्ने हो लाइज भनेर लडाइको लागि तयारी भयो र अनि त्यहाँदेखि प्रान्तका लागि सारा लड्नका लागि तयारी भइसकेपछि अनि त्यसदेखि पछाडिबाट महाराज परीक्षित अब के गर्ने कसो गर्ने भनिकन
जब यस्तो प्रभावबाट बडो समस्या प्राप्त गर्यो रे अनि जब त्यसदेखि पछाडि त्यसको निमित्त बडो संकट प्राप्त भएको खण्डमा राजा परीक्षितको हजुरमा सुखदेव स्वामीले बडो गम्भीर वाणी आज्ञा गर्नुभयो, ल ईश्वर अब म माथि हजुरको दया भाव रहोस्, यदि म माथिको कृपा र भाव रहोस् भनेर कृपा र दयाको भावको निमित्त अनि तुष्टा नामको ऋषिका छोरा विश्वरूपको हत्या भएको खण्डमा वृत्रासुर उनका भाइले राजा इन्द्रलाई चढ़ाई गरे। इन्द्र महाराज पलायन बाद भागी सकेरन लड़ाईमा, यमले सकेरन, वरूणले सकेरन, कुबेरले सकेरन, आग्नि नैऋत्य वायुशान उर्वादो सारा दस्तिकपाल जित्यो र हिरण्य कश्यप पनि यस किसिमबाट जब त्यो मान डर लाग्यो वृत्रासुरले एक छत्रको राष्ट्रको अध्यक्ष भयो, त्यसपछिबाट त्यसलाई सिद्ध्याउन कसो गर्ने होला भनेर राजा इन्द्रले समस्याको विषयलाई लिएर प्रार्थना गर्न जानुभयो र ब्रह्माजीसँग

ब्रह्मा कमलमा विष्णु जलमा शौनक आदि प्रणाली भइसकेपछि बडो संकट पर्यो र अब समाधानको निमित्त ब्रह्माजीलाई प्रार्थना गर्दा ब्रह्माले सक्नु भएन अनि वृत्रासुर मार्न के गर्ने भनेर प्रार्थना गर्दा शिवजीको चरणमा गरे विन्ती गरे राजा परीक्षितका हजुरमा सुखदेवले बडो प्रेम प्रभाव श्रीमद् भागवतको महिमाको बारेमा प्रकाश पारी बक्स्यो नौता शौनक आदि ऋषि प्रणाली यसै प्रसंगको बीचमा यहाँलाई मैले जुन कथा प्रमाण गरे अब ब्रह्माजीले पनि सम्भव भएन शिवजीले पनि त्यो वृत्रासुर मार्न सक्ने सम्भावनाको आफ्नो कुरो जाहेर गरिबक्सिन अब विष्णु भगवानलाई नै विन्ती गर्नु पर्यो भनेर प्रभुको चरणमा गएर विन्ती गरे श्याम सुन्दर भगवान गर्छौ फुका।

आत्म परमेश्वर प्रसन्न हुनुभयो के माग्छौ देवतागणहरू भन्दा प्रभु हामीलाई दर्शन बख्शोस्, समस्याको समाधान गराई बख्शोस्। भगवान विन्ती गर्दा अहँ भगवान भन्नुहुन्छ के माग्छौ, वृत्रासुर मार्ने उपाय के हो ईश्वर भन्दाखेरि यो दिग्विजय कार्यलाई कसरी समाप्ति बनाउने भन्दा खै अब त्यो मलाई पनि थाहा छैन, त्यसमा नि होस पुर्याउनु पर्ला भन्ने हुकुम हो भगवानबाट। प्रभुलाई पनि थाहा छैन भने कसबाट यसको मृत्युको हक प्राप्त हुन सक्छ त ईश्वर भनेर सोद्धाखेरि मा वृत्रासुरलाई मार्न लागे। अब मणिदीप वासिनी भुवनेश्वरीका चरणमा गएर विन्ती गरे। परीक्षितलाई सुखदेव स्वामीले बताउनु भयो अनि त्यस्तै किन प्रान्त सौनका दृश्य प्रणाली अब तपाईँ के सुन्न चाहनुहुन्छ भनेर महाराजका हजुरमा सुखदेव स्वामीले बडो गम्भीर वाणीमा ध्यान मनन कृतन निधि ध्यास इत्यादि सारा प्रकरणबाट यथार्थ प्रकरण परमात्माको महिमा प्रस्तुत गरिसकिबाउँछु। लौ त महाराज परीक्षित भनेर राजा परीक्षितलाई यस किसिमले श्रीमद् भागवतको महत्वको बारेमा प्रकाश पार्नु भएको छ। लौ त सौनका दृश्य प्रणाली कहीँबाट नमर्ने भएको कारणले दधिची नामको ऋषिको हाँडोको यन्त्र अमोघ नामको वज्रमा जोडेर समुद्रको फिजमा लटपटाएर हात्तीमा चढेर जुन व्यक्तिले भान्छ त्यसैबाट वृत्रासुर मर्छ भन्ने यस्तो नीति भयो उपरान्त लौ दधिची ऋषिको हाँडोको यन्त्र माग्न कहाँ कसलाई पठाउने भन्दाखेरि ब्राह्मण सेव ब्राह्मण गति माग्ने काममा बाहुनै सिपालु हुन्छन् भनेर बाहुनलाई पठाए। माग्ने काममा हाम्रो फलक जतिको सिपालु कोही जातै हुँदैन, दिने गोरा चाहिँ बन्द, माग्ने गोरामा खुब टाटो हुन्छ हो। लौ त त्यसो भए त मिले त लौ र त्यसै कारणले लौ त माग्ने काममा जब यस किसिमबाट गएर जब यस किसिमले स्वयं सर्वाश्री सवारी हुनुभयो र अब कसलाई पठाउने भन्दा ब्राह्मणलाई नै पठाउने भने ब्राह्मणलाई पठाइयो। लौ दधिची ऋषि भनेर विन्ती गरे, केलाई आउनुभयो भनेर सोद्धाखेरिमा हजुरको एक बित्ताको हाँडो चाहियो हामीलाई बाह्र अङ्गुलको। भनेपछि ब्राह्मणले के भन्दे, अङ्गहीन था देही सर्वकर्म सुनक्षेम, अङ्गहीन भएपछि शरीरको महत्व हुँदैन, कहाँ दिन्छु एक बित्ताको हाँडो, सम्भव छैन भनिदिनु हो। अरू जात भए त्यत्तिकै लरकै लगाइहाल्थे, बाहुनले फेरि अर्को जाल फाले। होइन, एउटा कुरा विन्ती गरौं गुरु, एउटा मरेर हजार जनाको हित हुन्छ भनेदेखि एउटा मर्न के अप्ठ्यारो, यसका लागि कल्याणकारी योजनाको निमित्त हजुरले दिई बक्सनु पर्यो हाँडको यन्त्र भन्दा है। पुनर्ग्राम पुनर्वेतन पुनर्क्षेत्र पुनर्गृहम पुनः शुभाश्रम कर्म न शरीर पुनः पुनः घर गाउँ शहर बजार टाउन प्लान दाजुभाइ दिदीबहिनी सारा ठाउँमा पाइन्छ, शरीर पाइँदैन कसरी दिउँ भन्नु हो। मेरो महाराज एक भित्ता त हो नि भन्दा हुन्न दिन्न भन्नुभएको थियो। फेरि ब्राह्मणले अर्को जाल फाले, हेर्नुहोस् एउटा मर्दा धेरैको कल्याण हुने विषयका लागि महान प्रतापी हरिश्चन्द्र राजाको दानको विषयले उनको कृति कस्तो छ, बलि राजाले दान दिएकोमा उनको कृति कस्तो छ, रन्तीदेव राजाले दान दिएकोमा उनको कृति सुनेर सारा मुक्ति हुन्छ, मारध्वज राजाले शरीरको हाफ दाहिनेपट्टि अगाउने काटेर दान दिए उनको कृति कस्तो रह्यो, फेरि शिवी राजाले मासु काटेर जब परिवारलाई बचाए कस्तो कृति रह्यो, त्यति मात्रै हो र कर्णले छोरो काटेर पाहुनालाई बुझाउन तयारी भए कत्रो कृति रह्यो। रेम भीम श्रीम नियम यो संसारमा सारा सम्पूर्ण भन्दा दानै ठुलो हो दिनुहोस् भनेपछि हो र त जस्तो बनाइदिइहाले, अरू जात भए छैन छैन छैन भन्दै हुँदैन हुँदैन लोप भइहाल्छ, हाम्रा खालकले मिलायो लैजानुहोस्। अनि त्यसदेखि पछाडिबाट ल हुन्छ भनेर यस किसिमले योग मार्गको प्रभावबाट शरीरको प्राण आहुति दिनुहो र सारा सम्पूर्ण हाँडहरू लगाएर अमोघ नामको वज्रमा जोडेर समुद्रको फिजमा लटपटाएर हात्तीमा चढेर महाराज इन्द्र लडाई गर्नको लागि अहिले वृत्रासुरको अगाडि कम्मर कसिसक्यो भन्ने सम्बन्धको कथा यही सत्यबाट। महाराज परीक्षित अब यो श्रीमद् भागवत महापुराण कति कथाको वर्णन विस्तार गरिन्छ भने संकेतमान महाराज परीक्षितलाई सुखदेवले बताउनु भयो। लौतरीशेश्वर प्रणालीहरू अब यहाँलाई जुन श्रीमद् भागवतको महिमाको वर्णन विस्तारको बारेमा मैले यसो प्रमाण गरिएको सुश्रकार भनेर राजा परीक्षितलाई सुखदेव आज्ञा गर्नुहुन्छ।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
1: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर कैलाली, संचालक प्रकाश भण्डारी, सम्पर्क नम्बर 9848531595।
2: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
3: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
4: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
3: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
4: बेसरी टाउको दुख्ने,
3: उच्च ज्वरो आउने, बेहोश हुने,
4: घाँटी अरोरो कडा हुने,
3: कम्पन हुने,
4: पक्षघात हुने
3: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
4: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
4: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
3: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा कुरा बाहुला भएको कपडा लगाऊ।
4: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
3: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
4: सधैं झुल टाँगेर सुत्ने गरौं।
3: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
5: स्वास्थ्य कार्यालय कैलाली।
6: दिदी, तीज पनि आउन लाग्यो। यसपालिको तीजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
7: छ नि बहिनी, तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिए नि।
8: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाऊ न त, त्यहाँ सुन चाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
7: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
8: त्यहाँ त माइली तिलहरी, छटके तिलहरी, रामलीला, झाला, पिजडा झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेण्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोती चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
7: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टिकापुरमा रहेको छ? अनि मूल्य र गुणस्तर कस्तो छ नि?
8: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
7: त्यसो भए ढिलो नगरौ न बहिनी, आजै जाऊ।
8: ल जाऊ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेणी ज्वेलर्समा नै आउनुहोस्।
2: इन्द्रेणी ज्वेलर्स, बलभद्र चोक, टिकापुर, कैलाली। संचालक रन बहादुर सुनार। सम्पर्क नम्बर 9848440019।
9: हिन्दू
6: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साडी सुट कुर्ती पलाजा र थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
2: एल्विस एल्विरा टेरस सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि टिकापुर कैलाली संचालक सुजिता श्रेष्ठ सम्पर्क नम्बर 9811638887।
6: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: साथी तीज आउन लाग्यो, यसपालि तीजमा कस्तो लुगा लगाउने सोच बनाएकी छौ?
8: सोच त धेरै छ नि, तर मन पर्ने डिजाइन र राम्रो लुगा कहाँ पाइन्छ भनेर खोज्दै थिए।
2: त्यसो भए पवनदेव इन्टरप्राइजेस जाउ न, तीजका लागि विभिन्न डिजाइनका आकर्षक लुगाहरू आइसकेका छन्।
8: हो र, त्यहाँ लेडिज सुट कुर्ती सुरुवाल पाइन्छ र?
2: पाइन्छ नि, तीजमा आफूलाई मन पर्ने लुगा छान्न पवनदेव इन्टरप्राइजेस एकपटक अवश्य पुगाउन।
8: त्यसो भए यसपालिको तीजको किनमेल पवनदेवी इन्टरप्राइजेसबाटै गरौँ नै है।
2: तीजको उमङ्ग नयाँ पहिरनको रङ्ग पवनदेव इन्टरप्राइजेस सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54 संचालक पवनदेवी तिमिल सेना सम्पर्क नम्बर 9848500227 र 9848500952।